0: कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ, सुर्खेत। फोन नम्बर 083-590-693।
0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
4: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने,
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र र मोबाइल नम्बर 98688145535
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
6: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगु रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454333975 र 98145404031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
0: सूचना:
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू: हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या, र घुँडा मुन्डा फिरपात जोड्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा, सुर्खेत।
10: रेडियो भेरी एफएम

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 9 गते शुक्रबार, सन् 2026 सेप्टेम्बर 25 तारीख भदौ शुक्ल पक्षको अनन्त चतुर्दशी तिथि, आज इन्द्रजात्रा।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: धेरै ठाउँमा निरन्तर झरी, आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने। कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध।
0: प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव गुटेरस बीच भेटवार्ता। राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले अहिले केही बेरमा सम्बोधन गर्दै जलवायु न्यायमा जोड़।
1: मौसमको पूर्व सूचना बेलैमा पाएकाले धानबालीमा क्षति कम हुने अपेक्षा। निरन्तर निगरानी गर्न र पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न किसानलाई सल्लाह।
4: खेतमा चाहिँ पानी धेरै भइसकेको छ भने सक्दो निकासको व्यवस्था गर्ने, धान काट्नु हुँदैन।
5: मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ।
0: ट्रम्प र सी बीचको भेटवार्तामा व्यापार युद्ध विराम लम्ब्याउने सहमति। ताइवान र एआई बारेको मतभेद कायमै।
1: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज भारतसँग खेल्ने।
6: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
6: फोन नम्बर 01 56709 24 56709 25।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
2: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
1: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
2: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना, अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी, सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
1: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
2: थप जानकारीको लागि 98514033 वा 97685049 सम्पर्क गर्न सक्नुहुनेछ।
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। कर्णाली र सुदूर पश्चिमको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर जरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै जरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तरको जरीले काभ्रेको रोशी खोलामा बाढ़ी आएकाले सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अरू नदी खोला नालामा पनि पानीको बहाव बढ़न थालेको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस प्रदेशको एक दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। महाशाखाका अनुसार अरू ठाउँमा पनि मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। मौसमका जानकार उज्जवल उपाध्यायले आज बिहानदेखि गण्डकीको समग्र भेग र लुम्बिनीको खास गरी महाभारतदेखि तल्लो भेगमा वर्षा पूर्ण रूपमा केन्द्रित हुने र कोशीतिर वर्षाको तीव्रता केही घट्ने जानकारी दिनुभएको छ। आज र भोलि ठूलो पानी पर्ने भएकाले त्यसै अनुसार पूर्व तयारी र उच्च सतर्कता अप्नाइएको सरकारले जनाएको छ। धेरै विद्यालयले आज विदा दिएका छन्। मुख्य राजमार्गमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भइरहेको सरकारी निकायले जनाएका छन्। मौसमविदहरूले विशेष गरी आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढ़ी र पहिरोको जोखिम भएका ठाउँमा विशेष तनाखो हुन अनुरोध गरेका छन्।
4: यसैबीच धादिङको कृष्णभीरमा गैराती ठूलो ढुङ्गा सहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। बाढ़ी पहिरोको जोखिमका कारण रातभर बन्द गरेर आज बिहान 5 बजेदेखि गाड़ी सञ्चालन गर्ने भनिए पनि पहिरो खसेपछि समस्या भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि डाइभर्सन निर्माण गरिएको छेउमा पहिरो सहितको ढुङ्गा खसेको हो। पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी किमाथाङका सड़क खण्डको भोट खोला क्षेत्रमा ठूलो पहिरो खसेपछि होङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। दिउँसो सड़क खुला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले अहिले संयुक्त राष्ट्रसंघको 81 औं महासभाको उच्च स्तरीय सप्ताहमा सम्बोधन गरिरहनु भएको छ। सम्बोधनमा उहाँले नेपालको जलवायु न्यायमा विशेष जोड़ दिनुभएको छ। सम्बोधन अघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ। भेटमा महासचिव गुटरेसले भोटेको सीको विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भएको छ। सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले भोटेपछि विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराउनुभयो। भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुननिर्माणका विषयमा पनि छलफल भएको छ। साथै अति कम विकसित राष्ट्र एलडीसीको सूचीबाट नेपालको स्तर उन्नतिको समय सीमा थप गर्न आवश्यक समर्थनका विषयमा समेत कुराकानी भएको छ। प्रधानमन्त्री शाहले अहिले राष्ट्रसंघ महासभालाई सम्बोधन गरिरहनु भएको छ। नेपालमा गएको महिना भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी तथा पहिरोको विषयले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ। यस घटनाले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायमाथि दबाव समेत सिर्जना भएको छ। नेपालको पछिल्लो बाढ़ीको विषय अहिले एउटा राष्ट्रिय विपदको सीमाभन्दा बाहिर गएर विश्वव्यापी जलवायु संकट र जलवायु न्यायको मुद्दाका रूपमा प्रस्तुत हुन थालेको छ।
4: राष्ट्र प्रमुखको हैसियतमा 8 वर्ष शीतल निवास बस्नुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको दोस्रो वरियताको नेता बनेर सक्रिय राजनीतिमा फर्किनु भएको छ। पुनर्गठनको बहस र पार्टीभित्र ध्रुवीकरणकै बीच केन्द्रीय कमिटी बैठकले उहाँलाई अध्यक्ष केपी ओलीपछि वरियतामा रहने गरी सम्मानित वरिष्ठ नेतामा मनोनित गर्दै पार्टीमा भित्राएको हो। यो निर्णयलाई एमाले भित्रको आउँदो नेतृत्वसँग जोडेर पनि हेरिएको छ। एमाले केन्द्रीय कमिटी बैठकले विगतको गम्भीर समीक्षा गर्दै पार्टी सुधार र रूपान्तरणको मार्ग चित्र तयार भएको निष्कर्ष निकाल्दै लोकतन्त्रको रक्षा र चुनावको तयारीमा जुट्न पार्टी पंक्तिलाई आह्वान समेत गरेको छ। त्यस्तै आन्तरिक एकतालाई सुदृढ़ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढ़ीकरणका ठोस योजना निर्माण गरी भावनात्मक रूपमा पार्टीलाई थप एकताबद्ध बनाउने सम्बन्धमा बैठकबाट महत्वपूर्ण सफलता हासिल भएको भन्दै आउँदा कार्यभार पूरा गर्न जुट्न पनि आह्वान गरिएको खबर नयाँ पत्रिकामा छ।
3: नेपाली कांग्रेसले 15 महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। लोगोमा बीपी कोइरालादेखि शेरबहादुर देउबासम्मका नेताको तस्विर समेटिएको छ। परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प नारा समेत तय गरिएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशन असोज 16 19 गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसअघि वडा अधिवेशन सकिएर पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको प्रक्रिया अघि बढ़िरहेको छ। काया कैरनमा झरीमा धानबाली जोगाउने उपायबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
6: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
7: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धेरै ठाउँमा निरन्तर जरी आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने कृष्णवीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले सम्बोधन गर्दै जलवायु न्यायमा जोड प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव बीच भेटवार्ता 8 वर्ष राष्ट्र प्रमुख भए कि भण्डारी दोस्रो वरियता सहित एमालेको राजनीतिमा कांग्रेसको महाधिवेशनको लोगोमा देउबाको समेत तस्विर लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग मौसमको पूर्वानुमान अनुसार देशका धेरै ठाउँमा हिजो अस्तिदेखि नै पानी परिरहेको छ। यो क्रम पर्सि आइतबारसम्म निरन्तर रहने र कतै कतै ठूलो वर्षा हुनेछ। त्यसै अनुसार आवश्यक पूर्व तयारीका काम पनि भइरहेका छन्। अहिले खेतमा मुख्य बाली धान झुल्न थालेको छ। कतिपय ठाउँमा बाला पनि लागिसक्यो। तर यही बेला परिरहेको निरन्तर झरीबाट हुन सक्ने सम्भावित क्षति घटाउन र धान बाली जोगाउन के गर्नुपर्ला त? थप जानकारी सहित साथी मदन पौड्याल।
3: 5 वर्ष अघि 2078 साल असोज अन्तिमतिर निकै ठूलो पानी पर्यो। त्यस बेलाको भेलबाड़ीबाट धानमा पुगेको क्षति किसानले अहिले पनि भूलेका छैनन्। ठूलो पानी पर्दैछ भनेर पूर्व सूचना र जानकारी अहिले जस्तो त्यति बेला किसानमा पुग्न पनि सकेन। तर यसपालि विगतको जस्तो अवस्था छैन। किसानलाई गएको मंगलबार नै नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत आवश्यक पूर्व तयारी गर्न सचेत गरायो। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल,
4: केही दिन पर्खेर मात्रै धान काट्नको लागि चाहिँ हामीले सुझाव दिएका छौँ। त्यसै गरी यहाँहरूले अहिले चाहिँ बिसारी हाल्ने, मलखादको प्रयोग गर्ने, प्रोटिन बेटहरू राख्ने काम पनि स्थगित गर्नुपर्छ। यो प्रणाली सकिएर मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले
3: किसान माझ पुग्न पनि सकेन। तर यसपालि विगतको जस्तो अवस्था छैन। किसानलाई गएको मंगलबार नै नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत आवश्यक पूर्व तयारी गर्न सचेत गरायो।

0: खेतमा कुलो काट्न र निकासको व्यवस्था गर्न सल्लाह दियो। तर अहिले झमझम झरी परिरहेको छ, यस्तो बेला चाहिँ धान बालीमा किसानले के गर्ने त? नार्कको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा:
1: विशेष गरी जुन धान पाकिरहेको छ किसानले खारा बालीकै रूपमा स्वत छोड दिनुपर्छ। अहिले पानी पर्ने बेला भइसकेको छ, धान जुन अवस्थामा छ त्यही अवस्थामा छोड दिने, निगरानी गरिराख्ने, खेतमा चाहे पानी धेरै भइसकेको छ भने सक्दो निकासको व्यवस्था गर्ने, निकास भइरहेको छैन भने ती धानहरूलाई चारवटा गाजलाई एक ठाउँमा बाँध्ने अथवा लट्ठीको सहयोगले चाहिँ धानलाई खारा बालीको रूपमा राखी छोड्ने, धान काट्नु हुँदैन।
0: अरू बाली भन्दा धानले पानी सहन सक्छ अनि पानी चाहिन्छ पनि, त्यसैले खेतमा छोटो अवधिमा पानी जमेर खासै फरक पर्दैन। तर दुई चार दिनसम्म नै खेतमा पानी जम्ने बोट बाला भिज्यो भने असर पुर्याउँछ। त्यसमा पनि छोटो अवधिको धान लगाएका किसानले अहिले विशेष ध्यान पुर्याउनु पर्छ।
1: 24 घण्टादेखि 2-3 दिनभन्दा बढ़ी पानी रह्यो भने त्यसपछि धानका गाजहरू कुहिने सम्भावना हुन्छन्। त्यो पनि धानको भेराइटी हेरेर थाहा हुन्छ कुन जात हामीले लगाएका छौं त्यसमा भर पर्छ। यदि सामान्य किसिमका धान लगाएका छौं जस्तै हरदिनाथ 6 भयो, हरदिनाथ 1-2 भयो, यस्ता जातहरू लगाएको छ भने बोट कुहिन सक्छन् र बोट कुहियो भने धानको नाश हुन्छ, त्यसकारणले गर्दा धानको प्रोडक्सन र प्रोडक्टिभिटी घट्छ।
0: यो बेला धानमा बाला लाग्दैछ, किसानले खेतमा पानी हुँदा मल अनि विषादी छिटो बिच्छ, बाला फस्टाउँछ भनेर राख्ने चलन समेत छ। तर अहिले युरिया लगायतका मल र विषादी प्रयोग नगर्न धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहाको आग्रह छ।
1: अहिले चाहिँ कुनै पनि मलहरू जुन छन् विशेष गरी युरिया मल, नाइट्रोजन युक्त मलहरूको प्रयोग नगर्ने, यसको प्रयोग गर्यो भने भोलिको दिनमा रोग लाग्ने पनि सम्भावना बढ्छ, त्यसै गरी धान ढल्न सक्ने पनि सम्भावना हुन सक्छन्। त्यसै कारणले युरिया मलको जथाभावी प्रयोग अहिले 4 दिनको लागि नगरिदिनु होला।
0: पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न, बोट ढलेको भए उठाउन र बाला काट्ने बेला भएको छ भने घाम लाग्ने निश्चित भएपछि मात्र काट्न किसानलाई सल्लाह छ।
2: निरन्तरको जरी यो बेला कसरी जोगाउन सकिन्छ मुख्य धान बाली भन्ने विषयमा नार्कको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलियो त नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला बैंक तथा वित्तीय संस्थाले धितुपत्र बजारमा सूचीकृत संस्थाको शेयर तथा ऋणपत्रमा गर्ने लगानी सम्बन्धी व्यवस्था खुकुलो भएको छ। यसअघि अर्थ मन्त्रालयले ल्याएको 21 बुँदे पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा लचकता प्रदान गर्ने घोषणा गरेको थियो। यो कार्ययोजनामा बैंक तथा वित्तीय संस्थाहरूले शेयर बजारमा गर्ने अल्पकालीन कारोबारको जोखिम न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंक मार्फत उनीहरूले खरिद गरेको शेयर कम्तीमा 45 दिन होल्ड गर्नुपर्ने नीतिगत व्यवस्था यथाशीघ्र मिलाइने भनिएको थियो। यस अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लगानी सम्बन्धी व्यवस्थामा यस्तो लगानीको न्यूनतम धारण अवधि 6 महिनाबाट घटाएर 45 दिन कायम गरेको हो। कारोबार दैनिकमा खबर छ।
3: नेपाल र भारत व्यापार सन्धि पुनरावलोकन गर्न भारतीय पक्ष सहमति भएको छ। गएको हप्ता नेपाल भारत अन्तर सरकारी उपसमिति अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार पारबन्ध तथा सहकार्य सम्बन्धी बैठकमा यो सहमति जुटेको छ। सेप्टेम्बर 16 नयाँ दिल्लीमा बैठक बसेको थियो। विश्वभर व्यापार परिवेश अनुसार विभिन्न विषय सम्बोधन गर्न नेपालले गरेको अनुरोधपछि यो बैठकले सन्धि पुनरावलोकन गर्ने बाटो खोलेको बैठकमा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बुद्धिबहादुर गुरूङले बताउनुभयो। पछिल्लो 1.5 दशक यता सन्धि स्वतः नवीकरण हुँदै आए पनि पुनरावलोकन गरिएको थिएन। पुनरावलोकनका लागि भारतीय पक्ष सहमत हुँदा यस्तो अवस्था आएको हो। सहमति अनुसार 6 महिनाभित्र प्राविधिक समिति गठन गरिनेछ। नेपाली अधिकारीहरूका अनुसार यो समितिले सन्धिको दायरा पुनरावलोकन गर्नका साथै संशोधन गर्नुपर्ने विषय पहिचान गर्नेछ। भन्सार बाहेकका अतिरिक्त शुल्क तथा गैर भन्सार, उच्च व्यापार लागत र कमजोर व्यापार सहजीकरण जस्ता उल्लेखनीय विभेदकारी अवरोधले नेपालको उच्च व्यापार घाटामा योगदान पुर्याएको विज्ञहरूको भनाई छ। कान्तिपुरमा खबर छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले

0: समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नु पर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
2: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपी टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
0: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।

0: Zirconia Extreme Energy Drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
4: क्षेत्रमा पारेको क्षतिको आकार ठूलो रहेको देखाएको छ। बाढ़ीमा हराएका गाड़ीहरूसँगै तीनमा कार्यरत चालक, सहचालक, परिचालक र व्यवसायीको अवस्थाबारे अझै यकिन हुन नसक्दा प्रभावित परिवार र व्यवसायी थप आन्दोलनमा छन्। व्यवसायीहरू संघले संकलन गरेको विवरण अनुसार सबैभन्दा ठूलो क्षति टिमुरे क्षेत्रमा ट्रक तथा कन्टेनरमा भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागमा बुझाएको विवरणमा मात्रै 325 ट्रक तथा कन्टेनर र तीसँग सम्बन्धित 440 चालक, परिचालक, सहचालक तथा व्यवसायी सम्पर्क विहीन रहेको उल्लेख छ। यातायात व्यवसायी संघले आफ्नो क्षेत्र र सदस्य संस्थाबाट हराएका गाड़ी तथा मानिसको विवरण संकलन गरिरहेका छन्। तर ती विवरणलाई समेटेर सरकारी निकायले अहिलेसम्म एकीकृत र अध्यावधिक तथ्याङ्क भने सार्वजनिक गर्न सकेको छैन। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।
5: अब विदेशको खबर। चिनिया राष्ट्रपति शी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वाशिङटनमा भएको उच्च स्तरीय वार्तामा अमेरिका चीन व्यापार युद्ध विरामलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ। व्हाइट हाउसमा हिजो भएको झण्डै 3 घण्टाको भेटवार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता, ताइवान, इरान र अरू रणनीतिक विषयमा छलफल भएको रोइटर्सले जनाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुई देशबीच कायम व्यापार युद्ध विरामलाई आउँदो 4 महिना अर्थात जनवरी 10 लम्ब्याउने समझदारी भएको बताउनु भएको छ। वार्ताका क्रममा राष्ट्रपति सीले ताइवानको विषयमा चीनको संवेदनशीलता दोहोर्याउँदै अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न नहुने धारणा राख्नु भएको खबरमा उल्लेख छ। दुवै देशबीच तनाव बढ़न नदिन सैन्य तथा उच्च स्तरीय संवाद कायम राख्नुपर्ने विषयमा पनि छलफल भएको छ। यस्तै कृत्रिम बुद्धिमत्ता प्रविधिको विकास र त्यससँग जोड़िएका विषय पनि वार्ताको मुख्य एजेण्डामा छन्। इरानसँगको युद्ध तथा मध्य पूर्वको अवस्था पनि दुवै नेताबीच छलफल भएको छ। तर वार्ताबाट व्यापार, एआई र ताइवान जस्ता जटिल विषयमा कुनै ठूलो नयाँ सम्झौता भएको विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
4: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमी फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र भारत बीचको सेमी फाइनल खेल स्थानीय समयअनुसार दिउँसो 1 बजेदेखि जापानको तोकाई सिटिजन जिम्नेसियममा हुनेछ। यसअघि नेपालले समूह बीमा श्रीलंका, थाइल्याण्ड र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गरेको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-25 अंकले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो। यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ। यता भारत समूह एमा ईरान, जापान र बंगलादेशलाई पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनलमा पुगेको हो। भारतले अन्तिम समूह खेलमा आयोजक जापानलाई 50-25 अंकले पराजित गरेको थियो।

0: महिला कबड्डीको दोस्रो सेमी फाइनलमा आज बेलुकी 6 बजे हुनेछ। महिला कबड्डीको स्वर्ण पदकका लागि फाइनल खेल भोलि दिउँसो 1 बजे हुने तालिका छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा 0.1% भन्दा पनि कम योगदान गरे तापनि जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको भन्दै विश्वको ध्यान आकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा केही बेर अगाडि सम्बोधन गर्दै उहाँले नेपालका लागि जलवायु महाविपत्ति केवल मानवीय घटना मात्रै नभएर विकासको आपतकाल भएको स्पष्ट पार्नु भएको छ।
0: दुबई नियमित उडान अन्तर्गत दोस्रो दिन पनि दुबई पोखरा दुबई उडान भएको छ। फ्लाई दुबईको विमानले हिजो दुबईबाट 122 जना यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
1: युक्रेनमा 13 नेपाली युद्धबन्दी छन्। शुरूमा कूटनीतिक च्यानलबाट 9 जना मात्र रहेको जानकारी आए पनि पछिल्लो पटक यो संख्या 13 पुगेको अनौपचारिक रूपमा सरकारले जानकारी पाएको छ। युक्रेनी कूटनीतिक अधिकारीहरूले नयाँ दिल्लीको नेपाली कूटनीतिक अधिकारी संघको कुराकानीमा दुई देशबीच युद्धबन्दी साटासाट गर्ने कानूनी सम्झौता गर्न, उनीहरूलाई नेपाल फर्काएर जेलमा राख्न तथा नेपालले रूसी सेनामा नागरिक नपठाउने ग्यारेन्टी गर्न अनुरोध गर्दै आएका थिए। नेपालको निरन्तर पहलपछि अहिले रूसी सेनामा नेपाली नागरिकको भर्ती रोकिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रुतमार्ग फास्ट ट्र्याक आयोजनाको निर्माण अवधि थपिँदै जाँदा यसको लागत पनि उल्लेख्य रूपमा बढ़दै गएको छ। 3 वर्षमा बन्नुपर्ने आयोजना 12 वर्ष पुग्दा पनि यसको लागत उकालो लाग्दै गएको खबर गोर्खा पत्रमा छ।
1: वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आवासीय डाक्टरमाथि दबावपूर्ण व्यवहार गरेको आरोप लागेको छ। अस्पतालले स्नातकोत्तर तह पहिलो वर्षमा अध्ययनरत 55 जना आवासीय डाक्टरलाई छात्रावास छाड्न 12 घण्टे अल्टिमेटम दिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: बाजुराको हिमाली गाउँपालिका 5 रुगिनका 55 वर्षीय दलबहादुर दमाई 15 वर्षदेखि रीति राजाको गोठमा बस्दै आउनु भएको छ। दलबहादुरको परिवारले धेरै वर्षदेखि रीति राजाको खेतबारीमा काम गर्दै आफ्नो जीवन गुजारा गर्दै आएको छ। जन्मजात शारीरिक अपाङ्गता भएका दलबहादुर आमा बुबाको निधनपछि बिचल्लीमा पर्नु भएको खबर नयाँ पत्रिकामा छ।
1: निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव बढ़िरहँदा ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। नदीमा हिजो बेलुकी 185,130 क्युसेक पानीको बहाव मापन गरिएको छ। दिउँसो 4 बजे भने 177,390 क्युसेक पानीको बहाव मापन गरिएको थियो।
0: यो बिजुली उत्पादन हुने समय हो। वर्षा जारी रहेको र खोलानालामा पानीको बहाव पर्याप्त रहेकाले जलविद्युत आयोजनाबाट बिजुली उत्पादन क्षमता अनुसार भइरहेको छ। तर नेपाल विद्युत प्राधिकरणलाई भने अहिले होइन हिउँदको बिजुली व्यवस्थापनको चिन्ताले सताएको खबर कान्तिपुर दैनिकमा छ।
1: बजेट वक्तव्यबाट खारेजीमा घोषणा गरिएका ब्राजिलको ब्रासिलियाको नेपाली दूतावास तथा चीनको छेङदुङको महावाणिज्य दूतावासलाई सरकारले यथावत राख्ने निर्णय लिएको छ। अर्थमन्त्रीले गएको 15 जेठमा प्रस्तुत गरेको बजेट वक्तव्यमा परेको र संसदले समेत पारित गरिसकेको भए पनि परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणले दुई नियोगलाई पूर्ववत कायम राखेको हो।
0: नेपालको शेयर बजारको कारोबार प्रणालीमा नयाँ अभ्यास थपिने भएको छ। नेपाल धितोपत्र बोर्ड सेभनले एउटै कारोबार दिनभित्र शेयर खरिद बिक्री गरी पोजिसन बन्द गर्न सकिने अन्तर्दिवसीय कारोबार इन्ट्राडे ट्रेडिङ सञ्चालनका लागि अवधारणा पत्र सार्वजनिक गर्दै कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको हो।
1: काया कैरनमा अब पालो उखानको
0: समयले सबै कुरा मिलाइदिन्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: धेरै ठाउँमा निरन्तर झरी आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने। कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध।
1: राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन। जलवायु न्यायमा विश्वको ध्यान आकर्षण। प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव गुटेरेस बीच भेटवार्ता।
0: मौसमको पूर्व सूचना बेलैमा पाएकाले धानबालीमा क्षति कम हुने अपेक्षा। निरन्तर निगरानी गर्न र पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न किसानलाई सल्लाह।
1: ट्रम्प र सी बीचको भेटवार्तामा व्यापार युद्ध विराम लम्ब्याउने सहमति। ताइवान र एआई बारेको मतभेद कायम।
0: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज भारतसँग खेल्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पुरानो पार्टी छाडेर नयाँमा लागेका नेताहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एउटा पुरानो पार्टीको कार्यक्रम भइरहेको छ। गोजीमा हात हालेर हिँड्दै गरेका नेता जस्ता देखिने एकजना मान्छे त्यहाँ पुगेका छन् अनि हत्तपत्त केही सम्झे जस्तो गरेर उनी भन्दैछन्, आत्या कस्तो झुक्किएछु, सधैँ भाग लिइरहे बानी नयाँ पार्टीतिर लागेको बिर्सेछु भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आज र भोलि ठूलो पानी पर्ने भएकाले सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआई सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतको निर्देशन। वीरेन्द्रनगरमा आज विद्यालय विदा।
1: कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्यमा जहित चुनौती। 28% घरमै सुत्केरी हुने गरेको सरकारी तथ्याङ्क।
0: कालीकोटको राजकोट नगरपालिका तीनको सागाटिया बस्ती तत्काल सुरक्षित स्थानमा सार्न स्थानीयको माग।
1: र जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीले आज अफगानिस्तानसँग खेल्दै महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का। सेमी फाइनलमा भारतसँग भिड्दै हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। बिहानको भेरी खबरबाट डेलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला विद्युत व्यवस्थापन समिति सुर्खेतले जिल्लाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभागले असोज 9 गते आजदेखि 11 गतेसम्मका देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बुलेटिन जारी गरेपछि सुर्खेतमा उच्च सतर्कता अपनाइएको छ। बाढ़ी पहिरो डुबान तथा भूक्षयका कारण जनधनको क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतले 9 वटै स्थानीय तह तथा सम्बन्ध निकायलाई पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सम्भावित पहिरोको जोखिमलाई ध्यानमा राख्दै मुख्य सड़क खण्डहरूमा रात्रिकालीन यातायात सञ्चारमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार सुर्खेत बोटेचौर सल्यानको कालीमाटी हुँदै दाङ जोड्ने सड़क खण्डमा साँझ 5 बजेदेखि बिहान 6 बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी महेन्द्र सापकोटाले जिल्लाका सम्पूर्ण स्थानीय तहलाई आफ्नो क्षेत्रमा विपद प्रतिकार योजना तयार गरी जनशक्ति उद्धार सामग्री र आवश्यक स्रोत साधन हाई अलर्टमा राख्न भनिएको बताउनु भएको छ। प्रमुख जिल्ला अधिकारी सापकोटाले सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गरी तत्काल उद्धार र राहतका लागि समन्वय गर्न मातहतका निकायलाई निर्देशन दिएको बताउनु भएको छ।
2: अरू विभिन्न साधन सहित एउटा हेलिकप्टर पनि यहीँको लागि यही 4 दिनकै लागि नै डेडिकेटेड गरिएको छ, होइन? त्यो पनि यहाँहरू समक्ष मैले राखेँ। हिजो गृह मन्त्रालयसँग मिटिङ हुँदै गर्दाखेरि यो आएको कुराहरू भयो। यो सकेसम्म त्यो यातायात भनौँ न एकदमै जरुरी नभए ननिस्किने नै सरकारले भनेको छ। अब जाँदाखेरि पनि पूर्व सूचना लिएर होइन सेक्युरिटीसँग चाहिँ सम्पर्क गरेर कहाँ के जोखिम छ भनेर त्यो बुझ्दै अगाडि हिँड्नुपर्ने भयो। राति चाहिँ सकेसम्म नहिँड्ने, उनीहरूलाई अहिलेको यो जोखिमलाई चाहिँ होइन आकलन गरेर बैठक राख्ने, त्यसपछि सुरक्षा निकायसँग सम्पर्क नगरिकन रातिको समयमा त हिँड्दै नहिँड्ने, एकदमै आवश्यक नगरी नहिँड्ने। र सँगै चाहिँ अहिले दाङको सिडो साहब र सल्यानको सिडो साहबसँग पनि कुरा भएको थियो मेरो, यो यहाँबाट भनौँ न सुर्खेत कालीमाटी सल्यान हुँदै तुलसीपुर जाने बाटो चाहिँ 5 बजेदेखि बिहानसम्म यो अब 3-4 दिनको लागि बन्द भनेको छ। त्यो सूचना पनि अब यता सुरक्षा निकाय होइन सबै यातायात व्यवसायसम्म चाहिँ हामीले पुर्याउनु पर्यो भनेपछि यो तयारीहरू पूर्व तयारीहरू
0: विपदको जोखिमलाई सम्बोधन गर्न सुरक्षा निकायहरूलाई उच्च तयारी अवस्थामा राखिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोलीहरू तयारी अवस्थामा रहेका छन् भने आपतकालीन स्थितिमा द्रुत उद्धार र राहतका लागि कर्णाली प्रदेशमा हेलिकप्टर पनि तैनात राखिएको छ। यस्तै मानवीय सहायता कार्यका लागि नेपाल रेडक्रस सोसाइटी सुर्खेतका अध्यक्ष रामलाल आचार्यले जिल्लाका 9 वटै उपशाखाका स्वयंसेवक तथा आवश्यक गैर खाद्य राहत सामग्री तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस र अन्य सरोकार निकायका विस्तृत समन्वय आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। यसैगरी सुर्खेत उद्योग वाणिज्य संघ लगायतका निजी क्षेत्र तथा सरोकार निकायका संघ संस्थाले पनि विपदका बेला उद्धार राहत तथा अत्यावश्यकीय खाद्यान्न व्यवस्थापनमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्ला विपद व्यवस्थापन समितिले नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई सजग रहन, मौसमको अध्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न र रातको समयमा अनावश्यक यात्रा नगर्न अपील गरेको छ।
1: कर्णाली र सुदूरपश्चिमको पहाड़ी भेग बाहेक देशका धेरै जसो ठाउँमा गैरातीदेखि निरन्तर पानी परेको छ। सुर्खेतको वृन्द लगायत आसपासका क्षेत्रमा पनि गएर रातीदेखि पानी परिरहेको छ। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले आज कड़ाली र लुम्बिनी प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउनु पनि आग्रह गरेको छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि शनिबार कर्णाली र सुदूरपश्चिममा अलि बढ़ी जोखिम रहेको पनि जनाइएको छ। विभागले डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालीकोट, बाजुरा, बझाङ, दार्चुला र हुम्ला जिल्लालाई रातो रंगले संकेत गर्दै उच्च जोखिम रहेको जनाएको छ। यसै गरी सुर्खेत, दैलेख, सल्यान, बाँके, बर्दिया, प्युठान, दाङ, डोल्पा, रूकुम पश्चिम, रूकुम पूर्व, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डल्लीधुरा र बैतडीलाई सुन्तला रंगले संकेत गरेर सतर्क अवस्थामा रहन भनिएको छ। असोज 11 गते बागमती भन्दा पश्चिमतिरका सबै जिल्लालाई पहेंलो रंगले संकेत गरिएको छ।
0: कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा जाने लक्ष्य लिए पनि यसमा चुनौती देखिएको छ। सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको साझा प्रयासमा संस्थागत सुत्केरी हुने दरमा वृद्धि भए पनि घरमा सुत्केरी हुने दर भने घटेको छैन। अझै पनि 28% घरमै सुत्केरी हुने गरेको पाइएको छ भने संस्थागत सुत्केरी 72% पुगेको छ। स्वास्थ्य सेवा निर्देशनालयले हिजोदेखि शुरू गरेको आर्थिक वर्ष 82-83 सम्पादित कार्यक्रमको समीक्षामा अझै पनि कर्णालीमा घरमा सुत्केरी हुने अवस्थामा जारी नै रहेको जनाएको छ। प्रगति प्रतिवेदन प्रस्तुत गरी निर्देशनालयका पब्लिक हेल्थ नर्स प्रशासक मानकुमारी गुरूङले कर्णालीमा संस्थागत सुत्केरी 72% रहेको, दक्ष जनशक्तिबाट सुरक्षित प्रसूति दर 69% रहेको र 8 पटक गर्भवती जाँच गर्ने 57%, 20 वर्ष मुनिका गर्भवती आमा 15% रहेको पनि बताउनु भएको छ। संस्थागत सुत्केरी हुनेमा कर्णालीमा सबैभन्दा धेरै सुरक्षितमा रहेको छ भने डोल्पामा संस्थागत सुत्केरी भएको दर्ता भएको तथ्याङ्क भने छैन। यसै गरी 20 जना आमाको घरमा तथा स्वास्थ्य संस्थामा ल्याउँदा बाटोमै मृत्यु हुने गरेको छ। कर्णालीमा 618 जना महिला घरमै सुत्केरी हुने गरेका छन्। सबैभन्दा धेरै जाजरकोटमा 318 जना, त्यसपछि रूकुम पश्चिममा 80 जना भएको निर्देशनालयले जनाएको छ। यस्तै गत वर्ष कर्णालीमा कड़ा कुपोषण भएका 630 जना बालबालिका रहेकोमा 186 जनाको पोषण केन्द्रमा राखेर उपचार गरिएको छ। कर्णालीका महिलामा आँख खस्ने दर 24% रहेको छ। यस्तै कर्णाली भर 79,692 जना बालबालिकाको स्वास्थ्य जाँच गर्दा 1,433 जनामा शीघ्र कुपोषण देखा परेको निर्देशनालयका पब्लिक हेल्थ नर्स प्रशासक गुरूङले बताउनु भएको छ। यस्तै कर्णालीमा पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप कभरेज 98% रहेको छ भने अन्य खोप 90% माथि रहेको उहाँले बताउनुभयो। कर्णालीको स्वास्थ्यको तथ्याङ्क हेरिएपछि मुख्यमन्त्री मंगल बहादुर शाहीले कर्णालीको स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामहरू अझै बाँकी रहेको बताउनु भएको छ। विगतको तुलनामा अवस्था सुधार हुँदै गए पनि घरमा सुत्केरी हुने दर, मातृ मृत्यु दरमा कमी आउन अझै काम गर्नुपर्ने उहाँको भनाइ छ। स्वास्थ्यको क्षेत्रमा भएको काम पर्याप्त नभएको भन्दै उहाँले कर्मचारीलाई दिइने प्रोत्साहन भत्तालाई जारी राखिने उल्लेख गर्नुभएको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
3: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
4: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
3: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
3: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लो महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने:
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-877 र मोबाइल नम्बर 98688145535
3: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: तपाईहरुको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
2: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
2: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
2: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
1: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
3: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले रक्ष तपाईँलाई कुल दिलाउँछ, गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएम, यसै गरी दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइलामा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेला हामीले वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतको निर्देशन, वीरेन्द्रनगरमा आज विद्यालय विदा, कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा जाने लक्ष्यमा अझै चुनौती, 28% घरमै सुत्केरी हुने गरेको सरकारी तथ्याङ्क लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर, राजनीतिक नेतृत्वले कर्णालीको नीति बनाउने र कार्यान्वयन गर्ने काम काठमाडौँ स्थित एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले 1000 थान स्कोप टाइफस ऱ्यापिङ टेस्ट किट दार्माका लागि पठाएको छ। यस्तै कर्णाली प्रदेश सरकारले 500 थान परीक्षण किटसँगै औषधि पनि पठाएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले 500 थान परीक्षण किट र आवश्यक औषधि प्रभावित क्षेत्रमा पुगिसकेको बताउनु भएको छ। यसअघि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट 200 र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट 250 गरी कुल 450 थान परीक्षण किट दार्मामा पठाइएको थियो। नयाँ किट समेत गरी दार्मामा हालसम्म 1950 थान परीक्षण किट उपलब्ध भएको स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकामा ज्वरका बिरामी संख्या बढ़दै गएपछि परीक्षणको दायरा विस्तार गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
5: सल्यानको दार्मा गाउँपालिकामा फैलिएको स्कर्ब टाइफस रोग नियन्त्रण गर्नका लागि थप 1500 थान परीक्षण किट र आवश्यक औषधि पठाइएको हो। प्रभावित क्षेत्रमा शिविर सञ्चालन गरी परीक्षणको दर पनि बढ़ाइएको स्वास्थ्य कर्मीहरूले बताएका छन्।
2: कर्णालीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले कर्णालीको विकासलाई गति दिन अब नयाँ तरिकाले काम गर्ने योजना बनाएको बताउनु भएको छ। वीरेन्द्रनगरमा भएको भेटघाटमा मन्त्री खड्काले ठेक्कापट्टाको काममा हुने ढिलासुस्ती र व्यथिति अन्त्य गर्न एक्सन ओरिएन्टेड रूपमा अघि बढ्न पनि निर्देशन दिएको बताउनु भएको छ। राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र काममा लापरवाही गर्नेलाई कड़ा कार्यवाही गर्ने पनि उहाँले बताउनुभयो। उहाँले आफ्नो मन्त्रालय प्रदेशकै सबैभन्दा बढ़ी राजस्व उठाउने र बजेट खर्च गर्ने मुख्य मन्त्रालय भए पनि कर्मचारी र प्राविधिक जनशक्ति व्यवस्थापन उपेक्षामा परेको गुनासो गर्नुभएको छ। कामको धेरै चाप भएर पनि आवश्यक मात्रामा जनशक्ति नहुँदा लक्ष्यमा पुग्न कठिन हुने गरेको उहाँले दावी गर्नुभयो। पत्रकारितालाई उपेक्षा गरेर समृद्ध प्रणालीको सपना पूरा हुन नसक्ने भन्दै उहाँले निष्पक्ष भएर सरकारका गल्ती कमजोरी औंलाई सही बाटो देखाउन पत्रकारलाई आग्रह गर्नुभएको छ। कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन कुमार बमले चालू आर्थिक वर्षको लक्ष्य र प्रगति विवरण प्रस्तुत गर्नुभएको छ। यस्तै भूकम्पबाट भत्किएका जाजरकोट रूकुम पश्चिम र सल्यानका 67 सामुदायिक विद्यालय तथा 15 स्वास्थ्य चौकीको पुननिर्माण कार्य सम्पन्न भएको उहाँको भनाइ छ। यस्तै कर्णाली प्रदेशभर हालसम्म कुल 56,304 सवारी साधन दर्ता भएका छन्। सबैभन्दा बढ़ी सुर्खेतमा 45,566 सवारी साधन दर्ता भएको सचिव बमले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।
5: रसुवाको भोटेकोसी बाढ़ीमा परि बेपत्ता भएका जुम्लाको पातरसी गाउँपालिका 4 लामरी गाउँका 15 कुशको शव बनाएर हिजो एकैचोटि सामूहिक अन्त्येष्टि गरिएको छ। पातरसी नदी किनारमा उनीहरूको सामूहिक दाह संस्कार गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह बोहराले बताउनु भएको छ। पातरसीमा मात्रै 49 सम्पर्कविहीन भएको उहाँको भनाइ छ। रसुवा स्थित हाँकु बेसी हाइड्रो पावरमा काम गर्दै आएका पातरासीका स्थानीय गत भदौ 10 गतेको बाढ़ीमा परेर बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष बोहराले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार भोटेकुसी नदीमा परि जुम्लाका 93 सम्पर्क विहीन भएकोमा 39 मात्र सम्पर्कमा आएका छन्। बाँकी 63 अझै सम्पर्क विहीन रहेको कार्यालयले जनाएको छ।
2: कालीकोटको राजकोट नगरपालिका 3 सांगाटिया बस्ती तत्काल सुरक्षित स्थानमा सार्न स्थानीयले माग गरेका छन्। पहिरोको अति जोखिममा रहेको भन्दै बस्ती भाँसिँदै गएकाले कुनै पनि बेला पूरै बस्ती पहिरोमा पर्न सक्ने खतरा रहेकाले स्थानीयले सुरक्षित स्थानमा सार्न माग गरेका हुन्। यो बस्तीलाई 2079 साल असोजमा नै उच्च जोखिममा परेको भनी वर्गीकरण गरिएको थियो। 5 वर्ष अघिदेखि नै नगरपालिकाले बस्ती स्थानान्तरण गर्ने छलफल चलाए पनि अझैसम्म त्यो काम हुन नसकेको स्थानीयले गुनासो गरेका छन्। बस्ती सार्ने विषयमा छलफल भए पनि काम हुन नसकेको उनीहरूको गुनासो छ।
5: हुँदा वर्षासँगै बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि सल्यानका जोखिमयुक्त सड़कमा रात्रि बस संचालनमा रोक लगाइएको छ। असोज 9 11 गतेसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै यात्रुको सुरक्षाका लागि जोखिमयुक्त सड़कको अवस्था हेरी यातायात संचालनमा आवश्यक निर्णय गर्ने व्यवस्था गरे अनुसार आजदेखि रात्रि बसमा संचालनमा रोक लगाइएको हो। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएपछि जिल्ला विपद व्यवस्थापन समितिले सड़क सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ। राप्ती राजमार्ग अन्तर्गत सल्यान दाङ सड़क खण्डको टुनीबोट अरिंगाले फेदी तथा कपूरकोट रामरी सड़क खण्डमा पहिरोको उच्च जोखिम रहेकोले सड़कको अवस्था निरन्तर निगरानी गरिने प्रमुख जिल्लाधिकारी वन्दना कुमारी केसीले बताउनु भएको छ। जोखिम बढ़ेको अवस्थामा सम्बन्धित निकायसँग समन्वय गरी यातायात संचालन रोक्ने वा वैकल्पिक व्यवस्था गर्ने निर्णय पनि गरिने उहाँले बताउनु भएको छ। यात्रुलाई जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न र मौसमको अवस्थाबारे नियमित जानकारी लिन आग्रह गरिएको छ। निर्माणाधीन सड़कको पहिरो वा अन्य कारणले सड़कमा अवरूद्ध भए तत्काल खुलाउन सम्बन्धित स्थानीय तह र निर्माण व्यवसायलाई हेभीएट इक्विपमेन्ट तयारी अवस्थामा राख्न पनि भनिएको उहाँले बताउनु भएको छ। सम्भावित विपदका कारण खानेपानी विद्युत तथा संचार सेवा अवरूद्ध भए सम्बन्धित सेवा प्रदायक तथा कार्यालयले तत्काल सेवा संचालन गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
6: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
7: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693। सूचना
8: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
2: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
5: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरी सँगै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि जाजरकोटको रेडियो हाम्रो पाइला बर्दियाको रेडियो टाइगर र सम्वाद एफएम अनि रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। एतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबरमा खेल खबर। जापानमा जारी 20 संस्करणको एसियाली खेलकुद रञ्जक नेपाली क्रिकेट टोलीले आज अफगानिस्तानसँग खेल्दैछ। खेल अहिले बिहान 11:45 शुरू हुनेछ। नेपाल विजय शुरूआत गर्ने योजनामा छ भने पहिलो खेलमा जापानलाई हराएको अफगानिस्तान लगातार दोस्रो जित दर्ता गर्ने प्रयासमा रहेको छ। यसै गरी महिला कबड्डीमा नेपालले सेमी फाइनलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो हुनेछ। हिजो भएको संस्करणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हराएको छ। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रता सहित समग्रमा 9 अंकले अघि रहेको हो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान रहेको छ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो। जारी प्रतियोगितामा कराते खेलाड़ी तेन्जिङ शेर्पाले कास्य पदक जित्दै एसीआरमा नेपाललाई पहिलो पदक दिलाउनु भएको छ। पुरूष 84 केजी माथिको कमितेमा तेन्जिङले लाओसका भत्थाना जायसनलाई 90 अंकले पराजित गर्दै कास्य पदक जित्नु भएको हो।
5: खेल खबर सँगै रेलाई बिहानको भेरी खबर सकियो। विदा हुनु गेलसम्मका मुख्य खबर फेरि एकपटक।
2: वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतको निर्देशन। वीरेन्द्रनगरमा आज विद्यालय विदा।
5: कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा जाने लक्ष्यमा झै चुनौती। 28% घरमै सुत्केरी हुने गरेको सरकारी तथ्याङ्क।
2: कालीकोटको राजकोट नगरपालिका 3 संगाचिया बस्ती तत्काल सुरक्षित स्थानमा सार्न स्थानीयको माग।
5: र जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपाली क्रिकेट टोली आज अफगानिस्तानसँग खेल्दै महिला कबड्डीमा कम्तीमा कास्य पदक पक्का। सेमी फाइनलमा भारतसँग भिड्दै अस्ट्रेलियाई। बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलो रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
9: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
10: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकुल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र +2 उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा +2 उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्नुहुन जानकारीका लागि अनुरोध गर्दछौ।
9: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
11: के तपाईलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
11: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा।
12: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा।
11: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा।
12: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
11: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
12: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
13: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
14: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
15: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
11: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
14: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
16: सूचना
17: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
16: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
17: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत। BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
16: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
17: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-0296, 98-412-88-391, 98-580-40-382।
16: खुसीको खबर
17: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
16: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
17: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
16: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
17: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
16: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
17: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
16: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
17: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
16: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
17: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
16: सूचना स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशचोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घरपालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ।
2: याद राखौ रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस् आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरुद्धको खोप अनिवार्य लगाऊ कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ सामुदायिक र सडक कुकुरहरूसँग विशेष सावधानी अपनाऊ रेबिज विरुद्ध खोप जनावरको सुरक्षा मानव जीवनको रक्षा पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना विशेष गरी खोला, खोल्सा, नदी तथा तल्लो भूभागका आसपासमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अप्नाउनुहोला। अत्यावश्यक काम बाहेक वर्षाको समयमा घरबाट बाहिर ननिस्कनुहोस्। रातिको समयमा यात्रा नगर्नुहोला। खोला तथा खोल्सामा पानीको बहाव बढेको अवस्थामा पैदल, मोटरसाइकल वा अन्य कुनै पनि माध्यमबाट खोला पार गर्ने प्रयास नगर्नुहोला। सम्भावित बाढ़ी तथा डुबानबाट बस्न महत्वपूर्ण कागजात, नगद, औषधि, मोबाइल, चार्जर, खाने पानी, टर्च तथा अत्यावश्यक सामग्री सुरक्षित स्थानमा तयार राख्नुहोला। घर वरपरका नाली, पानी निकासा तथा कलबटहरू सफा राख्नुहोस् र पानीको निकास अवरुद्ध हुने गरी फोहोर नफाल्नुहोस्।
3: मौसम तथा विपजन्य आधिकारिक सूचना नियमित रूपमा सुन्नुहोस्। अफवाह र अपुष्ट सूचनाको पछि नलाग्नुहोस्। विपद संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकहरू समयमा नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, खोला र सुरक्षित स्थानका बारेमा जानकारी लिने, विपदको जोखिम भएका स्थानमा बसोबास गर्ने परिवारहरूले पूर्व तयारी अवस्थामा रहनुहोस्। विपदको जोखिम अवस्थामा सुरक्षित स्थानतर्फ जानुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। विपद तथा आपतकालीन अवस्थामा नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा मौसम जन्य विपद सम्बन्धी जानकारीका लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र 11-55 र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र 12-34 खबर गर्नुहोस्।
4: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
5: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
4: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
5: झाडा पखाला,
4: दादुरा,
5: पोलियो,
4: कुपोषण,
5: एनिमिया,
4: मम्स,
5: दम,
4: टाइफाइड
5: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
4: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
5: चार बाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
6: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
6: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Media.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

जय नेपाल सत्य सेवा सुरक्षणामा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौ आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 7 डीबी निकेतन बोर्डिङ स्कूल नजिक दुईवटा मोटरसाइकल ठोकिन जाँदा दुवै मोटरसाइकल चालक घाइते भएका छन्। हिजो साँझ 6:30 को समयमा कपासेदेखि शिवालय चोकतर्फ आउँदै गरेको कर्णाली प्रदेश 02-002-0921 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको B3P9629 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 7 बस्ने वर्ष 20 का विकिरण सिंह र अर्का मोटरसाइकल चालक सोइठाउँ बस्ने वर्ष 55 का भूपेन्द्र लाल रेग्मी घाइते भएका हुन्। घाइते दुवैजनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 12 मिलन चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र मोटरसाइकलमा पछाडि सवार घाइते भएका छन्। हिजो साँझ 7:30 को समयमा चनौटेदेखि कालिन्चोक तर्फ आउँदै गरेको कर्णाली प्रदेश 02-003-5419 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका मोटरसाइकल चालक जिल्ला दैलेख नारायण नगरपालिका 7 बस्ने वर्ष 19 का सन्दीप नेउपाने र पछाडि सवार सुर्खेत वीरेन्द्रनगर नगरपालिका 12 बस्ने वर्ष 23 का चेतन चन घाइते भएका हुन्। घाइते दुवैजनाको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ। कर्णाली प्रदेशका 10 वटा जिल्लामा गत भदौ महिनामा ट्राफिक कार्यवाहीमा 1,999 जना सवारी चालक ट्राफिक कार्यवाहीमा परेका छन् भने 18,94,000 राजस्व संकलन भएको छ। कर्णाली प्रदेशका 10 वटा जिल्लामा गत भदौ 1 गतेदेखि 31 गतेसम्मको सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने 109 वटा सवारी साधनहरू दुर्घटना भएका छन्। भदौ महिनामा 19 जनाको मृत्यु भएको छ भने 178 जना घाइते भएका छन्। कर्णाली प्रदेशको जिल्लागत रूपले हेर्ने हो भने सुर्खेतमा सबैभन्दा बढ़ी 48 वटा सवारी साधनहरू दुर्घटना भएको छ। त्यसै गरी रूकुम पश्चिममा 17, सल्यानमा 15, दैलेखमा 6, जाजरकोटमा 18, जुम्लामा 2, मुगु डोल्पा र कालीकोटमा 1-1 वटा गरी जम्मा 109 वटा सवारी साधनहरू दुर्घटना भएका छन्। कर्णाली प्रदेशमा सवारी दुर्घटना हुनुको प्रमुख कारण भनेको तीव्र गति, सड़कको अवस्था र चालकको लापरवाहीले गर्दा सवारी दुर्घटना बढ़ेको पाइएको छ। ट्राफिक कार्यवाहीमा परे 79 सवारी साधनहरू कर्णाली

का 10 वटा जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 79 वटा सवारी साधनहरू ट्राफिक कारवाया परेका छन्। सैतिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2357 जना लाभान्वित भएको कर्णाली प्रदेशका 10 वटा जिल्लाका विभिन्न 37 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2357 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, सधैं बस बिसाउनीबाट मात्र चढ्ने र ओर्लने गरौं, जेब्रा क्रसिङमा पैदलार्थीलाई प्राथमिकता दिने गरौं, बिना नम्बरको वान्टेड सवारी साधन नचलाऊ, सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं, आफूखुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौ, मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ, सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाऊ, जथाभावी सवारी साधन पार्किङ नगरौ, ट्राफिक नियमको पालना गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै, भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: को माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
1: हजुर, अब एसडीएल मा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
0: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएल मा आउँदै हुनुहुन्छ।
0: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
0: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083521250 083523755 मोबाइल नम्बर 9840502727।
3: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083520045।
4: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
0: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
5: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083590693। विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083520045।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरेज। राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
2: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
2: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405719 र 9858151715

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज
1: नमस्कार कार्यक्रम आमामा स्वागत छ म दीपा कोइराला यो कार्यक्रम सम्पूर्ण आमाहरूको सम्मानमा समर्पित छ आमाहरूको जीवन सन्तानको लागि नै बाँचेको हुन्छ त्यसैले आमाको सही सम्मान सन्तानबाट सदैव हुन जरूरी हुन्छ आफ्ना सन्तानका लागि जस्तो सुकै दुःख भुलेर सन्तानको खुशी र सुन्दर भविष्यका लागि हर समय तत्पर रहने आमाहरूप्रति सन्तानको जिम्मेवारी र कर्तव्य सम्झाउने अनि झकझकाउने हाम्रो प्रयास हो कार्यक्रम आमा तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ताको शुक्रबार बिहान 7:30 बजेदेखि तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्जमा कार्यक्रम आमाको आजको अङ्कमा हामीसँग आफ्नै आमालाई सम्झदै हुनुहुन्छ विरेन्द्रनगर निवासी भीम बहादुर कार्की
2: आमालाई त म असाध्य सम्झने मध्येमा मेरो पहिलो नम्बर मेरो आमा हुनुहुन्छ अनि आमा हुँदा हुँदै पनि मैले पहिलो आमाबाट वियोग हुँदाखेरि मेरो आमा 26 साल ज्येष्ठ 29 साल स्वर्गार भयो अनि त्यसै बेला मलाई असाध्य पीड़ा भयो कि मान्छे मर्दा रहेछ भनेर त्यही बेला मैले थाहा पाएँ त्यसै बेला असाध्य पीड़ा भयो आमा भनेको त मोटु नै हो आमा भनेको त्यस्तो मैले त भन्ने गएको छु आमा नै यो संसारमा यदि भगवान नै हुनु भने आमा नै हुनु म आमाबाट म सदा खुल्ला रहेछु सम्झिनु त अब आमाको काखमा हो कि यो पालन पोषण गर्नुभयो आमा हामी छोराछोरी जति दुष्ट भयो भने आमा दुष्ट कहिले हुँदैन आमाको प्रगाढताले आमाको सामिप्यताले आफूलाई असाध्य सदा जीवित रहनेछ भन्ने जस्तो भाव हुन्थ्यो तर त्यहाँ त्यसको वियोगले असाध्य पीड़ा दिनु रहेछ आमालाई त्यो भावले
1: आफ्नो अभिभावकको इच्छा अनुसार 19 वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिनुभएका उहाँले आमा बुवाले दिनुभएको संस्कारलाई पूर्ण रूपमा पालना गर्नुभयो
2: म करिब 19 वर्षको थिएँ विवाह मेरो भएको थियो 2022 साल फाल्गुन 8 गते मेरो विवाह भएको अनि विवाह हुँदाखेरि पनि एउटा के छ भने मैले त्यसमा केटाकेटी पनि भएको हुनाले मैले बिहा गर्न अनुमति लिइनँ मैले म बिहा गर्दैन भने सानै बचपन केटाकेटी थिएँ त्यसपछि आमाले के भन्नु भने बाबु अब तिमीहरूको पनि त कान्छो छोरो अनि म जीवित छँदै सबैका जायजन्म मैले देखेँ तेरो पनि केही जायजन्म देखेर मर्न पाउन्थ्यो भने एउटा आमा अन्तिम हिरो थियो मेरो सानै उमेर थियो अनि बिहा गर्दैन भने म भागेँ 2-3 दिन त बिहाको तय भइसकेको थियो पछि भागेपछि मलाई पैसा दिएर फकाउनु भयो आमाले बाबु अब बिहा गर्नुपर्छ हामी बुढाबुढी भइकौँ तेरो सम्पत्ति छ दाई भाउजूहरूको भतुवा भएर खानु भन्दा आफ्नो घरको मालिक भएर खान पाइन्छ आफ्नो श्रीमती संरक्षण गर्छन् माया दिन्छन् हामी तर नरहौँला तर आफ्नो श्रीमती माया मात्र पाएर जीवन धर्न सहिलो हुन्छ भनेर फकाएपछि मैले त्यो कुरा स्वीकार गरेर मैले 22 साल फाल्गुन रात मेरो विवाह भएको व्यवहारिक बनाउँदो रहेछ अनि तर अझ अहिले त अनेक साधन स्रोतहरू छन् बिहा गरे पनि नौला परिया छन् उसमा हाम्रो जमानामा त मेरो आफूले भोगेको कुरा मैले मेरो श्रीमतीलाई कहिले पनि देखिनँ मेरो श्रीमतीले मलाई कहिले पनि देखिनँ अब हाम्रा बाबु बाजे दाजुहरूले म सुर्खेतको माइला कार्कीको कान्छो छोरो अनि मेरो श्रीमती धनिगा राईला मुखियाको कान्छी छोरी अनि यसरी मुखिया मुखियाको छोराछोरी अनि सबै अब संस्कार राम्रै खानदानियाको परिवार भावनाले त्यो खानियातको नियत पहिलाको संस्कारले छोराछोरीको बिहा गर्नलाई बाउ आमाले कहिले पनि अहिले गर्दैनन् त्यसकारण त्यसको संस्कारमा म हुर्किएको र त्यो संस्कारलाई मैले पालन गरेर अनि बाउ आमालेलाई हेरेकैलाई चाहे म लाटो लुडो लमाडो कस्तो थियो मेरो परिवारलाई थाहा थिएन सायद मेरो परिवार लाटो लुडो कस्तो मलाई मैले देखाएको थिएन तर बाउ आमाकै विश्वासमा गइएको
1: एउटा विश्वास पनि हुने
2: असाध्य विश्वास किनभने हाम्रो यस्तो अनुशासनमा थियौँ त्यसो भए त अब खानापिना पनि भान्सामा भन्दाखेरि अनि हामीलाई त्यो भान्सा पाएका ठाउँमा विवाह नगरेका मान्छे पछि पछि हुँदै थियो अनि हात खुट्टा धोएर धोती काँचा फेरेर विवाह गरेका मान्छे चुलामा जाँदै यसो फटक बाँडेर पिर्काएर बसेर खाने गर्नु भन्थ्यो अनि त्यसपछि हामी अड्किने बस्थ्यौँ त्यस्तो संस्कार थियो संस्कारसँग कुरा मान्छेलाई सम्पत्ति भन्दा पनि संस्कार आउँछ याद रहेछ राम्रो संस्कार भयो भने जो जे छ त्यही नै पर्याप्त हुँदो रहेछ यदि संस्कार गलत भयो भने असार सम्पत्तिहरू पनि त्यो मिनटमा त्यो फुटबाती हुँदो रहेछन् त्यस कारण संस्कार चाहिँ संस्कारमा हुर्किएको मान्छेको व्यवहारमा अहिले पनि कुनै पनि संस्कारमा हुर्किएका परिवारहरू देख्दाखेरि विगतका कुरा सुन्दाखेरि ती संस्कृत परिवारका परिवारमा त्यो संस्कारको कारणले उनीहरू सभ्य र सरल हिसाबमा जीवन भइरहेको छ
1: पारिवारिक उनीहरूको व्यवस्थापन पनि
2: राम्रो
1: परिवारमा सबैभन्दा कान्छो छोरा भएकाले पनि बुवा आमाबाट निकै माया र रेखदेख उहाँले पाउनुभयो जब अभिभावक गुमाउनु पर्यो त्यसपछिका दिनहरू भने उहाँले निकै कष्टकर रूपमा बिताउनुभयो आफ्नो अभिभावकको माया र सम्झनाले उहाँलाई निकै सतायो। तर बिस्तारै व्यवहारिक ज्ञान हुँदै जाँदा त्यही व्यवहारिक कामले भने उहाँलाई भुलाउँदै गयो।
2: आमाको त अब बन्सुनेमा त त्यही आमाले लुकाइ छिपाई बुवाको बाटो बुवासँग बोल्ने नसके नि आमालाई सदन गर्नु बढी खोजिने आमाको बढी लाडै चरित्रको कान्छु छोरो पनि भएकोले आमाबाट बढी प्रेम पाए। त्यसले गर्दा मलाई त्यो उहाँको स्वर्ग हुँदाखेरि मलाई बढी छो त्यो पीड़ाले। अनि पछि मैले पछि त 27 सालमा 26 साल ज्येष्ठ 29 गते आमा बितेपछि त्यस्तै वियोग भइरहेको थियो। अनि फेरि लगत्तै एक वर्ष पुग्न आमा बितेको एक वर्ष पुग्न 11 दिन बाँकी थियो 27 साल ज्येष्ठ 18 गते फेरि मेरो बुवाको पनि स्वर्ग भयो। त्यो दुइटै पीड़ाले गर्दाखेरि मलाई सहन सकेन। मेरो कोही बालबच्चा पनि थिएन, जन्मिएका थिएनन्। अनि मलाई साह्रै पीड़ा भयो। अनि म त यसो भइराखेपछि कहीँ जोगी हो कि जस्तो पनि मलाई मैले भाव भान भयो। त्यही त्यस चिन्तन गर्दै थिएँ। अनि बाबाको कृपाले बाबाको आशीर्वाद होला, एकजना मेरो बुवा जस्तै एउटा महात्मा सन्त महात्मा प्युठानले प्युठान बाङ्गेश्वरमा हुनुहुन्छ रहेछ, उहाँ आउनुभयो बाणापस्ती घरमा नबस्ने। अनि उहाँकै शास्त्रको अध्ययनले मलाई बडो अध्यात्मतामा पल्लिन हुने मौका पर्यो। त्यसो गर्दा मैले केही सहन सक्ने क्षमता मलाई उहाँको सन्तोषको बाटो हुनुभयो। मैले उहाँलाई आफ्नै बुवाको जस्तै व्यवहार गरेँ, उहाँले आफ्नो छोरा जस्तै मलाई व्यवहार गर्नुभयो। त्यो ज्ञान ध्यानका कुराहरू सबै शास्त्रहरू मलाई सिकाउनु भयो। त्यसले गर्दा मेरो अलिकति मन बलियो भएर आफ्नो पितृपत्तिको आस्था छँदा छँदै पनि मलाई त्यो बाहिरी व्यवहार त्यो हिसाबले म बाहिरी हुनबाट मलाई त्यो वञ्चित गराउनु भयो र आमा बाबुको प्रकार मैले प्रेम पाएँ।
1: व्यवहारिक पाटो धेरै होइन त्यति बेलाको, कसरी सम्हाल्नु?
2: व्यवहारिक पाटो भयो, अब केही नजानेन, श्रीमती पनि केही नजाने, आफ्नो अल्लाहले केही पनि नै अब हरियोहरू राख्ने चलन थियो। खेतीपातीबाट हाम्रो जीवनयापन गर्ने त्यस्तो खालको संस्कार थियो। त्यसपछि अहिले गाउँघर छरछिमेकीले के गर्छ कसो गर्छ भनेर उनकै देखासिकीबाट आफ्नो व्यवहारमा चल्न चलियो। पछि जाएन पनि भयो, केही अनुभव पनि भयो, केही सिक्दै गइयो। त्यसपछि आफ्नो कृषिमा नै आफ्नो जीवन निर्वाह गरेर
1: परेपछि
2: सकिँदो रहेछ।
1: कतिपय अवस्थामा देखेर पनि सिकिन्छ, आमासँगै बस्दा आमाले गरेका कुराहरू पनि,
2: आमा बुवाले गरेका उहाँले गरेका व्यवहार, उहाँले गरेको शिष्यता, उहाँहरू गरेको व्यवहार, त्यसले पनि आफूलाई एउटा प्रत्यक्ष साक्षात्कार हुँदछ। त्यसले पनि आफूलाई एउटा सक्षम बनाउँदछ।
1: पहिलो सन्तानका रूपमा छोरीको सुख पाउनुभएका उहाँले आफ्नो अभिभावकको पनि निकै सेवा गर्नुभयो। आफूले आफ्नो अभिभावकलाई गरेको सेवा र त्यो दिन सम्झदै उहाँ अगाडि यस्तो भन्नुहुन्छ।
2: मेरो बच्चा पहिलो बच्चा 26 सालमा छोरी भयो, 26 सालमा 27 सालमा मेरो विवाहित श्रीमती जो गौतम श्रीबाट 27 साल ज्येष्ठ 14 गते उनी जन्मिन्, 18 गते बुवा बित्नु पर्यो, जुठो सुत्केरमा एकछिन परिया
1: थियो।
2: मेरो छोरी ठुली छोरी जन्मिएमा मेरो पाँच दिनको दिन उनी 5 दिन हुनु मेरो बुवाको छोरी आमाले मेरो जायजमा देख्न पाउनु भएन,
1: उहाँको
2: ठुलो हिरो थियो मेरो बच्चा हेर्ने। किनभने उहाँ के भन्दै हुनुहुन्थ्यो भने हाम्रो कार्की परिवारमा एउटा कुनै भाइ बाबु बाजे बाटेको पालामा एउटा निसन्तान हुन्छन् भन्थे। त्यसमा त्यस्तै कारण मेरो पनि हुन्छ कि भन्ने खालको आमालाई बहुत ठुलो खोल्दै थियो,
1: तर सन्तुष्ट हुनु
2: सन्तुष्ट भयो। र पछि आमाले देख्दाखेरि मेरो बुवा छोरी हुन उहाँलाई थाहा भयो, मेरो कान्छो छोराको पनि बालबच्चा भए भन्नेसम्म थाहा भयो, र छोरी जन्मिएको 5 दिनपछि मेरो बुवा छोरी हो।
1: हजुर, जस्तो कस्तो हुँदो रहेछ बुवा हुँदा र आमा हुँदा फरक हुन्छ?
2: मैले त भन्ने गरेको छु, बुवा मरे सुरु आमा मरे टुरो हुँदो रहेछ। किनभने बुवा मरेपछि सुरु, किनभने बुवा मरेको आमालाई छोराछोरी टेर्दा रहेछ, माया मर्दा गर्नुपर्छ, हेप्ने चेप्ने बढी माया पाएर पुल्किने त्यस्तो हुँदैछ। तर आमा मर्यो भने टुरो जस्तो अनुभव हुँदैछ। मेरो पहिला आमा बोल्नु भयो, बुवा छँदाखेरि मलाई टुरो जस्तो अनुभूति भयो, किनभने आमालाई जति जति माया मैले बुवाबाट पाइनँ, सम्पत्ति पाएँ होला तर आमाबाट जति पाउने माया बुवाबाट मलाई मिल्छ।
1: त्यही भएर आमाले व्यवहारिक पाटोमा त छोराछोरीलाई अत्यन्त धेरै संरक्षण गर्नुहुन्छ,
2: असाध्य संरक्षण गर्ने, धेरै सिकाउनु लगाएर गर्ने, गाली पनि गर्ने, माया पनि गर्ने। तर आमा बाउले गाली गरे माया गरे पनि तिरस्कार नगर्ने के, उत्याउँदाखेरि उतैतिर आउनु मन लाग्यो आफूलाई पनि
1: राम्रैको लागि,
2: राम्रैको लागि भन्दा कहिले अहित नचिताउने, बिग्रेला फतेला भनेर चेताउने, सचेतना बनाइरहने, त्यो चाहिँ हितकर। त्यहाँभन्दा ठुलो गुरु, त्यहाँभन्दा प्रेमी, त्यहाँभन्दा आत्मीयता भगवान त कोही पनि हुँदैन।
1: जस्तो आफू बुवा भन्दा कस्तो हुँदो रहेछ,
2: आफू बुवा हुँदाखेरि पनि अब जस्तो यो त मायाको बहाव, मैले त भन्ने गर्छु मायाको बहाव र पानीको बहाव हुँदै भएको रहेछ। पानी पनि उदै उदै बग्छ, हामी पनि उदै बग्दछन्। हाम्रा बाबुआमाले हामीलाई माया गर्नुभयो, हामीले हाम्रा छोराछोरीलाई माया गर्नु, हाम्रा छोरा आफ्ना छोराछोरीलाई माया गरे तर मातृपट्टि माया गरे संस्कार हुँदैछ। तर त्यो चाहिँ गलत हो, किनभने आफूले आफ्ना बाबुआमाले गरेको संस्कार आफ्ना भावी पिँढी छोराछोरी सिक्यो भने अनि आफूलाई बाँच्नमै सहयोग हुँदैछ। त्यसमा अहिले पनि म गौरव गर्छु, मैले आमालाई सेवा गर्ने मौका त जानिनँ, किन म सानो बच्चा बन्थे अनि 6-7 मेरा भाउजूहरू, मभन्दा मात्र 5 दाई अनि स्वयं बुवा नै हुँदाखेरि आमाको सेवा सुझाव घरबाट पाउनुभयो,
1: आवश्यकतै भएन त्यति बेला, थाहै भएन,
2: थाहै भएन के गर्नु पर्छ थाहा भएन। पछि आमा बितिसकेपछि बुवाको निम्तिमा सबै दाजु छुट्टिएर गएपछि म रहनुभयो, म रहेँ, मेरो कान्छीछोरा भने मेरो साथमा बुवा बस्नुभयो, अनि सकी नसकी मैले सेवा सुश्रा गर्दाखेरि मेरो बुवा एकदमै प्रसन्न हुनुभयो, मेरो बुवा असाध्य प्रसन्न हुनुभयो र बुवाको आशीर्वाद पनि मैले पाएँ। र अरू छोराले चाहिँ क्रिया गर्नु या नगर्नु तैँले गरेस् भने मलाई त्यति माया मौता दिनुभयो। अनि भन्दै पनि अहिले त मलाई गाह्रो छ, घटनाहरूले अब प्रसङ्गवशा भन्नै पर्ने पनि हुन्छ, मैले आफ्नो सराहना गरे पनि होइन, बुवा बित्नुभन्दा करिब दुई दिन अगाडि मलाई झुक्याएर मेरो खुट्टामा निदा राख्नु भन्नु मेरो बुवाले, त्यहाँ त मैले रोएँ, बुवा यो त मलाई पाप हुन्छ, म जे भए म छोरै हुँ, मैले के गर्नु सकेँ जसको निम्ति भन्दा त्यसलाई पाप लाग्ने छैन, त्यो उच्च शिर होला, त्यो शिर झुक्ने छैन, नर यसको तँलाई पाप लाग्ने, त्यो म त्यो सेवादेखि म प्रसन्न भएँ, तँलाई चाहिँ केही हुन्न, त्यो उच्च शिर होला भनेपछि मेरो आँसु पुछ्यो र त्यसको दुई दिनपछि बुवा छोरो राख्नु,
1: त्यसले पनि अहिले सम्झिँदा आत्मसन्तुष्टि छ,
2: आत्मसन्तुष्टि छ, अहिले पनि मलाई पनि त्यस्तै मेरा भावी सन्ततिहरूले त्यसलाई माया गरेको छ, किन त्यो संस्कार हो, त्यो कहानी मैले छोराछोरा सुनाउँछु, त्यसको प्रभावले गर्दाखेरि अहिले मेरा छोरा चाहिँ अलिकति पनि केही कारण बुझ्दैन, त्यति सेवा सुशा मेरा जान परिवार छोराहरू पाएको।
1: एउटा सन्तानका लागि अभिभावकको रूपमा आमा र बुवा बराबर भए पनि व्यवहारिक पाटो र दिने मायामा आमाले जति बुवाले गर्न नसक्ने कुरा उहाँ बताउनुहुन्छ।
2: अब जति जति अब भए पनि बुवा भनेको बाहिरको खङ्गो खबर रहेछ, आमा भनेको भित्र हुँदो रहेछ, अनि छोराछोरीले पनि माया ममता बढी आमाबाटै पाउँदो रहेछ, किनभने मैले पनि त्यही भयो भने मेरा छोराछोरीले पनि मैले भन्दा बढी माया ममता मेरो परिवारबाट मेरो छोराछोरीले पाउँछन्, त्यसमा आमा महान हुन्, त्यो त एउटा गार्जियनको रूपमा बुवा त बुवाको त किनभने सबै कुराको एउटा किल्ला जस्तै हो, कि बुवा त सबै किल्ला जस्तै, सबैबाट सम्झने किल्ला जस्तै हो, अनि बुवा हुँदाखेरि आमालाई पनि समस्याको अनुभूति हुने, छोराछोरी कोही बदमासी छोराछोरी भए पनि छोराछोरीबाट पीडा पनि हुन नपर्ने, किनभने समस्यामा आमाको त बुवा पनि हुन्छ नि, त्यस कारणले त्यो त्यस्तो किसिमले गर्दाखेरि बुवा त एउटा घरको खम्बा हो, मियो भनेको त आमा हो,
1: बलियो बनाउने भयो समाजमा, बाहिर हेर्दाखेरि बुवाबाट बलियो बनाउने,
2: बुवा हुँदाखेरि अरू समाजले पनि हेप्दैछ नभाउने,
1: तर बच्चा बच्चीको लागि व्यवहारिक पाटोमा फेरि आमा,
2: व्यवहारिक पाटोमा त आमा जो व्यवहारिक शिक्षा पनि आमाबाटै प्राप्त हुन्छ, बुवाबाट भन्दा बाह्य ज्ञानहरू बुवाबाट पाइए पनि व्यवहारिक ज्ञान जो हो, जो सदाचार संस्कारिक ज्ञान हो, आमाबाटै पाइन्छ।
1: क्षमता र खुबी भन्ने कुरा आफै आउने कुरा हो, त्यसलाई कसैले रोकेर र छेकेर छेक्न सक्दैन, त्यस्तै भयो उहाँको जीवनमा पनि। अभिभावकसँग डराई डराई उहाँले विद्यार्थी जीवनमा विद्यालयमा गाउने सिपले उहाँलाई राष्ट्रिय स्तरमै कलाकार भनेर चिन्ने मौका दियो। आफू कलाकारितामा प्रवेश गरेपछिका जीवनका अनुभव उहाँ हामीलाई यसरी सुनाउनुहुन्छ।
2: पहिला अब गीत गाउने सम्बन्धमा त बडा अचम्मको कहानीहरू छन्। पहिला हामीलाई गाउँदाखेरि मेरो जमानामा पहिला म स्कूलमा पढ्ने विद्यार्थी जीवनमा शुक्रबारी कार्यक्रम चलाउँथे, कविता पाठ गाउने गरेँ, तीबाट अलिकति मेरो शुरूआत हो। र त्यस्तो लाग मलाई पढाउने गुरुहरूले पनि कार्की बाबु तपाईँ स्वर पनि राम्रो छ, क्रियाको लागि राम्रो छ, तपाईँले भविष्यमा अलिक राम्रै गर्नुहुन्छ भन्ने खालको उहाँबाट प्रेरणा मिल्थ्यो मलाई, त्यस कारण अझ गाउनु पाउँथ्यो, अझ राम्रो गर्नु पाउँथ्यो भन्ने मलाई हौसला बढ्दै गयो। त्यसपछि बुवा आमाको दगस हुन्थ्यो, फेरि हामीले आफ्नो मानिस अगाडि गाउन हामीलाई वञ्चित हुन्थ्यो, त्यस बेला मैले गायन वादी भन्थे, कोही गायो भने यो गायने यो वादी भनेर एउटा हे दृष्टिले हेर्ने चलन थियो। त्यसपछि म लुगी छिपी गाउने कार्यक्रम गर्थेँ, पछि आमा 26 सालमा बुवा 27 सालमा बितेपछि म ओपन भएँ, खुला रूपमा चाहिँ मैले मेरो घरमा सांस्कृतिक नाचगानको एउटा केन्द्र नै मेरो आफ्नो घरमा बनाएँ, त्यसै टेगराल बाती निर्माणी पीएमडब्ल्यू आदि आदि कलाकारहरू सबै मेरो घरमा आएर साँझ प्रत्येक साँझ कार्यक्रम गर्ने मैले जमघट गरेँ। त्यस बेलामा पढे जीवनमा पनि मेरो आमाको अगाडि मैले टोपी फाल्न मिल्दैनथ्यो, मलाई दुईटा कुरा वञ्चित डर थियो, बुवाको अगाडि मैले पेन्ट लाउन मिल्दैनथ्यो, अनि पढ्न जाँदाखेरि पेन्ट पाक्न हाल्यो, झोलामा हाल्यो, पेन्ट झोला हाल्यो, किताब बोक्यो, त्यहाँ पेन्ट समात्यो, कट्टु लगाएर अलि पढ्यो, गयो बुवाको नजर पछि कपडा पेन्ट लगाएर स्कुलमा गयो, पढ्यो, साझा आउने बेला परे अलि घरबाट 10-15-20 मिनट वरिबाट बुवा घर हुनु चाहिँ नै भन्ने बुझ्यो, हुनुहुन्न भने पेन्ट लगायो घर गयो फुकाल्यो, अनि जाँगेसँग चल लगायो, हुनुहुन्छ भने फुकाल्यो अलिक वरि परे फुकाएर जाँदै पेन्ट लाउने बुवाको अगाडि मिल्दैन थियो, अनि टोपी फाल्न आमाको अगाडि फाल्दैन थियो, हामी मर्यासँग टोपी फाल्छ भने त्यसो संस्कार बाल गरे पनि टोपी लगाउनु
1: जनै नै नलाउनु
2: त्यस्तो संस्कार भएको, अनि त्यसपछि मैले गाउने बजाउने कार्यक्रम चाहिँ आमा बुवा नव्यवस्था म अब घरको मुख्य पनि घरमै खुला पनि भयो मैले गाउने बजाउने गरेँ त्यसपछि अब मेरै घरमा सिडियो साहबहरू त्यसमा बन्धुबन्ध सिडियो साहब थिए बराबर पनि उहाँहरू चाहिँ यिनीहरू यो बजारबाट साधन थिएन पैदल हिँड्थे उनी मेरो घरमा मुलपानी पुगेर मेरो साँझ सानोको कार्यक्रम हेर्थे उनीहरूले त्यसरी बन्धुबन्ध भन्थे भाइ साहब तपाईँको कार्य असाध्य राम्रो छ तपाईँहरू एकदम राम्रो छ असाध्य राम्रो छ म तपाईँलाई के मद्दत गर्छु भने उहाँले उनले पनि हुसेर बढे पछि 28 सालमा हामीलाई रेडियो नेपाल शासकीय संस्थानले सुर्खेतबाट 5 जना कलाकार छनौट गरी पठाइदिने भनेर सिडिओले अधिकार दियो सिडिओ पछि मेरो कार्यक्रम गएपछि र यस्तो कार्यक्रम आज भाइ साहब र तपाईँले 5 जना कलाकार तपाईँ छैन मेरो अधिकार म तपाईँले तपाईँ 5 जना कलाकार छानेर लैजान्छु भनेपछि हुन्छ भने लिएर अब टिकट सिट काटेपछि फेरि त्यही 28 सालमै राजा महेन्द्रको स्वर्गाडो भयो स्वर्गाडो भएपछि यसरी शासकीय संस्थानमा कलाकारलाई राजाको स्वर्गाडो भयो भने यो पालि त्यो कार्यक्रम नमनाउने भनेपछि फिर्ता पठाइदिनु भनेर फेरि चिकियाएर पछि हामी पर्खियौँ पछि अर्को साल 29 साल फेरि त्यही भएको कार्यक्रम छैन कारण फेरि पुनः सांस्कृतिक संस्थानले खुला गर्दा हामी टेकराज भारती प्रेमदेव गिरी म भीमबहादुर कार्की अनि बालकृष्ण मान्दा हामीले अगुवा बनाएको थियौँ गायक कुन हामी काठमाडौँ कहिले नगाएको थाहा थिएन अनि एउटा गोपाल बस्नेत एउटा बिमला बैराग भन्ने एउटा गायनको छोरी थिएन त्यसमा केटीहरू पनि नपाउने बडा अभाव हुने गायनकै छोरी भयो भने लिएर भने राम्रो नाच्थ्यो त्यही त्यसले लिएर गयौँ 5 जना कलाकार मगाएकोमा हामी 6 जना गयौँ अब त्यो 6 जनामा 1 जना अतिरिक्त कलाकार भनेर चाहिँ लिएँ सिडियो साहबले भने कि म 6 जना सिडियो सिभा 6 जना गरिदिन्छु बरु हामीलाई खर्च चाहिँ 5 जना भयो भने त्यो त हेरिँदैन भने हुन्छ भाइ साहब त्यसले गर्दा हामी काठमाडौँ गयौँ यतापट्टि यसपालि यो काठमाडौँ जाने यो बाटो पनि हामी इन्डियाबाट जानु पर्थ्यो गोन्डा मुजफुर भएर लक्सोर हुँदै वीरगन्ज भएर हेटौँडा हुँदै काठमाडौँ गयौँ त्यसपछि त्यहाँ गइसकेपछि अनि हामीले कार्यक्रम प्रस्तुत गर्यौँ त्यस बेलामा 23 औं राष्ट्रिय प्रजातन्त्र दिवस उपलक्ष्यमा रेडियो नेपालद्वारा आयोजित प्रतिनिधित्व लोकी सम्मेलनमा नेपाल प्रथम हुने अवसर मैले पाएँ
1: कुन गीत गाउनु
2: मैले त्यो चाहिँ म एउटा पिस्नु भन्ने भयो

0: पनि यसको यही मैले गीत त गाएँ नेपाल पढ्नु पर्छ यसका वर्डिङहरू थुप्रै छन्
1: त्यहाँ गएर त्यो प्रस्तुत गरिसकेपछि जुन यहाँहरूले एउटा सम्मान पाउनुभयो त्यसपछि त यहाँहरूलाई अझ बढी हौसला बढ्यो
0: हो मैले त्यस बेलामा मलाई राम्रो जागिर पनि दिएको रोगित प्रबन्धक हुने जस्तो पनि दिएको थियो मैले त्यसमा 29 सालमा के हो भन्दाखेरि आफ्नो व्यवहारिक परिस्थिति 29 सालमा सूर्यको सर्वनाभी भयो फेरि यो पहिला 1970 सालमा सूर्यको सर्वनाभी भयो 1970 साल दोस्रो नाभी 2014 साल तेस्रो नाभी 2029 साल 29 सालको नाभी हुँदाखेरि अब जग्गा जमिन अब त्यही हो जति गरीमा जग्गा जमिन त्यसैको भरमा हामी बाँचिया छौँ पैतृक सम्पत्तिहरू बुवामा नाइ अनि घरबाट पनि यसमा अब यो फोनसँग यस्तो केही पनि नाइ त्यसपछि जाने आवा हुन्थ्यो आवाबाट चाहिँ केटाकेटीले खबर गरेर यो जग्गा नाभी छ हामी केही पनि थाहा छन् भन्नर आए त्यसपछि मैले त्यस कारणले पनि मैले त्यो सुविधालाई छोडेर मैले सूर्यकात आउनु पर्यो र मैले त्यसमा त्यो गीत सिकार गर्ने जापानको प्लानपट्टि पार्टी दुई तिन महिना बसेर पाउने जस्तो हाम्रो टेकराज प्रेमीहरू बसेर रसाको भूमि पनि आए ती अवसर पनि म छुटे म त्यसै कारणले त्यो जग्गाकै नापीकै कारणले म सूर्यकात फर्किनु पर्यो
1: बुवामा अलिक छिटै घुमाउँदा पनि त्यो अवसर
0: बुवामा भएको भए मेरो अवसर पनि थियो मैले एउटा राम्रो अवसर नै पाउँथे मलाई यतापट्टि यो कलाकारीकै कारणले पनि आर्मीहरूले पनि मलाई असाध्य प्रेम गरेका थिए एउटा आदित्य सम्झेर जसले यो कार्यलाई यहीँ भर्ना गर भन्ने पनि उनले हुकुम गरे मैले भने त्यसबाट मैले राजभक्त देशभक्त भन्ने मेरो रिकर्ड थियो सबै सिडीहरू मलाई हित गर्थे पछि मैले उहाँ जसलाई मैले के भने म राजभक्त देशभक्त भइसकेको म यो आर्मीको जागिर खान सक्दैन किनकि म यस्तो पातला मान्छे म सक्दैन भने मैले तपाईँ बन्दुक उठाउन सक्दैन भने मेरो भाषाले त्यहाँ तपाईँलाई बन्दुक उठाउन जागिर खाने एउटा कलर हुने हाकि मैले खाने भने त्यहाँ आफ्नो जाने बेलुका मेरो जवानलाई सिकाउने भने त्यसपछि मैले भने मेरो दुर्गुन्डा परिवार पनि छन् म घर व्यवहारिक गरी पनि छैन मेरो व्यवहार खाने पनि छैनन् अनि गएर म अब वनमा उड्ने चरो जस्तै सुवालाई सुनकै पिँढाको पनि गर्ने उसले आफ्नो ऊ त कहिले सम्भव छ त्यसो यहाँ भएर यहाँको अनुसारमा म त गर्न सक्दैन त्यस कारणले मैले अब म बरु यो आज मेरो प्रत्यक्ष मबाट हुन सहयोग म जहिले पनि सेवा सहयोग गर्न तयार छु मलाई खुला हुनुपर्छ भनेर म त्यहाँ फोटिन अभाव पनि भएन बाबुको पैदल सम्बन्धी अभाव पनि भएन केही चिज अब त्यही अभावमा दुःख चाहिँ भावमा सुख हुँदैछ
1: त्यसले गर्दाखेरि त्यो अवसर छोड्न हुन्न भन्ने
0: यतापट्टि त्यतापट्टि जागिर पनि खाएन यतापट्टि अभाव पनि खट्किएन पछि अब परिवारले पनि आफ्नै छत्रसामा आफ्नै वरिपरिमा मलाई देख्न पाउँथ्यो भन्ने कारणले उनीहरूको माया ममता परिवारको प्रगाढ प्रेम पनि भएको हुनाले मैले छोड्न सकिनँ साथीभाइहरूले त्यसलाई छोडेर फर्केर आए
1: यहाँहरूको त एउटा टिमै थियो गाउने बजाउने गीत लेख्ने होइन
0: टिमै थियो टिमै थियो हामीहरू टिम हाम्रो राम्रो मिलेको थियो अनुसारमा थिए फेरि मेरै नीति निर्देशनमा सबै केटाकेटीहरू थिए त अहिले लोकसभामा पुगे अनुशासनमा रहे अनुशासनले मान्छेलाई मान बनाउँदैछ अब अनुशासन छोड्ने मान्छे त पहिला तिनीहरू बिग्रियो भने जो अनुशासन माने नाताले फेरि मेरो चेरासम्मबाट नाताले पनि मलाई सिनियर माने कलामा पनि मलाई सिनियर माने मेरो अगुवाई मैले जति लागत लागे पनि मेरो आफ्नो लगानी गरे पनि यिनीहरू अवसरता दिने मौका पाएँ त्यसपछि अहिलेसम्म पनि मेरो त्यो सम्मानको इज्जतको ऊ हो मेरो त चुटिया छैन त्यही भावले मलाई अहिले मेरो भावी चला छ मैले त्यस किसिम मैले
1: गायनमा त हुनुभयो कलम पनि चलाउनुभयो
0: गायन भए अनि कहिले काहीँ यसो पर्यो भने आफ्नो लहर चल्यो भने त्यति रचनाकार त होइन एक दुईवटा लोकगीतहरूमा त संकलन चल हुन्न त्यो संकलन हुने कुरामा पुराना गीतहरू संकलन गरेर गाउने गाउँदै गए अब त्यही आफै संकलन गरेका गीतहरूद्वारा अरूलाई नसाउने गरे मैले त्यस्तै कलम चलाउने लेखन शैलीमा मेरो हात बढेन
1: हुन त सबै गीतहरू प्रिय हुने भए होइन गाएका गीतहरू सबै राम्रो अझ जसले चाहिँ चिनायो अघि यहाँले सुनाउनु भयो त्यो त अझ प्रिय भयो तै पनि समग्रमा अलिक चलेको त्यो बेलामा होइन यो चाहिँ अत्यन्तै राम्रो लागेको भन्ने खालको त्यस्तो कुनै एउटा रचना
0: अब त्यसमा त मैले राखिदिएको छु मेरो श्रीमतीकै संकलन मैले राखिदिएको छु नाम हुन त उनले संकलन नगरिया होलिन् उनले एक दुईवटा शब्द हालिदिएपछि उनको पनि नाम एउटा रहिरहोस् भनेर संकलन हरिकला कार्की भनेर मैले राखिदिएको छु र उनको संकलनमा मैले यो क्षेत्रीय प्रसारण कार्यमा रेकर्ड गरेको एउटा गीत छ म त्यो एक दुई चरण सुनाउँछ कस्तो मेरो भागी कर्म कहिले पनि सन्तोषै नहुने कस्तो रहेछ भागी कर्म कहिले पनि सन्तोषै नहुने हाम्रो गाउँलाई हिलेखाले भन्छन् हिलेखा

मा कहिले पनि सन्तोषै नहुने कष्ट रहेछ भागी कर्म कहिले पनि सन्तोषै नहुने रात काला उनका डोरी फोटे कपाल भरी फोटे कपाल भरी मन बस्दैन उडी रहन्छ अहिलेको सालभरि कस्तो मेरो भागी कर्म कहिले पनि सन्तोषै नहुने कस्तो रहेछ भागी कर्म कहिले पनि सन्तोषै नहुने ए धिपी धिपी आगो बल्यो सल्लीपिरहीले जोगी हुँ कि भन्छु कहिले मनको बिरहीले कस्तो मेरो भागी कर्म कहिले पनि सन्तोषै नहुने कस्तो रहेछ भागी कर्म कहिले पनि

0: कहिले पनि सन्तोषै नहुने कस्तो रहेछ भाग्य कर्म कहिले पनि सन्तोषै नहुने कहिले पनि सन्तोषै नहुने
1: यो गीत मेरो हरिकलाको संकलनमा राखेर मैले यो क्षेत्रीय अधिकार सेवकको बच्चा कहिले कहिले यो गीत धेरै श्रोताले सुन्नुहुन्छ मलाई कम्प्लेन गर्छ तपाईँ त एक मानव परि यस्तो गीतले तपाईँलाई छुन्न
2: तपाईँ
1: एक मानव प्रति सम्पन्न त तर यस्तो व्यवहारमा गीत किन गाउनुहुन्छ भने मलाई कम्प्लेन त्यसपछि मैले भने यो सबैलाई लागू होस् भनेर मैले मेरोपन होइन यस्तो पनले सबैलाई सहयोग हुन्छ यस्तो विवेघात यस्तो दुःखले सबैलाई पीड़ा बनाएको छ भने त्यो विवेघात गीत भएपछि सबैको हृदय मनमस्ता बस्दा सबैलाई छोला भनेको तर यस्तो खालको गतिविधि मेरो छैन भन्ने जवाब दिने
2: कहिले हजुरको स्वरमा आमाले कुनै गीत केही रचना सुन्न पाउनुभयो त्यस्तो
1: आमाले आमा बाउको असाध्य वञ्चित थियो हाम्रो त बडो कडा अनुशासन थियो
2: अहिले पो त्यो क्षमता भन्ने हिसाबले लिइन्छ
1: अहिले त्यो तेस्रोको फेरि यस्तो व्यापकता पनि नै मेरो बुवा चाहिँ मैले गाउन त नभन तर बुवालाई गीत सुन्ने सोख थियो मेरो बुवालाई गीत सुन्ने सोख तर आफूले सुन्ने आफूले नगाउने अनि कसरी त्यस्तो कडा खालको गीत भनिदियो भने लहेर खत्तम पार्यो भन्ने एकचोटिको घटना म भन्छु अनि यो त दुर्लभबाट विशाखर भन्ने असाध्य उनी विशाखरको आमा छोराको पनि गीत हुन्थ्यो उनी विशाखर एक दिन गीत कस्तो भएछ भने विशाखर भन्ने कता गएछन् अनि आमाले त्यस्तो तिनीहरू राखेका गोठालो भागेछ भागेपछि विशाखरको आमाले सुतिरहेको विशाखरले के भन्नुभएछ भने उड्दैन कि विशाखर चिने घाम लागेको गाई गोरु बानेका बाने गोठालो भागेको भनेर भन्नुहोस् गीतमा ए उठ्न गाई गोरु त बानेपछि अब कसो गर्ने भनेर भनेपछि अनि सुतेकै बोलामा आमा के गीत जान्छन् असारको पन्ध्र होइन पक्पन उठुला गोठालो भागे त पनि भेटाए कुटुला यस्तो आमा आमा छोरामा कुराकानीमै गीत हुन्थ्यो तिनै विषयका गोठियामा आएका थिए हाम्रो अब बाबुकै बुढो जिजो भन्नुहोस् हाम्रो इन्द्रबहादुर सुबदा इन्द्रबहादुर अनि हाम्रो सुरजबहादुर हलदार सुरजबहादुर जीसी उहाँ सुरजबहादुर घरमा आएर हाम्रो घर उल्टेर पल्टेर सुरजबहादुर घरमा आएर उहाँ बस्नुभयो त्यसपछि बुवाले भन्नुभयो त्यो गीत गाउने मान्छे खोजी ल्याउनु पर्यो भनेर त्यही नाथबाजी दिने बोलाइयो अनि बुवाले गीत सुन्ने माइला थानी बुढा पनि गीत भन्ने माइला थानी त उनका तुलाराम थानी के हो उहाँ चाहिँ 1954 सालको उहाँ 1957 सालको मेरो द्वितीय वर्ष फरक यी बुढाको गीत सुन्ने उनी माइला थानी गीत गाउने तर आफूले नगाउने आफ्नो सपोर्ट चाहिने उनले भन्ने त्यो कुरा उसले भन्ने
2: सिकाउने
1: मात्रै त्यस्तो थियो त्यसपछि एउटा फर्से कमेडी भन्ने सुनाएको थिइन् त्यसले चाहिँ गाउन बोलाए गाउन बसे अब बुढाबुढी त गीत सुन्ने बेला कोही सुत्या हुने भयो कोही उठ्या हुने भयो कोही च्याउमा हात लगाएर बस्ने भए रातको टाइममा कसैको ढाड पार्ने भयो त्यस्तै गरी बस्ने अनि त्यसपछि के अरे उसले त्यो सुनादीले के गीत भनिदिनु भने मलाई त्यो याद छ 15-16 सालको तिरको कुरा म त्यसमा 10-12 वर्ष थिएँ मैले इन्ट्रेस्ट राख्ने गीत सुनेको पनि त्यो त्यहाँ त्यो उसले सुनादी के भनिदियो भने के अरे कोही सुतेका कोही उठेका कोही बसी झुलेका ठाँटबाट तन्नेरी जस्ता जुङ्गा छन् फुलेका भनिदिन्थ्यो खाडमा तन्ने जस्तो भए पो गीत सुन्ने भए खाड भने त्यस्तो तर जुना दाइजुङ्गा फुलिहाल्छन् भने लौ मारि लौ यसको जवाब कसले लौ खत्रकै पारि भने बुवाले भने त्यस्तो सुन्ने संस्कार थियो भन्ने ढङ्ग थिएन र भनिसके मरमा त्यो बुझ्ने खालको भन्यो भने त्यसको जवाब दिन छ लौ जवाब दिनु देऊ है भन्ने खालको अनि सख त्यस्तो थियो र मैले आमा बाउको अगाडि कहिले पनि गाइनँ गाउने मलाई अनुमति पनि थिएन डर हुन्थ्यो
2: त्यसले गर्दा थाहै पाउनु भएन
1: अब हाम्रो सन्तानमा अब हामी यहाँबाट 6 भाइ 3 भाइ 9 भाइ बहिनीको म कान्छु अब हामी मध्येमा पोइन्ट डाउन पनि म मात्रै गाउने बजाउनेमा लागेको पनि म मात्रै अरू हाम्रो सन्तानमा त्यस्तो म जस्तो उठ्दा कोही पनि छैन
2: तर यो क्षमता भन्ने कुरा त आफै कता कता
1: अब कता कता आउँदैछ देखा सिकेबाट हुने भयो त्यो हुँदो रहेछ
2: जस्तो अब परिवारमा हेर्दाखेरि आमाले मिठो चोखो भएपछि खानेकुराहरू सम्झिने काहीँ गए बेलामा कसैले दियो भने यसो पल्टामा हालेर ल्याउने
1: त्यो पनि आमाले त मेरो आमाले त कस्तो गर्नुभएको रहेछ भने म जन्मिएको नारायणको दिनमा नुहारणको दिनमा पछि आमाले भन्छ थाहा हुन्थ्यो अनि भन्नुहुन्थ्यो यो केटाकेटीको नुहारणको नाभि चाहिँ अघिना गाडिदिएपछि कोही मिठो चाहिँ खानेमा टुप्लुक आइपुग्छन् भनेर त्यस्तो माया त्यस्तो पनि गर्नुभएको भए तपाईँ यस्तो पनि गरे हो त्यही भएर त कहिले कहीँ मिठो मान्छे बाटो टुप्लुक टुटा आउँछस् भनेर आमाले त्यस्तो माया हुँदैछ
2: यहाँले कहिले त्यस्तो बुवा भएपछि हुन्छ बुवाहरूले गर्ने मौका पर्छ त्यस्तो
1: बुवाले त खै अब त्यस्तो चाहिँ आमाहरू जस्तो माया म त बुवा दिन सक्दैन म पनि आफू बुवा भएको छु तर आमाले चाहिँ मेरो श्रीमती जति मेरो छोराछोरीलाई गर्छ जति मेरो छोराछोरीको प्रकार त अनि अलिकति केही छोराछोरी बन्नु मन दुखिहाल्छ तर त्यस्तो मन दुख्दो रहेछ, बाबु अलिक मन कठोर हुँदो रहेछ, आफू बाबु पनि भइहाल्छ हो, माया मात्र छ तर पनि बाहिर कठोर पनि गर्नु पर्दो रहेछ छोरीहरूलाई, किनभने नबिग्नु नबिग्नु लागि है, भित्र प्रेम देखाउनु, प्रेम भित्र देखाउनु हुँदो रहेछ बाल बच्चालाई, किनभने प्रेम धेरै देखायो भने अलिक उन्मत्त हुँदो रहेछ, त्यही भएर बाहिर कठोर पनि भित्र मलाई पनि हुनु पर्दो बाबुको, आमाले त फेरि आफ्नो कमलो पनि देखाइहाल्नुहुन्छ,
2: हजुर बुवा हुँदाखेरि कस्तो हुन्छ, अझ धेरै माया हुन्छ नाति नातिना,
1: ओहो त्यो त अझ साउभन्दा ब्याज आएछ भने आफै, अनि छोराछोरीको माया फेरि नाति नाता पनि सकिँदैछ, त्यो सबैमा आउँदो रहेछ, त्यो अहिले आफै आउनु पनि गर्यो, अहिले म त पलासन भइसकेँ मेरो त, त्यो हुँदो रहेछ,
2: हरेक सन्तानले आफ्नो अभिभावकलाई खुसी राख्नका लागि के कुरामा विचार पुर्याउनु पर्छ त,
1: सबैलाई अब स्वभावले मानिस स्वतन्त्र चाहन्छ, जीवन ज्ञान स्वतन्त्र शासन आउनु यी पाँच चिजमा मान्छे तडपिएको छ, त्यसै भएर म आफू हिसाबले स्वतन्त्र चाहन्छु भने मेरो परिवार त्यस्तै स्वतन्त्र चाहन्छ भन्न सक्ला, कथा बेलालाई भन्न नसक्ला, व्यक्त गर्न नसक्ला, छोराछोरी त्यस्तै स्वतन्त्र चाहन्छ, किनभने कोही कोही कहिले पनि कसैको पराधीन बस्न चाहन्न, माया माया बढी चाहँदैछन् स्वतन्त्र हुन खोज्दा रहेछन्, त्यसै कारणले स्वतन्त्रै रहन चाहने भएको हुनाले आफूलाई हुन त आफूलाई जस्तो त्यस्तै अरूलाई पनि हुँदो रहेछ भन्ने मान्यता गर्यो भने त्यहाँ प्रकार प्रेम पनि हुने, व्यवहारमा राम्रो फाटो पनि नहुने, यदि मन परि आफूमा गरौँ मेरो हैकम चल्छ भनेपछि अरूलाई पीडा पनि हुन्छ, तर उसले प्रतिकार गर्न नसकुन् नसक्ला तर भित्र उनको मन दुखी आउँछ, त्यहाँ पीडित हुँदैछ,
2: त्यही भएर दुवैले
1: दुवैले समान, अब उनलाई पनि छोराछोरी भए पनि नातामा बाबु गार्जियन भए पनि आमा भए पनि श्रीमान श्रीमतीको श्रीमान भए पनि उनलाई पनि स्वतन्त्रको चाहना छ भन्ने खालको ख्याल राखिदियो भने त्यहाँ विवाह गरेर परिवार खुसी हुन्छ, त्यही भएर सबैलाई प्रेम प्रगाड प्रेम गर्ने प्रेम उजा उल्लिनु हुँदो रहेछ देखाउनु हुँदो रहेछ, बाहिर कडा स्वभाव पनि संस्कारी बनाउने स्वतन्त्र दिने, तर स्वतन्त्रको छाडा स्वतन्त्र दिने होइन अनुशासित खालको स्वतन्त्र, संस्कारी खालको स्वतन्त्र दियो भने उनीहरू त्यसैमा बाँच्न सक्यो भने ए म पनि स्वतन्त्र छु त भनेपछि उनी पनि केही लाएको मान्ने अनि व्यवहार अब संस्कारी भए पनि जीवन राम्रो गर्न केही नभए पनि कोही नभए पनि सुखमा तर जीवन बित्दो रहेछ।
2: कार्यक्रम आमाको आजको अङ्कमा हामीसँग आफ्नै आमालाई सम्झाउँदै हुनुहुन्थ्यो वरिष्ठ कलाकार भीमबहादुर कार्की। यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आमाको समय सकिएको छ, अर्को शुक्रबार अर्की आमाको सम्झना लिएर आउने नै छौ, तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु, नमस्ते।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज रेडियो भेरी टाइम से
1: अहिले बिहानको 8 बजेको छ।

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट जिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतको निर्देशन, वीरेन्द्रनगरका आज विद्यालयहरू विदा, कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्यमा अझै चुनौती, 28% घरमै सुत्केरी हुने गरेको सरकारी तथ्याङ्क, र जापानमा जारी 20 एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीले अफगानिस्तानसँग खेल्दै महिला कबड्डीमा कम्तीमा कास्य पदक पक्का। भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतले जिल्लाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभागले आजदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले बुलेटिन जारी गरेपछि सुर्खेतमा उच्च सतर्कता अपनाइएको छ। भारी पहिरो डुबान तथा भूचेका कारण जनधनको क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद व्यवस्थापन समिति सुर्खेतले 9 स्थानीय तह तथा सम्बद्ध निकायलाई पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सम्भावित पहिरोको जोखिमलाई ध्यानमा राख्दै मुख्य सड़क खण्डहरूमा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार सुर्खेत बोटेश्वर सल्यानको कालीमाटी हुँदै दाङ जोड्ने सड़क खण्डमा साँझ 5 बजेदेखि बिहान 6 बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्लाधिकारी महेन्द्र सापकोटाले जिल्लाका सम्पूर्ण स्थानीय तहलाई आफ्नो क्षेत्रमा विपद प्रतिकार योजना तयार गरी जनशक्ति उद्धार सामग्री र आवश्यक स्रोत साधन हाई अलर्टमा राख्न भनिएको बताउनुभयो। प्रमुख जिल्लाधिकारी सापकोटाले सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गरी तत्काल उद्धार र राहतका लागि समन्वय गर्न मातहतका निकायलाई निर्देशन दिएको बताउनुभयो। विपदको जोखिमलाई सम्बोधन गर्न सुरक्षा निकायलाई उच्च तयारी अवस्थामा राखिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उद्धार टोलीहरू तयारी अवस्थामा रहेको छ भने आपतकालीन स्थितिमा द्रुत उद्धार र राहतका लागि कर्णाली प्रदेशमा हेलिकप्टरको पनि तैनात गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेकमा ठाउँ बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने र आइतबारदेखि वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। त्यस्तै 10 गते भोलि कर्णाली सुदूरपश्चिममा अलि धेरै जोखिम रहने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। विभागले डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालीकोट, बाजुरा, बझाङ, हुम्ला र दार्चुलालाई रातो रंगले संकेत गरेको छ। यसै गरी सुर्खेत, दैलेख, सल्यान, बाँके, बर्दिया, प्युठान, दाङ, रोल्पा, रुकुमपूर्व पश्चिम, त्यस्तै कैलाली, कञ्चनपुर लगायतका जिल्लालाई सुन्तला रंगले संकेत गरेर सतर्क रहन पनि भनिएको छ। असोज 8, 9 र 10 गतेको तुलनामा 11 गते पानी पर्ने क्रम अलि कम हुने पनि महाशाखाले जनाएको छ। असोज 11 गते बागमती भन्दा पश्चिमतिरका सबै जिल्लालाई पहेँलो रंगले संकेत गरिएको छ। कर्णाली प्रदेशमा घरमा सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्य लिए पनि त्यसमा चुनौती थपिएको छ। सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको साझा प्रयासमा संस्थागत सुत्केरी हुने दरमा वृद्धि भए पनि घरमा सुत्केरी हुने दर भने घटेको छैन। अझै पनि 28% घरमै सुत्केरी हुने गरेको पाइएको छ भने संस्थागत सुत्केरी 72% पुगेको छ। स्वास्थ्य सेवा निर्देशनालयले शुरू गरेको आर्थिक वर्ष 82-83 सम्पादित कार्यक्रमको समीक्षामा अझै पनि कर्णालीमा घरमा सुत्केरी हुने अवस्था जारी नै रहेको जनाइएको छ। प्रगति प्रतिवेदनमा प्रस्तुत गर्दै निर्देशनालयका पब्लिक हेल्थ नर्स प्रशासकका मानकुमारी गुरूङले कर्णालीमा संस्थाको सुत्केरी 72% रहेको, दक्ष जनशक्ति बाट सुरक्षित प्रसूति दर 69% रहेको, 8 पटक गर्भवती जाँच गर्ने 57% रहेको र 20 वर्ष मुनिका गर्भवती आमा 15% रहेको पनि बताउनु भएको छ। संस्थागत सुत्केरी हुनेमा कर्णालीमा सबैभन्दा धेरै सुर्खेतमा रहेको छ भने डुल्पामा संस्थागत सुत्केरी भएको रेकर्ड नभएको बताइएको छ। यसै गरी 20 आमाको घरमा तथा स्वास्थ्य संस्थामा ल्याउँदा नै बाटोमै मृत्यु हुने गरेको छ। कर्णालीका 618 महिला घरमै सुत्केरी भएका छन्। सबैभन्दा धेरै जाजुकोटमा 318 त्यसपछि रुकुम पश्चिममा 80 रहेको पनि निर्देशनालयले जनाएको छ। जापानमा जारी 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत नेपाली क्रिकेट टोलीले आज अफगानिस्तानसँग खेल्दैछ। खेल अहिले बिहान 11:45 शुरू हुनेछ। नेपाल विजय शुरूआत गर्ने योजनामा छ भने पहिलो खेलमा जापानलाई हराएको अफगानिस्तान लगातार दोस्रो जीत दर्ता गर्ने प्रयासमा छ। यसैगरी महिला कबड्डीमा नेपालले सेमी फाइनलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो 1 बजे शुरू हुनेछ। हिजो भएको संस्करणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हराएको थियो। यससँग नेपाली महिला टोलीले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान रहेको छ। हवस् त, बिहान 8 बजेको फेरि हाइलाइट सकियो भने 11 बजेको फेरि हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै दिलु रावत विदा हुन्छु। नमस्कार।
1: क्षेत्रलाई निगरानी गरिरहनु भएको छ। अब वर्षाको अलिकति मात्र हेर्ने हो भने गण्डकी र लुम्बिनीको पनि तराई क्षेत्रको चाहिँ क्षेत्रमा धान प्रमुख बाली नै रहेको छ। अहिले त्यो क्षेत्रमा चाहिँ किसानहरूले ध्यान दिनुपर्ने र धान बालीको त्यो अवस्था चाहिँ के हो?
2: अहिले तराईका बहुसंख्यक ठाउँहरू पहाड़मा पनि पहाड़मा धान पसाइसकेको छ भने तराईमा पसाउन लागेको हो। मध्यम अवधिका त्यसै गरी अलि बढ़ी अवधिका धानका जातहरू जुन छन्, लामो अवधिका धानका जातहरू छन्, तिनीहरू पसाउने क्रम बाँकी नै छन्। मध्यम अवधिका र छोटो अवधिका धानका जातहरू पसाइसकेका छन्। त्यसै गरी जस्तै हरदिनाथ एक मैले भने त्यो पसाइसकेको बाला पाक्न लागेको अवस्थामा छन् भने, त्यसै गरी थुप्रै त्यस्ता धानका जातहरू छन् जुन 120-125 दिनमा पाक्ने गर्छन्। हाइब्रिड धानका जातहरू विशेष गरी जुन किसानहरू हाइब्रिड लगाउनु भएको छ उहाँहरूको पनि बाला पाक्ने क्रम होला। त्यसै कारणले हाइब्रिडको डाँठ बलियो भएकोले त्यो चाहिँ ढल्ने सम्भावना कम हुन्छ, जबकि अन्य लोकल जातहरू धानका जातहरू छन् त्यसको ढल्ने सम्भावना धेरै हुने भएकोले विशेष गरी जुन धान चाहिँ ढल्छन् तिनीहरूमा विशेष तदारुकता देखाउनु पर्यो, तिनीहरूलाई ढल्नबाट रोक्नु पर्यो, जसले गर्दाखेरि बालीलाई सुरक्षित बनाउन सकियोस्। र अन्य ठाउँहरू जहाँ चाहिँ अहिले धान पसाइसकेको छ अथवा पसाइरहेको छ ती ठाउँहरूमा खेतमा धेरै पानी छ भने सक्दो त्यो पानीलाई निकासको व्यवस्था गर्ने र त्यसपछि अहिले चाहिँ कुनै पनि मलहरू जुन छन् विशेष गरी युरिया मल नाइट्रोजन युक्त मलहरूको प्रयोग नगर्ने, यसको प्रयोग गर्यो भने भोलिको दिनमा रोग लाग्ने पनि सम्भावना बढ्छ, त्यसै गरी धान ढल्न सक्ने पनि सम्भावना हुन सक्छन्। त्यसै कारणले युरिया मलको जथाभावी प्रयोग अहिले 4 दिनको लागि नगरिदिनु होला।
1: भनेको पानी परिरहँदा आफ्नो धान बालीमा चाहिँ युरिया छिटो पग्लिन्छ अथवा धान हुर्किँदै गरेको धानले लिन्छ भनेर किसानले चाहिँ यो हेलचेक्राई गर्नु भएन?
2: हजुर, अहिले युरिया हाल्यो भने एउटा त के छ भने अहिले हावामा पानीको मात्रा बढेको छ, आर्द्रता बढेको छ, जसले गर्दाखेरि अहिले धान पसाइरहेको छ। त्यसै कारणले तराईमा लगाइने विशेष धानका जात चाहे सावा मनसुली सबवन छ, त्यो सावा मनसुली सबवन अधिकांश क्षेत्रहरूमा लगाइन्छ र यसमा चाहे त्यसै गरी हरदिना छौ छ। अहिले चाहिँ बाला पसाइराख्दाखेरि पानीमा आर्द्रता बढेको छ, ह्युमिडिटी बढेको छ, जसले गर्दाखेरि के हुन्छन् भने फल्स स्मट कालो पोके हुने सम्भावना धेरै मात्रामा बढ्न जान्छ र धानको क्वालिटीलाई डिक्रिज गर्छ, घटाइदिन्छन्। त्यसै कारणले त्यो कालो पोकोबाट बच्न पनि अहिले अनि अन्य रोगहरूबाट बच्न पनि के गर्ने भने अहिले युरिया मलको प्रयोग धेरै मात्रामा गर्नु हुँदैन है। यदि गर्यो भने यो के हुन्छ भने रोगको प्रकोप बढाउन सक्छन्, धानको क्वालिटी घटाइदिन्छन्, धान लड्ने पनि सम्भावना हुन्छ। त्यसै कारणले यी रोगहरूबाट बच्नलाई अनावश्यक मलहरूको प्रयोग नगर्ने, कीटनाशकहरूको प्रयोग नगर्ने।
1: अझै पनि किसानहरूले सावधानी अपनाउनु पर्ने बेला छ र अहिले पानी परिरहँदा झरी परिरहँदाखेरि आफ्नो मुख्य बाली धानमा चाहिँ विष आदिको प्रयोग गर्नु भएन, त्यस अन्तर्गत रासायनिक मलको पनि प्रयोग गर्नु भएन, यी दुई चाहिँ कुराहरू अहिले ध्यान दिनुपर्ने हो। अब धान पाक्दैछ, निरन्तर जसो पानी पनि थपिँदैछ, यसले त्यो पाक्दै गरेको धान बालाहरूमा चाहिँ क्षति गर्ने अथवा हानि नोक्सानी गर्ने सम्भावना रहन्छ कि रहँदैन, अथवा कस्तो पानीले चाहिँ क्षति गर्ने हुन्छ, कस्तो हुँदा चाहिँ सामान्य मानिन्छ त?
2: वास्तवमा भन्यो भने धान पाकिरहेको बेला खासै पानीले खासै असर गर्दैन। बाला पाकिसकेपछि, बाला पहेलो भइसकेपछि, बोट पहेलो भएपछि मात्र धानको क्वालिटीलाई घटाउन सक्छन्, जुन गुणस्तर हुनुपर्ने हो चामलको त्यो गुणस्तर घट्न सक्छन्। के हो भने जब धानको बाला पाक्छ त्यसपछि पानी परेपछि त्यो उम्रिने टुसाउने सम्भावना बढेर जान्छ, तर अहिले धान बहुसंख्यक ठाउँमा धान चाहिँ निस्किरहेको बेला छ, बाला निस्किरहेको बेला छ, बाला मेच्योर भइरहेको बेला छ, त्यस कारणले गर्दा यसमा खासै असर पर्दैन। यदि धान जहाँ पाकिसकेको छ त्यहाँ पानी पर्यो भने यसले ठूलो मात्रामा धानको गुणस्तरमा प्रभाव पर्छ, चामलको क्वालिटी राम्रो हुँदैन, चामल टुक्रिन सक्छन्, त्यसपछि चामलमा चकिनेस हुन्छन्, त्यो बढ्न सक्छन्, होइन खानामा जति स्वादिलो हुन्छ त्यो नहुन सक्छन्। त्यसै कारणले बाला पाकिसकेपछि व्यापक क्षति गर्छ। यसभन्दा पहिला 2078 सालमा धान पाकिसकेपछि पानी परेको थियो जसले गर्दाखेरि व्यापक रूपमा धानमा क्षति हुन गएको थियो, तर अहिलेको जुन समय छ वर्षा पर्याप्त छन् तर बाला पाकिसकेको बहुसंख्यक ठाउँमा धान पाकिसकेको छैन जसले गर्दाखेरि त्यति मात्रामा यो पानीले क्षति गर्दैन।
1: भेलबाढीको असर होला कि नहोला अथवा त्यस्तो के पूर्वानुमान गर्न सकिन्छ?
2: अहिले जुन पानी परेको छ त्यसले बाढी सामान्य बाढीहरू ल्याउन सक्छन्। 24 घण्टासम्म पानी धान यो धानको बोट चाहे पानीमा रह्यो भने पनि खासै असर हुँदैन। 24 घण्टादेखि 2-3 दिन भन्दा बढी पानी रह्यो भने त्यसपछि धानका गाँझहरू कुहिने सम्भावना हुन्छन्, त्यो पनि धानको भेराइटी हेरेर थाहा हुन्छ कुन जात हामीले लगाएका छौं त्यसमा भर पर्छ। यदि सामान्य किसिमका धान लगाएका छौं, सामान्य भन्नाले सावा मनसुली बाहेक अन्य धान जस्तै हरदिनाथ 6 भयो, हरदिनाथ 1-2 भयो, यस्ता जातहरू लगाएको छौ भने बोट कुहिन सक्छन्, र बोट कुहियो भने धानको नाश हुन्छ, त्यस कारणले गर्दा धानको प्रोडक्सन र प्रोडक्टिभिटी घट्छ। जबकि सावा मनसुली सबवन यो जुन पानी सहन सक्ने जातहरू लगाउँछौ भने सामान्य बाढीले पनि खासै असर गर्दैन।
1: डाक्टर कुशवाहाज्यू, मैले अलिकति सन्दर्भ जोड्न खोजे, खास गरी हाम्रो असार साउन चाहिँ धान रोपाईको चाहिँ एकदमै चहल पहल, त्यो चाहिँ एकदम उच्च बेला पनि हो, तर जेठको 15 नै रोपाईको काम शुरू गर्ने र अहिलेको मौसम अनुसार हेर्दाखेरि भदौको चाहिँ पहिलो हप्तासम्म पनि किसानहरूले धान रोप्नु पर्ने त्यस्तो चाहिँ अवस्था पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको चाहिँ क्षेत्रलाई हेर्ने हो भने त्यो देखियो। अब हामी अहिले चाहिँ असोजको पहिलो हप्तामा छौं, 8-9-10 गते यो चाहिँ जुन झरी परिरहेको चाहिँ अवस्था छ, यो त्यो ठाउँ अनुसारको सन्दर्भमा धानको अवस्थालाई चाहिँ यो मौसमले कति फरक पार्ला त?
2: यो मौसमले जहाँसम्म मलाई लाग्छ मौसम धानको लागि अनुकूल नै छन्। थुप्रै ठाउँमा ढिलो रोपाई भएको छ, ढिलो रोपाई हुँदाखेरि धान पसाउने बेला पनि ढिलो हुन्छ। जस्तै छोटो अवधिका धानका जात छन् थोरै किसानहरूले लगाउने गर्छन्, त्यस्तो ठाउँमा अलि यो पानीले अलि क्षति नै गर्छन्। जबकि मध्यम अवधिका र लामो अवधिका धानका जातहरू जहाँ लगाइएको छ यो पानी पर्दाखेरि त्यो धानहरूलाई यसले झन् उत्पादन र उत्पादकत्व बढाउनमा सहयोग गर्छन् जस्तो मलाई लाग्छन्। त्यसै कारणले यदि बाढी पहिरो आएन, सामान्य किसिमले पानी पर्यो, आकलन गरे भन्दा कम पानी पर्यो भने यसले धानको उत्पादन र उत्पादकत्व बढाउँछन्। अर्को कुरा के देखियो भने हिजोको दिनमा चाहिँ यो पानी चाहिँ पहिले नै पर्ने गर्थ्यो, तर अहिले जलवायु परिवर्तनको असर नेपाल जस्ता देशहरूमा बढी परेको देखिन्छ। अहिलेको हिम पहिरो रसुवामा हिम पहिरोको देखिनु यो पनि यसको जल्दो बल्दो उदाहरण हो। त्यसै कारणले यो मलाई लाग्छ यसको जुन हाम्रो खेती प्रणाली छ, जुन हाम्रो धान रोपाई गर्ने तौर तरिकाहरू छ त्यसमा सामान्य सिफ्ट गर्नुपर्ने देखिन्छन्। हामीले कि त छोटो अवधिका धानका जात लगाउनु पर्यो वर्षा नहुँदाखेरि, कि अलिकति मिडियम ड्युरेसन लङ ड्युरेसनका जातहरू लगाउनु पर्यो, त्यसमा पनि त्यस्ता जातहरू जो चाहिँ सुक्खा र बढी पानी दुवै सहन सकोस्, जस्तै बहुगुणी 1 र बहुगुणी 2 छन्, यस्ता धानका जातहरूको विकास गर्ने बेला आएको छ। यो देशमा त्यस्ता धानका जातहरू, त्यस्ता जिन भएका धानका जात यदि हामीले प्रमोट गर्यो भने भोलिको दिनमा यहाँको किसानले धान लगाउँछ भने उहाँहरूको धान चाहिँ सेफ रहन्छ, सुरक्षित रहन्छ।
1: तपाईँले जोड्नुभयो किसानका लागि उपयुक्त छोटो मध्यम अवधिका चाहिँ जातहरू विकास गर्ने, त्यसै गरी जलवायु परिवर्तनको जुन चक्र देखिरहेको छ त्यसै गरी हाम्रो रोपाईको चाहिँ चक्रलाई पनि अलिकति सामान्य रूपमा चाहिँ फेरबदल गर्ने हो भने यो क्षति चाहिँ बेला बखत हुने क्षतिलाई चाहिँ केही घटाउन सकिएला भनेर राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम अर्दिनाथका वरिष्ठ वैज्ञानिक धानबाली विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ। आज विशेष गरी हामीले अहिलेको मौसम जुन निरन्तरको झरी छ यो बेला किसानहरूले गर्नुपर्ने सावधानी त्यसै गरी धानबाली जोगाउन अबका दिनमा चाहिँ गर्न सकिने उपायहरू बारे केन्द्रित रहेर कुराकानी जोडिरहेका छौं। तपाईँले भोटे गोसी सामान्य रूपमा चाहिँ फेरबदल गर्ने हो भने यो क्षति चाहिँ बेला बखत हुने क्षतिलाई चाहिँ केही घटाउन सकिएला भनेर राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम अर्दिनाथका वरिष्ठ वैज्ञानिक धानबाली विज्ञ डाक्टर

0: पाक्दैछ भनेर भन्नुभयो, यो धान बाला पाक्ने हुँदा र किसानले काट्ने हुन चाहिँ अझै कति समय जति लाग्ला त?
1: धान जब एकचोटि पाक्छन् त्यसपछि 35-40 दिनभित्र धान काट्नुपर्छ सामान्यतया। त्यसै कारणले धानको जातमा पनि भर पर्छ। लामो अवधिका धानका जातहरू छन् भने त्यसलाई 45 दिन लाग्न सक्छ, 50 दिन लाग्न सक्छन्। तर सामान्यतया धानको बाला निस्किसकेपछि अथवा फूल धान पसाइसकेपछि 35-40 दिनमा काट्यो भने त्यो राम्रो मानिन्छ, अहिलेसम्म राम्रो देखिएको छ। त्यसै कारणले यो धान अहिले जुन पसाइरहेको छन् ती धानहरूलाई आधा कार्तिक अथवा कार्तिकको लास्टमा यिनीहरू पाक्ने जस्तो देखिन्छ।
0: भनेको अहिले चाहिँ पसाउँदै गरेको धान बाली?
1: हजुर हजुर।
0: अब यसअघि चाहिँ पसाइसकेको र बाला पहेँलो भइसकेको छ भने?
1: बाला पहेँलो भइसकेको छ भने यी धानहरू आश्विनको 15 पछि असोज 15 पछि यिनीहरू काट्ने अवस्थामा हुन्छन्। त्यसै कारणले मैले भने यस्ता छोटो अवधिका धानका जातहरू ती किसानहरूलाई लगाउँछन् जसलाई चाहिँ तरकारी खेती विशेष गरी गर्नुपर्ने हुन्छन्, आलु खेती गर्नुपर्ने हुन्छन्, जसले हाइब्रिडका धानहरू लगाएको हो तिनीहरूको अवधि चाहिँ 115-125 दिनमा पाक्ने गर्छन्। हाइब्रिड धानहरू प्राय जस्तो ढल्दैन, तर हाइब्रिड बाहेक अन्य धानहरू नेपालले विकास गरेका धानहरू लगायत स्थानीय धानहरू लोकल धानहरू कसैले लगाएको छ भने तिनीहरू ढल्ने सम्भावना बढी हुन्छन्। त्यसै कारणले ती धानहरू जो चाहिँ ढल्ने सम्भावना बढी छ अथवा जो अहिले पाकिरहेको अवस्थामा छ तिनीहरूलाई वर्षाले अलिक बढी प्रभाव पार्छ।
0: अबको 2-3 दिन यसै गरी झरी पर्ला, पानी पर्ला, त्यसपछि असोज 15 पछाडि चाहिँ किसानहरूले धान बाली भित्र्याउनु पर्ने अवस्था छ भने यो बीचमा चाहिँ गर्नुपर्ने कुराहरू के हुन्?
1: यो बीचमा विशेष गरी जुन धान पाकिरहेको छ तिनीहरूलाई किसानले खारा बालीकै रूपमा स्वत छोडिदिनुपर्छ। अहिले पानी पर्ने बेला भइसकेको छ, धान जुन अवस्थामा छ त्यही अवस्थामा छोडिदिने, निगरानी गरिराख्ने, धानमा पानीको बढी धान खेतमा चाहे पानी धेरै भइसकेको छ भने सक्दो निकासको व्यवस्था गर्ने, निकास भइरहेको छैन भने ती धानहरूलाई 4 गाँजलाई एक ठाउँमा बाँध्ने अथवा लट्ठीको सहयोगले चाहिँ धानलाई खारा बालीको रूपमा राखी छोड्ने र समय समयमा निगरानी गरिराख्नुपर्छ। धान काट्नु हुँदैन, धान काट्यो भने त्यसले झन गम्भीर समस्या ल्याइदिन्छ, धानको क्वालिटी डिक्रिज गरिदिन्छन्, राम्रोसँग खाद्यान्न राम्रो बन्दैनन्। त्यसै कारणले यी माथिका कुराहरूलाई ध्यान दियो भने धेरै हदसम्म, र अर्को चाहिँ कुनै पनि फर्टिलाइजरहरूको कुनै पनि मलहरूको विशेष गरी युरिया मलको प्रयोग नगर्ने, यसले झन रोग किरा र धान लड्ने सम्भावना बढाइदिन्छ।
0: उसो भए कति समयसम्म धान निरन्तर पानीमा डुब्दा चाहिँ फरक नपर्ने हुन्छ जुन हामीले बालाको कुरा गरिरहेका छौँ, र पूर्ण रूपमा नष्ट हुने अवस्था चाहिँ कस्तो हो?
1: पूर्ण रूपमा नष्ट हुनलाई सर्वप्रथम त धानको बाला सहित डुब्नु पर्यो, धान डुब्नु पर्यो। त्यस्ता थोरै खेतहरू होला अथवा जुन एकदम डुबान हुने क्षेत्रहरू छन् त्यहाँ मात्र धान क्षति हुन्छन्। तर के देखिएको छ भने धानमा बाढी आउँदा पनि पानी धेरै पस्दा पनि 24 घण्टामा पानीको निकास भएको देखिन्छ प्रायः ठाउँहरूमा। त्यसै कारणले यो जुन पानी पर्छन् र 24 घण्टादेखि 2 दिनमा पानीको निकास भयो भने धानमा खासै क्षति हुनेवाला छैन। तर कहीँ कहीँ यस्तो पनि छन् जहाँ बाला चाहिँ धानको बोट सानो छ, 75 सिएमदेखि 100 सिएम छन्, पानी चाहिँ बालालाई पूर्ण रूपले धानको बोट र बालालाई डुबाइसकेको छ भने त्यस्ता धानलाई विशेष क्षति गर्छ। त्यस्ता धानहरू यदि छ भने पानी परिसकेपछि धानलाई काट्ने र त्यसलाई चिउराको रूपमा प्रयोग गर्दाखेरि त्यसबाट किसान दाजुभाइ दिदीबहिनीले मुनाफा लिन सक्छन्। सुकाएर राख्यो भने क्वालिटी डिक्रिज हुन्छ, आफूलाई खान पनि नराम्रो लाग्छ, टुसा उम्रिन सक्छन् होइन, र केही पनि प्रयोगमा आउन सक्दैन, त्यस्ता धानहरू राम्रो हुँदैनन्।
0: हो, तपाईँले भने जस्तो 2078 साल असोज कार्तिकको चाहिँ एउटा बाढीलाई अघि कुराकानीको सन्दर्भमा तपाईँले सम्झिनु भएको थियो र त्यति बेला किसानहरूको धेरै धान क्षति पनि भएको थियो, भलै त्यो असोज अन्तिम र कार्तिक पहिलो हप्ताको चाहिँ कुरा थियो, तर अहिले हामी असोजकै पहिलो हप्तामा छौं। त्यति बेलाको अभ्यासलाई अहिले किसानहरूले प्रयोग गर्न सक्ने अवस्था रह्यो कि रहेन, अथवा त्यति बेला क्षति बढी हुनुको कारण के थियो र अहिले क्षति चाहिँ कम हुन्छ भन्नुका कारणहरू चाहिँ के छन्?
1: त्यति बेला के थियो भने प्रायः धानहरूको बाला पसाइसकेको थियो, आउने 10-15 दिनमा धेरै धानको बाला पसाउँदैछन्, र त्यो बेला चाहिँ जुन मध्यम अवधिका धानका जातहरू थियो त्यो पाक्ने अवस्थामा थिए, छोटो अवधिका धानहरू पाकेर त्यो भित्र्याउने अवस्थामा थियो, हार्भेस्टिङ गरिरहेका थिए किसानहरूले। त्यसै कारणले त्यो बेला चाहिँ व्यापक क्षति हुन पुग्यो, किनभने धान बाला

0: पाकिसकेको थियो र कस्तो धेरैजना किसानहरूले धान काटिरहेका थिए, खेतमै छोडेका थिए, काटेर सुकाउने क्रममा थिए। त्यसै कारणले त्यो बेला पानी पर्दा व्यापक क्षति हुन गयो। अहिले चाहिँ त्यो कन्डिसन छैन, त्यो अवस्था छैन। अहिले चाहिँ धान पसाइरहेको छ अथवा पसाइसकेको छ, बाला पाक्ने क्रममा छन्, कहीँ कतै चाहिँ धानहरू पाकिसकेको छन्, हार्भेस्टिङ गर्ने क्रममा छ अथवा भित्र्याउने क्रममा छन्। त्यस्तो किसानको संख्या थोरै छन्, त्यसै कारणले क्षति पनि थोरै हुने सम्भावना देखिएको छ।
1: ए भनेपछि किसानहरूले यदि धान काटिहाल्नुभयो अथवा आउँदा दिनमा चाहिँ अब काट्ने पनि सुरसार गर्नुहोला, त्यस्तो भयो भने काटेपछि धेरै दिन खेतमै धान बालालाई त्यो पाँजोलाई राखिराख्नु चाहिँ भएन।
0: धान काटिसकेपछि यो पानी परिसकेपछि धान काट्ने बेला भएको छ भने, काट्नुहुन्छ भने त्यस्ता धानलाई सुकाउने प्रयास गर्नुहोला। सुकाउनु भएन भने समस्या हुन्छन्, किनभने चार दिनदेखि यो झडीले चार दिनसम्म धानको बालाहरू भिज्छन्। भिजिसकेपछि यसले अनुकूल गर्मी बढ्यो भने उम्रिन सक्छ, जर्मिनेसन हुन सक्छ, टुसा उम्रिन सक्छन्। त्यसै कारणले त्यस्ता नउम्रने दिनलाई समयमै हामीले के गर्नु पर्यो भने सुकाउनु पर्यो, सुकाएर राम्रोसँग भण्डारण गर्नु पर्यो। मानव यो सूर्य के भन्छ घाम लागेको छैन भने हामीले फ्यानहरू हुन्छन्, पंखाहरू हुन्छन्, त्यो पंखा हम्किदिने, चलाइदिने, जहाँ हामी धान राखेका छौँ त्यो ठाउँमा, त्यसले गर्दा पनि धानलाई धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ, गुणस्तर कायम राख्न सकिन्छ।
1: राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदीनाथका वरिष्ठ वैज्ञानिक एवं नार्कका धानबाली विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। हामीले हाम्रो मुख्य बाली धान सँगसँगै अन्य कृषि बाली वस्तुहरू यो पानी परिरहँदा, झरी परिरहँदा, बाढ़ी पहिरोको जोखिम हुँदा चाहिँ कसरी सुरक्षित गर्ने, कसरी जोगाउने भन्ने विषयमा केन्द्रित रहेर कुराकानी जोड़िरहेका छौं र विशेष चर्चा चाहिँ हामीले धानबाली केन्द्रित रहेर चाहिँ गरिरहेका छौँ। तपाईँले अघि भोटे कोशीको बाढीले विभिन्न जिल्लामा चाहिँ खेतीयोग्य जमिन त्यसै गरी धानबाली सँगसँगैमा पनि क्षति पुगेका कुराहरूलाई चाहिँ जोड्नुभयो। खेतै अब सार्न त किसानहरूले सक्ने कुरा भएन, जुन बगरी भयो, बचे खुचेका केही होला, अब त्यहाँको त्यो भएको कृषि अन्न बाली अथवा धान बाली त्यसलाई चाहिँ अहिले केही रेखदेख गर्नुपर्ने अथवा हेर्नुपर्ने अवस्था हुन सक्छ।
0: जहाँ चाहे भोटे कोशी बाढीले रसुवा विशेष गरी रसुवा नुवाकोटमा विशेष क्षति पुर्याएको छ, त्यस्ता ठाउँमा चाहिँ जहाँ धानको खेतलाई समस्या गरेको छ, थुप्रै ठाउँमा त जग्गा नै उजाड बनाइसकेको छ, धानेको बोटैहरू छैन, खेतै छैनन्, तर कहीँ कतै धान छन् भने त्यसलाई विशेष हेरचाह गर्नु पर्यो। माटोले पुरिएको होला थुप्रै धानहरू, होइन, त्यो माटोले पुरिएको छ भने धानलाई सक्दो माटो उक्लेर निकालिदिने, जसले गर्दा धानको बोट देख्न सकियोस्, उसले सूर्यको प्रकाश लिएर प्रकाश संश्लेषण गर्न सकोस्, यस्तो सामान्य हेरिदिनुपर्छ। रोग किराको प्रकोप छ भने समयमै हामीले रोग किरा सम्बन्धित कृषि कार्यालयमा, कृषि शाखामा सम्पर्क गरेर के लागेको रोग किरा अथवा रोग लागेको हो, त्यसको विषादी चाहिँ छर्यो भने जुन बचेको धान छ त्यसलाई हामी सुरक्षित बनाउन सक्छौँ।
1: कति नै बचेको होला भनेर पनि पूर्वानुमान गर्न सकियो।
0: हो, नदीको किनारमा जति पनि धानका खेतहरू थियो सम्भवतः त्यो सबै सकिसकेको छैन।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदीनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कृषि मन्त्र नार्क सँग। पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: सीधा खुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले निरन्तरको झरी, मुख्य बाली धानमा यसको प्रभाव र सम्भावित क्षति घटाउन किसानले अपनाउनु पर्ने सावधानीको विषयमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। अहिले जलवायु परिवर्तन र यसको प्रभावबारे धेरै चर्चा हुँदै आएको छ। धान बालीको उत्पादनमा यसको प्रभाव र जोखिम कस्तो छ त?
2: विश्वको आधा जनसंख्याको, विश्वभरिमा जति जनसंख्या छ त्यसको आधा चाहिँ खाद्यान्न धानले मात्र उपलब्ध गराउँछन्। यसबाट धानको कतिको इम्पोर्टेन्स छ, कतिको महत्व छ विश्वमा देखाउँछन्। र त्यसमा पनि दक्षिण एसियाली मुलुकहरू लगायत नेपाल पनि धानबाट अछुतो रहन सकेको छैन। हामी छिमेकी मुलुकहरू भारत र चीन धान उत्पादनमा सबभन्दा अग्रिम स्थानमा छन्, विश्वलाई लिड गर्दैछन्। र अहिले चाहिँ विश्वभरिका वैज्ञानिकहरूको चासोको विषय नै धानलाई कसरी हामीले क्लाइमेट जलवायु अनुकूलन बनाउन सकिन्छ भनेर चर्चाको विषय बनेको छ। यसको लागि थोरै पानीमा कसरी बढ़ी धान उत्पादन गर्न सकिन्छ, बढ़ी तापक्रम सहन सक्ने धान कसरी बनाउने, त्यसै गरी बाढ़ी पहिरो आयो भने त्यस्तो कन्डिसनमा कस्ता धानका जातहरू लगाउने, यस्ता विषयवस्तुमाथि अहिले वैज्ञानिकहरू निरन्तर रूपमा खट्दैछन्। हिजोको दिनमा उत्पादन मात्र प्राथमिकतामा थियो, उत्पादन बढ़ाउने, त्यसपछि चाहिँ क्वालिटी बढ़ाउने प्राथमिकता आयो, धानको गुणस्तर कसरी बनाउने, चामलको गुणस्तर कसरी बढ़ाउने। र त्यो प्रायोरिटीसँगै अहिले एउटा अर्को प्रायोरिटी आइसकेको छ, धान अनुकूल जलवायु अनुकूलित धानको जातको विकास कसरी गर्ने भनेर नेपालले नार्कले पनि यसमा व्यापक रूपमा काम गरिरहेको छ र हामी पनि त्यसमा संलग्न छौं। र विश्वभरिका अरू जुन धानसँग सम्बन्धित संघ संस्थाहरू छन् जस्तै इरी छ, इन्टरनेशनल राइस रिसर्च इन्स्टिच्युट, त्यसले पनि यसमा काम गर्दैछन्। अहिले चाहे डीएसआर छरुवा धान खेती प्रविधि व्यापक रूपमा अप्नाइँदैछ भारत लगायत चाइनामा, हामीले पनि यसको ट्रायलहरू गरिराखेका छौं, यसलाई अपनाउनु पर्छ भनेर विभिन्न डेमोन्स्ट्रेशनहरू पनि गरिराखेका छौं, होइन? त्यसै कारणले र नेपाल के छ भने जलवायुसँग साह्रै प्रभावित देश हो। यहाँको हिमालयहरू अति नै संवेदनशील छन्। हिमालय संवेदनशील हुनु भनेकै यहाँका बस्ने व्यक्तिहरू जति पनि लिभिङ इन्टिटी छ त्यस अन्तर्गत मान्छे पनि पर्छन्, त्यो सबै साह्रै त्यसबाट प्रभावित छन्। त्यसै कारणले नेपालले अरू देशको कम्पेरिजनमा, अरू देशको तुलनामा जलवायु अनुकूलन अभ्यास बढ़ी गर्नुपर्छ जस्तो मलाई लागेको छ।
1: हो, धानको अर्थतन्त्रलाई, धानको चाहिँ महत्वलाई, धान बालीको महत्वलाई चाहिँ तपाईँले जोड्नुभयो र पछिल्लो जलवायुजन्य प्रभावले यसको चाहिँ कस्तो अवस्था छ, असर छ भनेर पनि जोड्न खोज्नुभयो। कृषि अर्थतन्त्रमा चाहिँ यही धानको चाहिँ उत्पादन, पारिवारिक अर्थतन्त्रमा चाहिँ यो धानको उत्पादन र हाम्रो एउटा हिस्सा छ नि, यसलाई चाहिँ कसरी बुझ्न सकिन्छ?
2: हामीले धानमा कुल राजस्वमा, कुल गृहस्थमा धानको 4.5% जति योगदान छन्, कुल कृषिमा चाहिँ 12.5% योगदान छन्। हिजोको दिनमा धानको योगदान कन्ट्रिब्युसन बढ़ी थियो। रुरल इम्प्लोयमेन्ट भन्छौ, ग्रामीण बासिन्दाहरू जुन खेतीमा लाग्ने गर्थ्यो धान खेतीमा, जसबाट उनीहरूको जीविका आर्जन हुने गर्थ्यो, त्यसको संख्या हिजोको दिनमा धेरै थियो, 60% भन्दा बढ़ी थियो। यो दिन प्रतिदिन घट्दै आइरहेको छ। यो घट्नु एक किसिमले सकारात्मक हो कि खेती किसानीमा धेरैजना लाग्नु भएन, तर अहिले हामी जुन धानको खेती गर्ने हाम्रो जुन परम्परा छ, अभ्यास छ, त्यो त्यति समय अनुकूल जति सान्दर्भिक हुनुपर्ने हो, जुन किसिमले खेती पद्धति अगाडि बढ्नुपर्ने हो त्यो किसिमले बढेको छैन। बहुसंख्यक ठाउँमा अहिले पनि किसानहरू परम्परागत रूपमा धान खेती गर्दै आएका छन्। अब हामी आधुनिक तरिकाले धान खेती गर्नु पर्यो। अहिले जुन विज्ञानले प्रमाणित गरिसकेका प्रविधिहरू छन्, वैज्ञानिकहरूले जुन प्रविधिहरू पत्ता लगाएका छन्, त्यो अनुसार खेती गर्यो भने धानको उत्पादन पनि बढ्छन्। अर्को कुरा के देखिन्छ भने सामान्यतया किसानहरूको लागि धान खेती घाटाको व्यवसाय हुन गएको छ, सामान्य किसानलाई हेर्नुहुन्छ भने धान उत्पादन गर्छन्, बिक्री हुँदैन, बिक्री भए पनि आधा मूल्यमा बिक्री हुन्छन्। जस्तै चैते धानको केसलाई लिनुहुन्छ भने त्यहाँ हेर्न सकिन्छ। र यो धान जुन घाटाको विषय छ त्यसलाई हामीले चाहिँ नाफाको विषय बनाउन सक्छौ, सामान्य जनचेतना अपनाउन सकिन्छ। जस्तै भारत लगायत पाकिस्तानमा बासमती चामलहरूलाई क्यास क्रप क्रपको रूपमा लिइन्छ, नेपाललाई मात्र खाद्यान्नको रूपमा खाद्य बालीको रूपमा लिइन्छ, नेपाललाई पनि धानको क्यास क्रपको रूपमा अगाडि बढाउन सक्छौ। हाम्रो नेपालका जुन धान उत्पादन गर्ने मिलिङ मेसिनहरू छन् जस्तै आरजू राउत मिल लगायत अन्यहरू छन्, यिनीहरूले इन्डियाबाट धान ल्याउँछन्, किनेर ल्याउँछन्। ती थुप्रै मिलिङ मेसिनहरू जुन तराईका क्षेत्रहरूमा छन् तिनीहरूले इन्डियाबाट धान ल्याउँछन्, कसै कसैले चामल ल्याउँछन्, बोरा चाहिँ चेन्ज गरेर नेपाली बोरामा प्याक गरेर बेच्छन्, त्यसै गरी उताबाट धान ल्याउँछन्, यहाँ चाहिँ मिलिङ गर्छन् र फेरि नेपाली मार्केटमा बिक्री गर्ने गर्छन्। यी के देखियो भने हामीले नै किन यस्तो धानहरूको जातको विकास नगर्ने, किन हामी बाहिरबाट धान ल्याउने। त्यसै कारणले हामीले यस्ता एक्स्ट्रा लङ ग्रेन राइस हामी भन्ने गर्छौँ, जस्तै बिरयानी चामल सामान्य भाषामा भनौँ न बिरयानी।
3: यहीँनिर जोडे मैले तपाईँले गरिरहेको प्रश्नलाई चाहिँ एउटा मैले आफ्नो तर्फबाट प्रति प्रश्न गरे भने तपाईँहरू हुनुहुन्छ, गर्ने निकाय पनि तपाईँहरू नै हो, विज्ञ वैज्ञानिक पनि तपाईँहरू हो, किन चाहिँ सक्नु भएको छैन भन्ने चासो राखे भने तपाईँको जवाब चाहिँ के रह्यो?
2: विशेष गरी यसमा धानको एक्स्ट्रा लङ ग्रेनको अभ्यास पहिलेदेखि गर्दै आएको हो, तर त्यसमा जुन जनशक्ति थियो त्यति केयर र चासो दिन नदिएको हुन सक्छ। किनभने आजको दिनमा हामीले हेर्दाखेरि हामीसँग लङ ग्रेन राइसहरू त छन् तर एक्स्ट्रा लङ ग्रेन राइसहरू छैन, अति लामो धानका जातहरू छैनन्, त्यो बाहिरबाट इरीबाट अन्य ठाउँबाट ल्याइएका छन्, त्यसको विभिन्न किसिमका ट्रायल पनि गरिएका छन् तर त्यसलाई अगाडि बढ़ाएको देखिएको छैन। अब के देखिन्छ भने ती ट्रायलहरू जुन चाहिँ लामो धानका जातहरू छन् तिनीहरूलाई पुनः ट्रायल गरेर उन्मोचनको प्रक्रियामा जानु पर्यो। उन्मोचन नहुँदाखेरि सामान्य किसानले मिलिङ मेसिनले त्यो धान उब्जाउन सकेका छैनन्, र त्यस्ता धानहरू उब्जायो भने किसान पनि हिजोको दिनमा आजको दिनमा जुन धान चाहे जुन घाटामुखी व्यवसाय छ त्यो नाफामुखीमा चेन्ज हुन सक्छ।
1: धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। तपाईँले अघि मौसमी चक्र अथवा फेरिँदै गएको जलवायुको कुरा चाहिँ जोड्नुभयो, त्यसले चाहिँ हाम्रो प्रमुख बाली धानमा पार्दै गरेको चाहिँ प्रभावलाई जोड्नुभयो, किसानले खेती चक्रमा चाहिँ गर्नुपर्ने फेरबदलका कुराहरू पनि जोड्नुभयो, हालै भदौ दशको चाहिँ भोटेकोशी बाढी त्रिशुलीको चाहिँ बाढीले चाहिँ पुर्याएको क्षतिलाई पनि तपाईँले जोड्नुभयो। यी समग्र यस वर्षका चाहिँ घटनाक्रमलाई हेर्दाखेरि जुन हाम्रो वार्षिक 55-60 लाख मेट्रिक टन धान उत्पादनको हामी चाहिँ हिसाब हेर्छौं, यस वर्ष चाहिँ कति फरक पर्ला अथवा पूर्वानुमान के गर्न सकिन्छ? अहिले जुन अब झरी त परिरहेको नै छ,
2: अहिलेकै कन्डिसनलाई मात्र हेर्ने हो भने हिजोको दिनदेखि आजसम्म त्यसको अनुसार हेर्ने हो भने पोहोर सालभन्दा यसपालि धान उत्पादन छनी थोरै मात्राले पनि बढ्ने जस्तो देखिन्छ। बाढ़ीले क्षति पुर्यायो तर अहिले किसानहरू बहुसंख्यक ठाउँमा उन्नत धानका जातहरू लगाएका छन्, सिंचाईको व्यवस्था गरेका छन्, मल समयमा पाउन सकेन, नभए धेरै मात्रामा धानको उत्पादन बढ़न सक्थ्यो। त्यसै कारणले उत्पादन र उत्पादकतामा आंशिक रूपले पनि वृद्धि हुने जस्तो मलाई लाग्छ।
3: भनेको यो तथ्याङ्कमा मात्रै कि व्यावहारिकतामा?
2: व्यावहारिकतामा मैले भन्दैछु, उत्पादन र उत्पादकतामा थोरै मात्रामा वृद्धि हुन सक्छ। तर भोलिको दिनमा फेरि यस्तै पानी पर्दियो, धान भित्राउने बेलामा पानी पर्यो भने फेरि त्यहाँ समस्या हुन सक्छन्, धानको उत्पादन उत्पादकत्व घट्न सक्छन्। तर यही पानी परेर रह्यो अथवा सानोतिनो पानी परिराख्यो भने उत्पादन बढ्न सक्छ।
3: भनेको भोलि पनि यस्तो चाहिँ जोखिम हुन सक्छ भन्ने कन्डिसन रह्यो?
2: हो, भोलिको दिनमा चाहिँ कार्तिकको लास्टतिर पानी पर्यो भने त्यसले धानलाई ठूलो क्षति गर्छ, र हिजोको दिनमा जुन धानमा उत्पादन उत्पादक जति थियो त्यसभन्दा पनि झन घट्न सक्छ। तर यही ठूलो पानी परेर आउने दिनमा सानोतिनो पानी पर्यो भने त्यसले उत्पादन र उत्पादकता दुवै बढाउन सक्छ।
3: अहिले तराई मधेसको कुरा गर्ने हो भने तराई मधेस क्षेत्र चाहिँ वर्षेनी बाढ़ीको चाहिँ समस्या झेल्ने र ठ्याक्कै धानको चाहिँ उत्पादन हुने बेला क्षति बेहोर्नु पर्ने क्षेत्र पनि हो। 2078 सालको हिसाब हेर्दा पनि निकै ठूलो क्षति त्यही क्षेत्रमा चाहिँ भएको थियो। अब कस्ता चाहिँ कुराहरू अलिकति प्रभावकारी गर्न सकिएला? तपाईँले कार्तिकसम्म पनि जोखिम छ है, मौसमी जोखिम चाहिँ हुन सक्छ है भनेर भन्दै गर्दाखेरि पछाडि त्यो क्षेत्रमा भइरहेका जुन अभ्यासहरू छन् नि ती अभ्यासलाई चाहिँ अलिकति सम्झिरहने पूर्व तयारी गरिरहने त्यस्ता अभ्यासहरू चाहिँ के छन्?
2: मुख्य पूर्व तयारी भनेको हामीले जनचेतनालाई फैलाउनु हो रेडियोबाट टिभीबाट अन्य माध्यमबाट, किनभने त्यो कार्तिकमा मानौ पानी पर्यो भने त्यो बेला किसानलाई हामीले भनिदिऊ पानी पर्दैछ भनेर उनीहरू धान काट्दैन, नभए यो इन्फर्मेसन यो सूचना चाहिँ किसान कहाँ पुगेन भने थुप्रैजनाले धान काटिरहेको हुन्छ, त्यही बेला पानी पर्यो भने ठूलो मात्रामा क्षति हुन्छ, किनभने धानको क्वालिटी बिग्रन्छ, धान खेतमै उम्रन्छन् होइन र ठूलो क्षति हुन सक्छन्। तर यही इन्फर्मेसनहरू समयमा किसान लियो भने जस्तो धान पाकिसकेको भए पनि खराब बालीको रूपमा छोडिदिएपछि त्यो क्षति धेरै मात्रामा न्यूनीकरण गर्न सकिन्छ। यो ठूलो अभ्यास यो ठूलो हिजोको दिनबाट हामीले पाठ सिकेर यसलाई आउने दिनमा व्यावहारिक रूपमा लागू गर्न सक्छौ। यदि इनकेस हेल्थ चेकराई गर्यो भने हिजो जस्तै क्षति फेरि बेहोर्नु पर्ने हुन्छ।
3: डाक्टर कुशवाजी, अहिलेको चाहिँ पूर्व सूचना अथवा पूर्व जानकारीले चाहिँ कति फरक पार्ला त?
2: अहिलेको जुन सूचना छ यसले धेरै ठूलो असर पार्छन्। अहिले प्रत्येक व्यक्तिको हातमा मोबाइल छ, सूचना छ, सरकारले नै समग्र रूपमा सूचना प्रवाह गर्दैछन्, गभर्मेन्टसँगै अन्य निकायहरू नगरपालिकाहरू पनि सचेत भइसकेका छन्, रेडियो टिभीहरूले पनि प्रत्येक दिन यो सूचनालाई निरन्तर प्रवाह गर्दै आएका छन्। त्यसै कारणले यसले धेरै ठूलो इम्पेक्ट पार्दैछन्। आउने दिनमा किसानहरू धेरै सचेत भइसकेका छन् र उनीहरू पनि त्यहीलाई हेरेर जुन सूचना छन् त्यही सूचनालाई आधार मानेर नै अगाडि बढ्दैछन्। त्यसै कारणले यसले समग्र हाम्रो खेती प्रणालीमै सकारात्मक प्रभाव पार्छ।
3: हो, समग्र खेती जोड्नुभयो, खास गरी धान मात्र होइन अहिले चाहिँ कोदो मकै पनि खेतबारीमा चाहिँ छन्। लगातारको पानी अथवा दुई चार दिनको यो झरीले चाहिँ त्यस्ता बालीलाई क्षति पुर्याउने अवस्था हुन्छ कि हुन्न?
2: मकैलाई विशेष क्षति पुर्याउन सक्छन्। मकैमा के हुन्छ भने मकै चाहे ढल्ने सम्भावना हुन्छ, ढलिसकेपछि त्यसमा फंगसहरू ढुसीहरू लाग्ने सम्भावना हुन्छ, त्यसै कारणले मकैको क्वालिटी घट्न सक्छन् होइन, त्यो मकै ढलेर मर्न सक्छन्, मकैमा ठूलो समस्या गर्छन्। कोदोमा त्यति मात्रामा क्षति गर्दैन, कोदो ढल्छन् थुप्रै ठाउँहरूमा, ढले पनि त्यही डुब्यो भने समस्या हुन्छन्, तर त्यस्ता कोदो प्रायः पाखो बालीहरूमा लगाउने गरेको कारणले गर्दाखेरि कोदोमा त्यति मात्रामा क्षति गर्दैन, मकैमा गर्न सक्छ।
3: दाल तरकारी त्यस्तो केही
2: यो जस्तै दलहन बालीहरू भयो, रहरहरू भयो, रहरका बोटहरू अलि अग्लो हुन्छ, आलीमा हुन्छन्, त्यसै कारणले दलहन बालीमा रहरहरूमा त्यति मात्रामा क्षति गर्दैन। तर धेरै पानी जमिराख्यो भने रहरका बोटहरू सत्त सुक्न थाल्छन्, धेरै पानी जमिराख्यो भने मकै सुक्न थाल्छन्, मकैका बोटहरू सुक्न थाल्छन् होइन, कोदोमा त्यति असर गर्दैन, अरूहरूलाई असर गर्छ। धान जस्तो सबै बाली चाहिँ सहन सक्ने हुँदैन, पानी सहन सक्दैनन्।
3: भनेको धानले चाहिँ धेरथोर पानी पनि सहला, अरू बालीले नसहला भनेर चाहिँ तपाईँले जोड्नुभयो। खास गरी ओसिलोपनाका कुरा, भिजेका कुराहरू नै अन्न बालीसँग चाहिँ जोडिने कुराहरू हुन्। कतिपय अवस्थामा त भण्डारण गरेको अन्न पनि कुहिने हुन सक्छ, किसानले पोहोर परारदेखि राखेको धान बाली पनि पानीले चाहिँ भिज्न ओसिलो हुन सक्ने अवस्थाहरू पनि अनेक हुन्छन्। मौसमको यो झरी बर्खाको चाहिँ कुरा छ, अन्न सुरक्षित राख्ने, भण्डारहरू चाहिँ सुरक्षित राख्ने त्यस्ता सजिला उपायहरू छन् कि?
2: सजिला उपायमा चाहिँ एयर टाइट प्लास्टिक ब्यागहरू पाइन्छन्, अहिले मार्केटमा किसानले उपभोग गर्ने खालको ब्यागहरू पाइन्छन् होइन, प्लास्टिक भएका ती ब्यागहरू हामी युज गर्न सक्छौ। त्यसै गरी अर्को उपाय के छ भने घरमा यदि धान भिजिसकेको अवस्था छन्, हामी काटिसकेका छौ, धानलाई सुकाउने कहीँ छैन भने पंखाको सहयोगले घरमा धानलाई पसार्ने र त्यसपछि चाहिँ पंखा लगाएर त्यसबाट ओसिलोपना घटाउन सकिन्छ, फेरि घाम आएपछि सुकाउन सकिन्छ। घुन किराहरू लाग्ने प्रकोप छ भने त्यस्तामा बोझो निमका पातहरू डाँठहरू ल्याएर त्यसमा मिलाएर धानको जुन धान छ त्यसमा राखिदियो भने हामीले के गर्न सक्छौ, धेरै मात्रामा किराहरूबाट घुनहरूबाट सुरक्षित राख्न सक्छौ,
3: सुरक्षित गर्न पनि सकिन्छ र किसानहरूले त्यही अनुसार पूर्व तयारी पनि गर्न सक्नुभयो। अब यही बेला अब हिजो अस्तिदेखि चाहिँ झरी पानी परिरहेको छ, कतिपय चाहिँ किसानहरू अब घरबाट बाहिर निस्कन सक्ने अवस्था पनि छैन, उहाँहरूले चाहिँ आफ्नो खेतीबाली हेर्न भ्याउने कुरा पनि रहेन, यही बेला स्थानीय पालिकामा भएका चाहिँ कृषि शाखाहरू अथवा तपाईँहरू जस्तै नारका चाहिँ केन्द्र सञ्जालहरू उहाँहरूले चाहिँ त्यस्तो किसानहरूलाई केही भर्थेक गर्ने सहयोग गर्ने अथवा सूचनाहरूको माध्यमबाट चाहिँ यहाँसम्म यति गर्न सकिन्छ भनेर निरन्तर दिने सूचना जस्तो अहिले मौसमी सूचनाहरू आइरहेका छन्। अब यस्ता कुराहरू गर्न कति सम्भव छ अथवा त्यो क्षेत्रमा चाहिँ हाम्रो अभ्यास चाहिँ के छ?
2: अहिले विशेष गरी नार्कले त सूचना दिने हो, नार्कको काम अनुदान दिने अथवा सहयोग गर्ने होइन। नार्कले विशेष गरी अनुसन्धान गर्ने र अनुसन्धानबाट प्राप्त रिजल्टलाई डेसिमिनेसन गर्ने प्रसार गर्ने गर्छन्। कृषिका निकायहरू छन्, जस्तै कृषि शाखाहरू छन् नगरपालिकामा छन्, त्यसै गरी कृषि ज्ञान केन्द्र कृषि विकास कार्यालयहरू जिल्लामा अवस्थित छन्, प्रधानमन्त्री कृषि आधुनिकरण राष्ट्रिय कृषि आधुनिकरण परियोजना छन्। यिनीहरूले चाहिँ जहाँ चाहे यो समस्या देखिएको छ, धानको किसानहरू छन् उहाँ कहाँ डाइरेक्टली गएर आफ्ना लोकल व्यक्तिहरूद्वारा स्थानीय व्यक्तिहरूको मार्फतबाट यो सूचना प्रवाह गर्न सक्नुहुन्छ। उहाँहरूले चाहिँ पानीको निकासको व्यवस्था गर्न सक्नुहुन्छ, उहाँहरूको हातमा छन्। उहाँहरूले चाहे जुन सिँचाइ सिंचित खेतहरू छन् त्यो खेतहरूबाट कसरी पानीको निकासको व्यवस्था गर्ने उहाँहरूलाई थाहा हुन्छन्। कुन खेत कस्तो छ, कहाँको लोकेसनमा कुन स्थानमा डुबानमा हुन सक्छन् कुन हुँदैनन्, त्यही अनुसार निकासको व्यवस्था गरिदियो भने यो धान चाहिँ डुब्न पाउँदैन र धेरै हदसम्म क्षतिबाट बचाउन सक्छन्।
3: अन्नको भण्डार चाहिँ मधेस प्रदेश, तपाईँ चाहिँ नारको एउटा अनुसन्धान कार्यक्रम केन्द्र अन्तर्गत चाहिँ हरदिनाथमा हुनुहुन्छ। अब त्यस आसपास क्षेत्रको किसानहरू जानेर धान निकै महत्वपूर्ण बाली पनि हो, उहाँहरूलाई चाहिँ अबको सल्लाह चाहिँ के छ, खास गरी तपाईँ आफ्नो क्षेत्रको हेर्ने हो भने?
2: त्यो क्षेत्रमा विशेष गरी सोना मनसुली, मधेस प्रदेशमा सोना मनसुली बढी लगाइन्छ, इन्डियन जात हो। त्यसै गरी अर्को चाहिँ हामीसँग छ सावा मनसुली, नेपाली जात छ। सावा मनसुली व्यापक रूपमा त्यहाँ लगाउने गर्छन् किसानले, सोना मनसुली लगाउने गर्छन्। सोना मनसुलीमा एउटा शीत ब्लाइट रोग देखिन्छन्। शीत ब्लाइट भनेको डाँठमा चाहे डरुवा हुने हो,
3: त्यो यस वर्ष देखिएको छ कि?
2: देखिएको छ, प्रत्येक वर्ष देखिन्छ, तर त्यसको उत्पादन बढ़ी देखिएकोले किसानहरू त्यो धानलाई छोडिरहेको छैन। अर्को चाहिँ सावा मनसुलीमा के छ भने यसमा चाहिँ विशेष समस्या भनेको यो फल्स स्मट, कालो पोके देखिने हुन्छन्। सावा मनसुली त्यसै गरी गंगा सागर एक दुई हरदिना छ, यी धानहरू किसानहरूले नेपाल तराईमा व्यापक रूपमा लगाउने गर्छन् र यी धानहरूमा कालो पोकेको सम्भावना बढ़ी देखिन सक्छन्, किनभने अहिले आर्द्रता पानीको बढ़ेको छ, केही दिनपछि तापक्रम बढ़छ, जसले गर्दाखेरि त्यसको स्पोरहरूलाई फैलिन सहयोग गर्छन्। यस्तो कन्डिसनमा उहाँहरूले एउटा ढुसी नाशक विषादी चाहिँ अहिले पानी सकियो, पानी पर्ने बन्द भइसकेपछि एकचोटि कम्तीमा स्प्रे गरिदियो 2 ml कपर अक्सिक्लोराइड र कासुगा माइसिन, यो दुवै मिलाएर अथवा एउटा मात्र कपर अक्सिक्लोराइड 2 ml प्रति लिटर पानीमा मिलाएर आफ्नो धानको खेतमा छर्दियो भने जुन कालो पोकेको समस्या छ त्यसबाट निराकरण हुन्छ र धानको क्वालिटी गुणस्तर रहिरहन्छ। इनकेस यो उहाँहरूले छर्नु भएन भने धानको गुणस्तरमा यसले ठूलो प्रभाव पार्छ, गुणस्तर खस्किन सक्छ।
3: अन्य क्षेत्रमा चाहिँ धान बालीमा त्यस्तो अहिले असोज चाहिँ पहिलो हप्तासम्म त्यस्तो समस्या गुनासाहरू आएको छन् नार त्यस्तो निगमातहतका निकाय अन्तर्गत र तपाईँहरूसँग पनि?
2: पहिलाका अभ्यासहरू हेर्दाखेरि मैले भने सावा मनसुली, हरदिना छ लगायत अन्य धानहरूमा कालो पोकेको समस्या सावा मनसुलीमा त व्यापक देखिन्छ, हरदिना छमा पनि देखिन्छ। त्यसै गरी अन्य धानहरूमा जस्तै हाइब्रिड जति पनि धानहरू छन् त्यसमा कालो पोके अत्यन्तै देखिन्छ, त्यो देखिँदै आएको हो र धेरै किसानहरूलाई यस्तो बारेमा सूचना नै छैन के गर्ने होइन, त्यस कारणले गर्दा उहाँहरूले क्षति बेहोरिराख्नु भएको छ। त्यसै कारणले हामीले कालो पोकेलाई हटाउनको लागि धानको गुणस्तर कायम गर्नको लागि पनि एकचोटि चाहे 2 ml प्रति लिटर पानीमा कपर अक्सिक्लोराइड अथवा अन्य कुनै यो ढुसीनाशक विषादी छर्दियो भने त्यो समस्याबाट निराकरण हुन्छ र हाम्रो धान सेफ रहन्छ।
3: अहिले जुन परिरहेको झरी छ, झरिरहेको चाहिँ पानी छ र त्यो पानी यो झरी र आउन सक्ने चाहिँ सम्भावित भेलबाडी, यसले चाहिँ धानमा अहिले भइरहेका रोगहरू फैलाउन अथवा अरू माध्यमबाट चाहिँ क्षति गर्न त्यस्तो भूमिका खेल्छ कि खेल्दैन? पहिलाहरू त्यस्तो अभ्यास हामीले देखेको अनुसन्धानमा त्यस्तो छ कि छैन?
2: छ, अहिले यसले धेरै ठूलो भूमिका खेल्छ। मैले भने धान पसाइरहेको छ, बाला निस्किरहेको छ, यो बेला पानी पर्छ भने अहिले चाहे जुन ढुसीहरू छ त्यो फैलिने बेला हो, तापक्रम बढ्छ, पानीमा यो हावामा पानीको मात्रा आर्द्रता बढ्छ भने अथवा ह्युमिडिटी बढ्छ भने तापक्रम पनि 20-25 डिग्री भन्दा बढी छन् र पानीको आर्द्रता बढी छ, ह्युमिडिटी बढी छ भने त्यो बेला जुन ढुसीहरू छन् त्यो व्यापक रूपमा फैल्न सक्छन्। त्यसै कारणले यसले चाहिँ ढुसीहरूलाई फैल्नलाई ठूलो सहयोग गर्छ र धानमा रोग लगाउनलाई ठूलो यसले असर गर्छन्। त्यसै कारणले यस्तो बेलामा चाहिँ हामी आफ्नो खेत बाली जुन छन् धानको बारी छन् त्यसलाई निगरानी गरिराख्नु पर्छ। अलिकति पनि समस्या देखियो भने कृषि विज्ञलाई सम्पर्क गरेर देखाउने र सक्दो त्यसको निराकरण गर्ने अभ्यास गर्नुपर्छ।
3: पानीको झरी परिरहँदाखेरि निगरानी गर्न जाने त अब किसानहरूलाई सम्भव हुँदैन, त्यो कार्य चाहिँ कति दिनमा चाहिँ गर्ने अथवा कहिले गर्ने?
2: झरी परिसकेपछि हामीले 2-4 दिनमा हेरेपछि हेर्छौँ र धानमा यस्तो हाम्रो कुन धानको जात लगाएका छौँ, जस्तै हाइब्रिड लगाएका छौँ, सवा मनसुरी लगाएका छौँ भने यस्ता जातहरूमा कसैलाई नसोधिकन पनि एकचोटि स्प्रे गरिदियो भने आफ्नो धान सुरक्षित राख्न सक्छ।
3: भनेको किसान आफैले पनि त्यसो गर्न सक्छ,
2: आफै किसानले गर्न सक्नुहुन्छ।
3: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा आजको कुराकानीमा हामीसँग हुनुहुन्छ र यो कुराकानीको हामी अन्तिमतिर पनि छौं। बुधबारदेखि झरी पर्ने क्रम चलिरहेको छ र अझै पानी झरी थपिन सक्ने, कतिपय ठाउँमा चाहिँ ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखा र सम्बन्धित निकायहरूले सचेतना सन्देशहरू प्रवाह गरिरहेका छन्। पर्सि आइतबारसम्म नै पानी पर्न सक्ने सम्भावना रहेको छ, यो पूर्व सूचनाहरू तपाईँहरूले प्राप्त गरिसक्नु भएको छ र यही बेला मुख्य धान बाली र अन्य बालीहरूका विषयमा चाहिँ कसरी सचेत रहने, किसानहरूले के गर्ने भन्ने विषयलाई हामीले आजको कार्यक्रममा जोडिरहेका छौँ। हामीले मौसमका कुराहरू गर्यौं, चर्चाका कुराहरू गर्यौं, पूर्वानुमान अनुसार चाहिँ पानी परिरहेको कुराहरू पनि गर्यौं, नार्कको कृषि मौसम सल्लाह बुलेटिनले दिएका जुन किसानका लागि उपयोगी सन्दर्भ सामग्रीको पनि हामीले चर्चा गर्यौं। अब यस्ता जानकारी यस्ता सूचना चाहिँ क्षति न्यूनीकरणमा चाहिँ महत्वपूर्ण हुन्छन् तपाईँले पनि भन्नुभयो। अन्त्यमा अब किसानका लागि यो 3 दिनको जोखिमपूर्ण अवस्थामा चाहिँ आफ्नो सुरक्षा र त्यसै गरी बालीको सुरक्षाका लागि पनि केही छ कि?
2: मुख्य गरी 3 दिन भारी वर्षा हुँदैछन् भनेर जुन आकलन गरिएको छ त्यसै अनुसार वर्षा भयो भने वर्षाको समयमा सक्दो घरबाट ननिस्किने, सुरक्षित स्थानमा बस्ने र त्यसपछि मात्र हामीले बालीलाई हेर्न सक्छौँ। 3 दिन वर्षा भइसकेपछि सकेपछि वर्षा समाप्त भएपछि मात्र आफ्नो खेत बालीको निगरानी गर्न जाने, यदि घरको नजिकै खेत छ भने त्यसमा पानीको निकासको व्यवस्था गरिदिने, पानीको निकास हुँदैन भने हामीले कसै कसैले हतारमा चाहिँ अब पानी पर्छन् 4 दिन अहिले नै बाली काटौ भनेर पनि लाग्न सक्छन्, त्यस्तो नगर्ने। त्यस्तो दुःख गर्दाखेरि दुःख पनि हुन्छन् काम गर्नेको र त्यसपछि बाली पनि राम्रोसँग धान पनि भिजेको हुन्छ, गुणस्तरीय हुँदैनन्, त्यस्ता काम गर्नु हुँदैन। युरिया मलको प्रयोग नगर्ने, जुनसुकै विषादीहरू अथवा मलहरू छन्, फर्टिलाइजरहरू छन्, यिनीहरूको प्रयोग नगर्ने र आफू पनि यसको बारेमा जानकारी लिने प्रयास गर्ने, अरू आफ्ना साथीभाइलाई पनि यसको बारेमा इन्फर्मेसन सेयर गर्यो भने सबैको सुरक्षा रहन्छ।
3: अनि मौसम खुलेको कति दिनदेखि धान खेत पस्ने त?
2: मौसम खुलेको 1-2 दिनमा धान खेतमा जहाँ हामी गएर निरीक्षण गर्न सक्छौँ।
3: त्यसपछिको सुरक्षित भण्डारणको सन्दर्भमा चाहिँ के महत्वपूर्ण हुन्छ?
2: मुख्य गरी हामीले धानलाई पर्याप्त मात्रामा जब धान जुन धान चाहिँ पसाइसकेपछि पाकिरहेको छ, मौसम खुलिसकेपछि वर्षा रोकिसकेपछि 2-3 दिनमा 3 दिन घाम लाग्न दिने, त्यसपछि खेतको पानी पनि सुक्छ, त्यसपछि मात्र धानलाई चाहिँ हामीले कटान गर्नुपर्छ, काट्नुपर्छ। त्यो काटिसकेपछि त्यसलाई पर्याप्त मात्रामा घाममा सुकाउने, सुकाइसकेपछि मात्र भण्डारण गर्ने। भण्डारण गर्दा पूर्ववत भनिएका कुराहरू जस्तै बोझो निम यिनीहरूको पात मिलाएर भण्डारण गर्दाखेरि धानलाई र प्रत्येक 3 महिनादेखि 4 महिनामा एकचोटि धानलाई सुकायो भने धानको घुनहरू पुतलीहरू सबैबाट बचाउन सकिन्छ।
3: भण्डारणको असावधानीले हुने क्षति पनि छ प्रमुख बाली धानमा भनेर चाहिँ चर्चा गरिन्छ, त्यो क्षति न्यूनीकरणका लागि गर्न सकिने कुरा छँदै भए क्षति चाहिँ कस्तो छ? किसानहरूले वर्षभरि दुःख गर्दाखेरि भित्र्याउने बेला र भण्डारणको बेला चाहिँ ध्यान नदिँदा हुने क्षति नोक्सानी चाहिँ कस्तो छ?
2: यो भण्डारणले धेरै ठूलो असर गर्ने गर्छन्। सामान्यतया भण्डारणले भण्डारण राम्रोसँग गरिएन भने 20-25% क्षति गर्न सक्छ, होइन 20-25% भनेको धेरै ठूलो हो, 100 मा 25 किलो जस्तै हुन गयो। त्यसै कारणले भण्डारणमा विशेष ध्यान दिनुपर्छ र हामीले पनि जुन भण्डारण जुन किसिमको हुनुपर्ने हो व्यवस्था त्यो व्यवस्था अझै गर्न सकेका छैनौ। अरू ठाउँहरूमा के सिलो भने एउटा ठूल्ठूला सिलोहरू हुन्छन् जहाँ भण्डारण गर्ने गर्छन् सामूहिक रूपमा किसानहरूले, हामी कहाँ त्यो व्यवस्था छैन। हामी कहाँ भकारी छन्, बोरा छन्, सानो सानो किसानहरू छन्, होइन त्यस कारणले गर्दा जे भण्डारण जसरी गरिन्छ त्यसलाई हामीले बुझेर गर्ने हो। भण्डारण गर्दाखेरि ध्यान दिनुपर्ने त्यही हो, सुकाउनु पर्यो राम्रोसँग। सुकाइसकेपछि त्यही विभिन्न जुन हाम्रो यदि बिउको लागि भण्डारण गर्ने हो भने सेल्फोस लगायत सेल्फोस जस्तै अन्य जुन हामीसँग ढुसीनाशक विषादीहरू छन् तिनीहरू प्रयोग गर्न सक्छौं। आफ्नै खायनको लागि हो भने जहिले पनि प्राकृतिक विषादीहरूको प्रयोग गर्नुपर्छ, प्राकृतिक सुरक्षित वस्तुहरूको प्रयोग गर्नुपर्छ जसले हामीले खाँदा पनि केही असर नगरोस्।
3: डाक्टर उज्जवल कुमार सिंह कुशवाजी हो, खास गरी किसानको चाहिँ गाह्रो साह्रो तपाईँले पनि भनिहाल्नुभयो, जलवायु जन्य फेरबदल छ, धान लगाउने अथवा रोपाईका बेला चाहिँ पानी पर्दैन, रोपाई सकिसक्ने बेलातिर चाहिँ धेरै पानी पर्छ, अहिले मौसम हेर्ने हो भने 3-4 दिन यसरी चाहिँ अनुकूल छैन, तपाईँले चर्चा गर्दाखेरि धानका लागि सामान्य पानी चाहिँ राम्रै होला भनेर पनि जोड्नुभयो, कतै कतै भेलबाडीले क्षति गर्ला त्यो अलग समस्या रह्यो र किसानले चाहिँ त्यसका लागि चाहिँ पूर्व तयारी गर्नु पर्यो। यस्ता कुराहरू छन्, क्षति चाहिँ किसानले चाहिँ बेहोर्नुपर्छ, सरकारले चाहिँ कृषि उत्पादन धान बालीको चाहिँ उत्पादन उत्पादकत्व बढाउने प्राथमिकताको कुराका कुराहरू चाहिँ गरिरहन्छ, नार्थले पनि तपाईँहरूले अनुसन्धान हामीले गरिरहेका छौँ, प्रसारका कामहरू भइरहेका छन् भनेर भन्नुभयो। खास गरी क्षति बेहोर्ने र खास गरी किसान नै त्यसको चाहिँ मर्कामा पर्नुहुन्छ, आउँदा दिनमा किसानलाई चाहिँ खेती म गर्न सक्छु र यसको चाहिँ क्षति पूर्ति व्यवस्थापन पनि हुन्छ, क्षति घाटा चाहिँ मैले बिहोर्नु पर्दैन भनेर चाहिँ एउटा ढुक्क हुने वातावरण, मौसमबाट पनि अनुकूल हुने वातावरण, साथसाथै सम्बन्धित निकायबाट पनि ढुक्क हुन सक्ने अवस्था बनाउन चाहिँ के गर्न सकिएला त?
2: यसमा विशेष गरी सरकारले सूचनाको समय समयमा प्रवाह गर्नु पर्यो। सरकारले जलवायु अनुकूलित जातहरूको विकास गर्नको लागि विशेष किसिमको योजनाहरू ल्याउनु पर्यो जसले गर्दाखेरि छिटोभन्दा छिटो त्यस्ता जातहरू किसान कहाँ जान सकोस्। डिसिमिनेसनका प्रसारका प्रविधिहरूलाई स्ट्रङ बनाउनु पर्छ, मजबुत बनाउनु पर्छ। अहिले अलि फितलो प्रणालीहरू छन् प्रसार गर्ने, धानका जातहरू विकास त भएका छन् तर त्यो किसान कहाँ पुग्न सकेका छैनन्। अर्को कुरा प्राविधिक हामीले यान्त्रीकरणमा विशेष ध्यान दिनुपर्छ। अहिले धान चाहिँ मानौ हिजोदेखि पानी पर्दैछन् तर कसैको धान पाकिसकेको छ भने हामीले त्यो मेसिनद्वारा हार्भेस्टिङ गर्छौ भने एक दिनमै थुप्रै एरियामा हार्भेस्टिङ गर्न सकिन्छ, होइन ठाउँमा राख्न सकिन्छ। यस्तो सरकारले यान्त्रीकरणमा जोड़ दिनु पर्यो। सोलर ड्रायरहरू हुन्छन्, विभिन्न किसिमका अहिले ड्रायरहरूको व्यवस्था गर्न सकिन्छ, होइन यो विभिन्न समूहहरू हुन्छन् किसानको, त्यो समूहमा दिएर पनि व्यक्ति व्यक्ति किसानलाई सरकारले दिन सक्दैन तर समूहलाई दिएर त्यो समूहबाट किसानले जसले आवश्यकता पर्छ सोलर ड्रायरको लगायत अन्य ड्रायरहरू छन् त्यहाँबाट फाइदा उठाउन सक्छन्। यस्ता यान्त्रीकरणमा जातको विकासमा प्याकेज अफ प्र्याक्टिसेस जुन छन् त्यसलाई किसान कहाँ पुर्याउनमा सरकारको ठूलो योगदान रहन्छ र यसमा जो जहाँ छन् त्यहीबाट सकारात्मक रूपले लाग्यो भने सबैको लागि राम्रो हुन्छ, कल्याणकारी काम हुन्छ।
3: हो, मौसम अनुकूल छैन, पालिकाहरूले पनि गर्नुपर्छ भन्ने सन्दर्भ पनि मैले जोड्दै थिएँ।
2: पालिकाहरूले सूचनाको प्रवाह गर्ने स्थानीय स्तरमै गएर व्यक्तिगत रूपमा पनि पालिकाले किसानहरूलाई सूचनाको प्रवाह दिन सक्छन्। कस्टम हेडिङ सेन्टरहरू हुन्छन् त्यसको व्यवस्था गर्न सक्छन्। त्यहाँ यान्त्रीकरणका प्रविधिहरू हुन्छन्, किसानलाई सहज हुन्छ त्यहाँबाट काम लिनलाई। जुन अहिले घाटामुखी व्यवसाय छ त्यो कस्टम हेडिङ सेन्टरहरूको प्रयोग गर्यो भने त्यो घाटामुखी व्यवसायलाई धेरै हदसम्म धान व्यवसायलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ। त्यसै गरी सोलर ड्रायरहरू अत्याधुनिक बोराहरू आएछन्, भण्डारण गर्ने प्रविधिहरूको विकास भएको छन्, त्यस्ता सूचनाहरू ठाउँ ठाउँमा लग्यो भने धानको क्षतिबाट रोक्न सकिन्छ। त्यसै गरी मिलिङ इण्डस्ट्रीहरू जुन छन् धान चामलको मिल इण्डस्ट्रीहरू भयो, यो चिउरा बनाउने फ्याक्ट्रीहरू भयो, त्यसलाई प्रोत्साहन गर्नुपर्छ। सरकारले तिनीहरूलाई कसरी अझै धानलाई मिलसँग कसरी जोड्न सकिन्छ त्यसमा क्षेत्रमा अलि बढी काम गर्नुपर्ने जस्तो देखिन्छ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: Extreme Energy Drink.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सूचना: विशेष गरी खोला, खोल्सा, नदी तथा तल्लो भूभागका आसपासमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अप्नाउनुहोला। अत्यावश्यक काम बाहेक वर्षाको समयमा घरबाट बाहिर ननिस्कनुहोस्। रातिको समयमा यात्रा नगर्नुहोला। खोला तथा खोल्सामा पानीको बहाव बढेको अवस्थामा पैदल, मोटरसाइकल वा अन्य कुनै पनि माध्यमबाट खोला पार गर्ने प्रयास नगर्नुहोला। सम्भावित बाढ़ी तथा डुबानबाट बस्न महत्वपूर्ण कागजात, नगद, औषधि, मोबाइल, चार्जर, खाने पानी, टर्च तथा अत्यावश्यक सामग्री सुरक्षित स्थानमा तयार राख्नुहोला। घर वरपरका नाली, पानी निकासा तथा कलबटहरू सफा राख्नुहोस् र पानीको निकास अवरुद्ध हुने गरी फोहोर नफाल्नुहोस्।
3: मौसम तथा विपजन्य आधिकारिक सूचना नियमित रूपमा सुन्नुहोस्। अफवा र अपुष्ट सूचनाको पछि नलाग्नुहोस्। विपद संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकहरू समयमा नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, खोला र सुरक्षित स्थानका बारेमा जानकारी लिने, विपदको जोखिम भएका स्थानमा बसोबास गर्ने परिवारहरूले पूर्व तयारी अवस्थामा रहनुहोस्। विपदको जोखिम अवस्थामा सुरक्षित स्थानतर्फ जानुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। विपद तथा आपतकालीन अवस्थामा नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा मौसम जन्य विपद सम्बन्धी जानकारीका लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र 11-55 र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र 12-34 खबर गर्नुहोस्।
4: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना:
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-0296, 98412-88391, 98580-40382।
5: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई। विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। राष्ट्रसंघका महासचिव गुटरेससँग भेटवार्ता। आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो वर्षा। सावधानी अपनाउन आग्रह। पहिरोका कारण पृथ्वी राजमार्ग, मुगली नारायणगढ़ सड़क र बीपी राजमार्ग अवरूद्ध। धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन कृषि विभागको सुझाव। आज इन्द्रजात्रा पर्व मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक विदा। औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59%। आउँदो 3 वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10%सम्म वृद्धि हुने अनुमान। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्र नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति, पूर्वाधार, जलविद्युत तथा अरू क्षेत्रमा पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले भोटेकोशी विपद नेपालले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परिरहेको धारणा राख्नु भएको छ। यसैबीच प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्नुभएको छ। राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयर्क पुग्नुभएका शाहले महासभालाई सम्बोधन गर्नु अघि गुटरेससँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा महासचिव गुटरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको झरीले नदी र खोलाहरूमा बाढ़ी आएको छ। भक्तपुर, काभ्रे र इलामका विभिन्न नदी तथा खोलामा जलसतह बढ़ेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जल सतहले सतर्क तह पार गरेको छ। जलसतह अझै बढ़न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा किनारका सड़कबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काभ्रेको रोशी खोलाको पनौती जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। इलामको कनकाई र मैनाचुली जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह आसपास रहेको र बढ़दो क्रममा रहेको महाशाखाले जनाएको छ। ती नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभाग बसोबास गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा पनि धेरै ठूलो वर्षाको सम्भावना छ। मध्य प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना र मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा हावाहुरीको समेत सम्भावना भावना रहेको छ। धादिङको कृष्णभीर, परेवाभीर, जामिरे घाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। यस्तै ठाउँ ठाउँमा पहिरो खसेपछि मुगली नारायणगढ़ सड़क पनि बन्द छ। पहिरो पन्छाउने काम भइरहेकोले अर्को सूचना नभएसम्म यो खण्डमा गाड़ी आवागमन बन्द गरेको चितवन प्रहरीले जनाएको छ। यस्तै अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान रोशी गाउँपालिका 7 को 400 बीसी र रोशी 8 ग्युनीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको
भएको काभ्रे प्रहरीले जनाएको छ। पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी केमा थाङका सड़क खण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि होङहुङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। दिउँसो सड़क खुला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम भएकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। यस्तै ठूलो वर्षा र हुरी बतासको सम्भावना रहेकाले कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्नमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मौसममा आएको फेरबदल र अविरल वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन विभागले अनुरोध गरेको छ। यस्तै ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानले पदयात्रा रोक्न आग्रह गरेको छ। टानका महासचिव सोना मग्याल जेन शेर्पाले विज्ञप्ति निकालेर सोमबारसम्म देशका विभिन्न ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले पर्यटकहरूलाई पदयात्रा रोक्न र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। यता 8,167 मिटर अग्लो धौलागिरी हिमाल आरोहणका लागि आधार शिविर पुगेका पर्वतारोही प्रतिकूल मौसमका कारण फर्किएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाडौँ उपत्यकामा आज इन्द्रजात्रा मनाइँदैछ। वर्षा, सहकाल, समृद्धि, शक्ति, उपासना र सामुदायिक सहभागितासँग यो पर्व जोड़िएको छ। हिन्दू तथा बौद्ध परम्परा, जीवित देवी कुमारीको आराधना, इन्द्रध्वज स्थापना, रथयात्रा, विभिन्न देवी देवताका परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यस पर्वको मुख्य विशेषता हो। मूलत वर्षा, सहकाल र समृद्धिसँग जोड़िएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारी रथयात्रा हो। वैदिक परम्परामा वर्षा, मेघ, युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख छ। इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ। पौराणिक मान्यता अनुसार देवता र असुरबीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान विष्णुसँग सहायता मागेका उल्लेख छ। त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका स्वरूप ध्वजा प्रदान गरेको र विजय देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ। सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ। दुबई पोखरा दुबई सीधा उडान शुरू भएको दोस्रो दिन हिजो यात्रुको संख्या उत्साहजनक देखिएको छ। फ्लाइ दुबईले अस्ति बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 165 यात्रु क्षमताको जहाजबाट नियमित उडान शुरू गरेको थियो। दोस्रो दिन पनि दुबई पोखरा उडान मार्फत 122 यात्रु पोखरा अवतरण गरेका छन्। अब विदेशको खबर। विश्वमा जडान हुने औद्योगिक रोबोट मध्ये चीनको हिस्सा 59% पुगेको छ। अन्तर्राष्ट्रिय रोबोटिक्स महासंघको विश्व रोबोटिक्स 2026 प्रतिवेदन अनुसार सन् 2025 चीनमा 3,54,000 औद्योगिक रोबोट जडान भएका छन्। यो अघिल्लो वर्षको तुलनामा 20% धेरै हो। यसैगरी चीनमा औद्योगिक रोबोटको माग विद्युतीय तथा विद्युतीय उपकरण, मोटर, वाहन, धातु र मेसिनरी उद्योगबाट बढ़ी आएको छ। सन् 2025 विद्युतीय तथा विद्युतीय उपकरण उद्योगमा 96,400, मोटर वाहन उद्योगमा 78,900, धातु तथा मेसिनरी उद्योगमा 78,700 औद्योगिक रोबोट जडान भएका छन्। अबको 3 वर्ष अर्थात सन् 2029 चीनको औद्योगिक रोबोट बजारमा वार्षिक 5-10% वृद्धि हुने अपेक्षा छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको महिला कबड्डीतर्फको सेमी फाइनलमा नेपालले अहिले केही बेरमा भारतसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान 9:15 जापानको तोकाई सिटिजन जिम्नेसियममा हुँदैछ। यसैगरी नेपालले समूह बीमा श्रीलंका, थाइल्याण्ड र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गरेको थियो। समूह चरणको अन्तिम खेलमा हिजो नेपालले श्रीलंकालाई 34-25 अंकले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो। यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ। यता भारत समूहमा इरान, जापान र बंगलादेश देशलाई पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनल पुगेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़े विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई। विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। राष्ट्रसंघ महासचिव गुटरेससँग भेटवार्ता। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो वर्षा, सावधानी अप्नाउन आग्रह। पहिरोका कारण पृथ्वी राजमार्ग, मुगली नारायणगढ सड़क र बीपी राजमार्ग अवरूद्ध। आज इन्द्रजात्रा मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक विदा। औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59%। आउँदो 3 वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10% वृद्धि हुने अनुमान। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्दै।
2: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: चालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्रांगणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-6-96।
6: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
7: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाष त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
7: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
7: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
6: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
9: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
7: यसको अफिस रहेको छ।
8: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ।

0: बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
1: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
1: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत सम्पर्क नम्बर 0385-91-199
0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
2: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
0: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
2: डाक्टरद्वारा दिइने सेवाहरू
0: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लोपन महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 0385-90-827 र मोबाइल नम्बर 98-688-41-535
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
3: तपाईहरूको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै
0: हजुर अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्
3: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन उपचार गर्ने कि नगर्ने औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस् विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ
3: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 98012-90053 फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ
0: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै
3: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस्
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ
5: उच्च रक्तचाप उच्च कोलेस्ट्रोल सुगर मधुमेह सास फुल्ने छाती र मुटु दुख्ने शरीर सुन्निने मुटुको बाथरोग मुटुको पेस मेकर एन्जियोग्राफी एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेशन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी इको 24 घण्टे होल्टर एबीपीएम टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521
7: 9987 र मोबाइल 9858 50 6096।
8: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
9: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
8: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
9: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
8: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
9: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
8: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
9: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
10: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
11: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
12: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
2: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
5: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000। इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 जना मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98-025-24-299।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नुभएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
6: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405119 र 98580517115।
7: ए जुना के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
8: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाइ चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
10: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
11: रेडियो भेरी एफएम

0: सम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्को परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
2: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455
2: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
6: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
2: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
6: डाक्टरद्वारा दिइने सेवाहरू
2: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लो महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
6: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
5: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
2: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।

0: me a
1: extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97468-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिभ्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
8: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने

0: सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपिनिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: me a
1: extreme energy drink.
0: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
4: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त दुई तिन लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
3: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
4: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
3: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
5: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
6: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97157590 97157590
7: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरुन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो।

0: जनता केवल 5 दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
6: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने गराउने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी FM।

0: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
0: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412-88391, 98580-40382।

0: Extreme energy drink.
1: सूचना विशेष गरी खोला खोल्सा नदी तथा तल्लो भूभागका आसपासमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अप्नाउनुहोला। अत्यावश्यक काम बाहेक वर्षाको समयमा घरबाट बाहिर ननिस्कनुहोस्। रातिको समयमा यात्रा नगर्नुहोला। खोला तथा खोल्सामा पानीको बहाव बढ़ेको अवस्थामा पैदल, मोटरसाइकल वा अन्य कुनै पनि माध्यमबाट खोला पार गर्ने प्रयास नगर्नुहोला। सम्भावित बाढ़ी तथा डुबानबाट बस्न महत्वपूर्ण कागजात, नगद, औषधि, मोबाइल, चार्जर, खाने पानी, टर्च तथा अत्यावश्यक सामग्री सुरक्षित स्थानमा तयार राख्नुहोला। घर वरपरका नाली, पानी निकासा तथा कलबटहरू सफा राख्नुहोस् र पानीको निकास अवरुद्ध हुने गरी फोहोर नफाल्नुहोस्।
2: मौसम तथा विपजन्य आधिकारिक सूचना नियमित रूपमा सुन्नुहोस्। अफवाह र अपुष्ट सूचनाको पछि नलाग्नुहोस्। विपद संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकहरू समयमा नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, खोला र सुरक्षित स्थानका बारेमा जानकारी लिने, विपदको जोखिम भएका स्थानमा बसोबास गर्ने परिवारहरूले पूर्व तयारी अवस्थामा रहनुहोस्। विपदको जोखिम अवस्थामा सुरक्षित स्थानतर्फ जानुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। विपद तथा आपतकालीन अवस्थामा नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा मौसम जन्य विपद जानकारीका लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र 11-55 र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र 12-34 खबर गर्नुहोस्।
3: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
4: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
1: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
0: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
0: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहान 11 बजे भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विपद व्यवस्थापन समिति सुर्खेतको सबै स्थानीय तहलाई निर्देशन। आज वीरनगरमा विद्यालय विदा। सल्यानको दार्मा गाउँपालिकामा फैलिएको स्क्रब टाइफस संक्रमणबाट ज्यान गुमाउनेको संख्या 8 पुग्यो। उच्च सतर्कता अपनाउन स्वास्थ्य कर्मीको सुझाव। र जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपाली क्रिकेट टोली अहिले अफगानिस्तानसँग खेल्दै नेपाललाई शुरूमै 2 विकेट प्राप्त। महिला कबड्डीमा कम्तीमा कास्य पदक पक्का। सेमी फाइनलमा बलियो टोली भारतको सामना गर्ने। भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला व्यवस्थापन समिति सुर्खेतले जिल्लाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभागले आजदेखि पर्सीसम्म देशका विभिन्न स्थानमा अति भारीसम्मको वर्षाको सम्भावना रहेकाले बुलेटिन जारी गर्दै यस्तो सतर्कता अपनाउन भनिएको हो। बाढ़ी पहिरो डुबान तथा भूक्षयका कारण जनधनको क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै समितिले सुर्खेतका 9 स्थानीय तह तथा सम्बद्ध निकायलाई पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सम्भावित पहिरोको जोखिमलाई ध्यानमा राख्दै मुख्य सड़क खण्डहरूमा रात्रिकालीन यातायात संचालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले सुर्खेत बोटेचौर सल्यानको कालीमाटी हुँदै दाङ जोड्ने सड़क खण्डमा साँझ 5 बजेदेखि 6 बजेसम्म सवारी साधन संचालनमा पूर्ण प्रतिबन्ध लगाएको छ। साँझ 6 बजेदेखि बिहान 6 बजेसम्मका लागि सवारी साधन नचलाउन निर्देशन दिइएको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं सुर्खेतका प्रमुख जिल्लाधिकारी महेन्द्र सापकोटाले जिल्लाका सम्पूर्ण स्थानीय तहलाई आफ्नो क्षेत्रमा विपद प्रतिकार योजना गरी जनशक्ति तयारी उद्धार सामग्री र आवश्यक स्रोत साधन हाई अलर्टमा राख्न निर्देशन दिएको बताउनु भएको छ। यस्तै कर्णाली र सुदूरपश्चिमका पहाड़ी भेगबाहेक देशका अधिकांश ठाउँमा गैरातीदेखि नै झरी परिरहेको छ। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने भएकाले विशेष सतर्क रहन आग्रह गरिएको छ। पर्सि आइतबारदेखि मात्र विस्तारै मौसम प्रणाली कम हुँदै जाने र वर्षा कम हुने अनुमान गरिएको छ। भोलि 10 गते कर्णाली र सुदूरपश्चिमतिर अलि बढ़ी वर्षाको सम्भावना रहेकाले सतर्क रहन भनिएको छ। सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट ज्यान गुमाउनेको संख्या 8 पुगेको छ। पछिल्लो पटक दार्मा गाउँपालिका 3 दुवाङका 69 वर्षीय खली खत्रीको उपचारका क्रममा नेपालगंजमा ज्यान गएको छ। गाउँपालिकाका विभिन्न क्षेत्रमा फैलिएको संक्रमणपछि गरिएको परीक्षणबाट संक्रमितको संख्या 151 पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य शिविर तथा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा अहिलेसम्म 712 जनाको परीक्षण गरिएकोमा 151 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख एके बस्नेतले बताउनु भएको छ। संक्रमित मध्ये 31 जना महिला र 120 जना पुरूष रहेका छन्। संक्रमण बढ़दै गएपछि दार्मा गाउँपालिका र स्वास्थ्य सेवा कार्यालय सल्यानले प्रभावित क्षेत्रमा परीक्षण तथा उपचार तीव्र पारिरहेका छन्। स्वास्थ्यकर्मी परिचालन गरी सम्भावित संक्रमितको पहिचान परीक्षण र उपचारसँगै रोगबारे जनचेतनामूलक कार्यक्रम संचालन गरिरहेको बताइएको छ। यस्तै सल्यानकै कालीमाटी र कुमाह गाउँपालिका तथा बागचौर नगरपालिकाले पनि स्क्रब टाइफस परीक्षणका लागि किट माग गरेका छन्। जापानमा जारी विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत नेपाली क्रिकेट टोलीले अहिले आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। अफगानिस्तानले टस जितेर शुरूआती ब्याटिङ गरेको छ। नेपालले पहिलो र दोस्रो ओभरमा 1-1 विकेट लिँदै शानदार शुरूआत गरेको छ। दुवै विकेट नेपालका लागि ललित नारायण राजवंशीले दिलाउनु भएको छ। अहिले अफगानिस्तानले शुरूआती ब्याटिङ गर्ने क्रममा 2 विकेट गुमाएर 13 रन जोड़ेको छ भने 4 ओभर सकिसकेको छ। अफगानिस्तान पहिलो खेलमा आयोजक जापानलाई हराउँदै विजयी शुरूआत गरेको छ भने नेपाल पनि पहिलो खेलका लागि मैदान उत्रिएकाले विजयी शुरूआत गर्ने योजनामा रहेको छ। यसैबीच महिला कबड्डीमा पनि नेपालले आज सेमी फाइनलमा उपाधि दावेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो 1 बजे शुरू हुने तय भएको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हराउँदै कम्तीमा कास्य पदक सुनिश्चित गरिसकेको छ। योसँगै नेपाली महिला टोलीले पनि कांस्य पदक दिलाएपछि जारी एसियाडमा नेपालले दुईवटा पदक पक्का गरेको छ। यसअघि नेपालका लागि कराते खेलाड़ी तेन्जिङ शेर्पाले कांस्य पदक दिलाउँदै जारी एसियाडमा नेपाललाई पहिलो पदक दिलाउनु भएको हो। पुरूष 84 केजी माथिको कुमितेमा तेन्जिङले लाओसका बत्थाना जयासङलाई 9-1 फ्राकिलो अन्तरले हराउँदै पराजित गर्नुभएको छ। आज नेपालले उपाधि दावेदार भारतलाई महिला कबड्डीमा हराउन सके फाइनल प्रवेश गर्नेछ। नेपाली महिला कबड्डी टोली एसियाली खेलकुदमा लगातार दुई पटक पदक जित्ने पहिलो टोली समेत बनेको छ। हस्त अहिलेलाई बिहान 11 बजेको भेरी हाइलाइट सकियो। अहिले दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। यसै बीच जापानमा जारी एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले अर्को सफलता प्राप्त गरेको छ। 4 ओभर चलिरहँदा नेपालले 3 विकेट लिएर जम्मा 13 रन मात्र दिएको छ। हस्तरीलाई बिहान 11 बजेको भेरी हाइलाइट सक्यो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
0: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
0: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
1: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
3: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
1: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
1: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने:
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
1: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
4: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39 0043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: त्यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुटाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 3175 र 98486 39 576
1: खुसीको खबर
4: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ
4: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा
1: डाक्टर कुलराज शाही वरिष्ठ फिजिसियन पेट छाती मुटु फोक्सो कलेजो मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ
4: डाक्टर तेजेन्द्र साउद वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ हाड जोड्नी मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा
1: डाक्टर महेश चौलागाई वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा
4: डाक्टर अमित कुमार ठाकुर वरिष्ठ रेडियोलोजिस्ट आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
1: डाक्टर अशोक कुमार रोकाया वरिष्ठ जनरल सर्जन विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
4: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
4: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर 6 मंगलगढ़ी चोक सुर्खेत सम्पर्क नम्बर 0385 91 169
10: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज

0: 삶고 괜찮 다디섬마 다가오니 스트레스고 두스만 나바랏나 라가오니 다크대 굴육다요 시탈 달려오니 굴굴 말리스게 미촌 인드라려오니 नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रक्षा तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-56-50-696।
7: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खारी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
8: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खारी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त।
8: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
10: हजुर आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715971590 9715971590।
11: रेडियो भेरी एफएम

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुगनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
1: तपाईहरूको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
3: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
3: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
3: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
1: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
4: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन।
4: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ़दो क्रममा 13 जिल्ला बाढ़ीको उच्च जोखिममा, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। कृष्णभिरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण। विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना। 187 देशमा नेपालको कूटनैतिक सम्बन्ध विस्तार। इजरायलसँगको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र धराशायी। कृषियोग्य जमीनको 3% मात्रै उपयोग योग्य। र एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित। पुरूष क्रिकेटतर्फ नेपाल र अफगानिस्तान बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। लगातारको वर्षासँगै देशका विभिन्न नदी तथा खोलामा जलसतह बढ़दै गएको छ। भक्तपुरको हनुमन्ते खोला र काभ्रेको रोशी खोलाले सतर्कता तह पार गरेका छन्। भक्तपुरको जगाती जलमापन केन्द्रमा हनुमन्ते खोलाको जलसतह सतर्कता तह भन्दा माथि गएको छ। यस्तै काभ्रेको पनौती जलमापन केन्द्रमा रोशी खोलाको जलसतह सतर्कता तह भन्दा माथि पुगेको छ। निरन्तर वर्षा कारण रोशी नदीमा समेत बहाव बढ़ेर कोशी नदीमा समेत बहाव बढ़ेर कोशी ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। यस्तै इलामको कन्काई र मैनाचेली जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह आसपास पुगेर बढ़दो क्रममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज गोर्खा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर भएर बग्ने नदी तथा खोलामा बाढ़ीको उच्च जोखिम छ। महाशाखाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र सड़क छेउछाउमा बसोबास तथा यात्रा गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक दुई ठाउँमा निकै ठूलो वर्षा हुन सक्ने भएकाले नदी तथा खोलाको जलसतह थप बढ़न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काठमाडौँ उपत्यका नदीमा जलसतह बढ़ेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न भन्दै माइकिङ गर्दै हिँडेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभिरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा परेको छ। गएको भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण सड़क कटान भई राजमार्ग अवरूद्ध भएपछि संचालनमा ल्याएको नयाँ ट्रकको तल्लो भागबाट नदीले निरन्तर कटान गरिरहेकाले सड़क भाँसिने त्रास बढ़ेको छ। लगातारको वर्षाका कारण काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। मुख्य सड़क मानिने त्रिभुवन राजपथ काठमाडौँ नौबिसे हेटौँडा एकतर्फी मात्रै सञ्चालनमा छ। लगातारको वर्षाका कारण मौसम प्रतिकूल भन्दा आन्तरिक हवाई उडान समेत प्रभावित भएको छ। त्रिभुवन विमानस्थलका अनुसार मौसमका कारण विभिन्न शहरमा हुने आन्तरिक उडान रद्द छन् भने केही ढिलाइ भइरहेका छन्। मौसमको अवस्था हेरेर जहाज उडान तथा अवतरण भइरहेका विमानस्थलले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधन पूर्वाधार, जल विद्युत तथा जनजीवनमा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढ़िरहेको बताउनुभयो। उहाँले भोटेकोशी विपद नेपालकोले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परेको धारणा राख्नुभयो। उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लने क्रम र त्यसबाट सृजना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्ने बताउनु भएको छ। नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको असर भने गम्भीर रूपमा भोगिरहेको प्रधानमन्त्री शाहको भनाई छ। जलवायु न्याय सेवा, सहज र पहुँचयोग्य जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग बारे पनि प्रधानमन्त्रीले प्रस्ताव राख्नु भएको छ। नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनैतिक सम्बन्ध 187 देशमा विस्तार भएको छ। राष्ट्रसंघको 81 महासभामा सहभागी हुने सिलसिलामा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापार मन्त्री सेल्मा आसिपाला मुसाभीले कूटनैतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय स्तरको हस्ताक्षर गर्नुभयो। हस्ताक्षर अघि दुई देशका परराष्ट्र मन्त्री बीच पारस्परिक हितका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच परराष्ट्र मन्त्री खनालले अस्ट्रेलियाका विदेश मन्त्री पेनी वाङसँग साइडलाइन द्विपक्षीय भेटवार्ता समेत गर्नुभएको छ। राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल अस्ट्रेलिया सम्बन्ध तथा आपस हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनचाँदीको भाव सामान्य घट्यो, द्वन्दका कारण गाँजाको कृषि क्षेत्र धराशायी लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले लगातारको वर्षाले नदी तथा खोलामा जलस्रोतह बढ़दो क्रममा 13 जिल्लाबाड़ीको उच्च जोखिममा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा सामान्य घटेको छ। सुन 500 रूपियाँले घटेर 2,98,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 3,200 रूपियाँले घटेर 2,99,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 30 रूपियाँले घटेर 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो एकै दिन 165 रूपियाँले घटेर तोलाको 4,815 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। गाजा र इजरायलबीच 3 वर्षदेखि चलिरहेको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र लगभग धराशायी बनेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो प्रतिवेदन अनुसार गाजा कुल कृषियोग्य जमीन मध्ये अहिले झण्डै 3% हिस्सा मात्रै उत्पादनका लागि सुरक्षित र पहुँच योग्य छ। यसअघि गाजाका अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान झण्डै 10% थियो। त्यतिबेला गाजामा 15,200 हेक्टर जमीनमा तरकारी तथा 7,700 हेक्टरमा विभिन्न रूखजन्य बाली उत्पादन हुँदै आएको थियो। तर 3 वर्ष लामो द्वन्द्वपछि कृषि उत्पादनका लागि प्रयोग गर्न सकिने जमीन घटेर 448 हेक्टरमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ। अब खेल खबर। विश्व एसियन गेम्स अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाई सुटिजन व्यायामशालामा भएको सेमी फाइनलमा नेपाल भारतसँग 48-24 पराजित भयो। पहिलो हाफमा 31-17 जित निकालेको भारतले दोस्रो हाफमा 17-7 जित निकाल्यो। नेपाली टोली गएको संस्करणको 19 एसियन गेम्स सेमी फाइनलमा पनि भारतसँग पराजित भएर काश्यमा चित्त बुझाएको थियो। नेपालले समूह चरणमा थाइल्याण्डलाई हराउँदा चाइनिज ताइपेसँग पराजित भएको थियो। त्यसपछि अन्तिम खेलमा श्रीलंका लाई हराएर सेमी फाइनलमा स्थान बनाउँदै काश्य पदक पक्का गरेको हो। नेपालका लागि जारी एसियन गेम्समा यो दोस्रो पदक हो। यसअघि पुरूष कराटेको कुमिते 48 केजीमा तेन्जिङ शेर्पाले काश्य जितेका छन्। खेलकै अर्को प्रसंगमा जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा अफगानिस्तानले 103 रनको लक्ष्य नेपाल सामु प्रस्तुत गरेको छ। अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ़दो क्रममा 13 जिल्लाबाड़ीको उच्च जोखिममा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण। विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना। 187 देशमा नेपालको कूटनैतिक सम्बन्ध विस्तार। इजरायलसँगको युद्धका कारण गाजाको कृषि क्षेत्र धराशायी। कृषियोग्य जमीनको 3% मात्रै उपयोग योग्य। र एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित। पुरूष क्रिकेटतर्फ नेपाल र अफगानिस्तान बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परेको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानु भएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
6: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
8: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-696।
9: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
10: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
9: हाम्रा सेवाहरू
10: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेसन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
9: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहुलपुर, बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-4-80-44-6-31।
11: हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारु त आफै भन्दिन क्या।
12: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
9: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
13: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
14: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
9: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै हराएका हुन्छ, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आर सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
5: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
4: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
7: के भयो बोलादै, के गुनगुनाइराखेको?
6: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
7: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
6: यति सजिलै?
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
8: Radio Bheri FM

0: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसुति रोगको जाँच तथा उपचार साथै बाजुगनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
6: कामको टेन्सन साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
7: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
8: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-20-045।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 0385-21-179, मोबाइल नम्बर 98-584-8-99 र 97-679-044-43।
3: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97 15 97 15 90 97 15 97 15 90।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-50-227।
3: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
6: काठमाडौँ युनिभर्सिटी धुलिखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
8: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 9858-50-696।
9: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
10: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
9: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
10: झाडा पखाला,
9: दाबिरा,
10: पोलियो,
9: कुपोषण,
10: एनिमिया,
9: मम्स,
10: दम,
9: टाइफाइड
10: र पिलिया, नवजात शिशुमा सामान्य चया देखिने, छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
9: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
10: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: मालिशले मिठो निन्द्रा ल्याउने नवरत्न कूल ओइल को दुई मिनट को मालिशले राख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ओइल चिसो चिसो कूल कूल
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
1: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
1: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
1: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: समय बदलियो पुस्ता फेरियो तर साथ उस्तै छ

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हात खुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
1: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने:
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
2: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाई बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
5: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना:
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकुल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्रा 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईँले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083/6/10 भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
7: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
7: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्। विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
7: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-7 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएल मै।
7: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
8: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
9: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
10: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98585-5696।
0: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्रांगणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।

0: चालिसले मिठो निन्द्रा ल्याउने नवरत्न नवरत्न कुल ओइलको दुई मिनटको मालिसले रक्ष तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: के तपाईलाई पोली हाउस स्प्रिङ्कलर स्प्रे पम्प टिमो टिप्ने स्याउ टिप्ने जुस मेसिन आल्मुनियमका सामानहरू चाहिएको छ
2: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
1: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
2: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98 4 80 44 6 31।
3: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
3: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ। अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
3: 198 198।
5: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
6: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसो
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
2: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404719 र 9858551715
3: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
4: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
3: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
4: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
4: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
3: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
5: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्
6: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9715-9715-90
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
8: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 9745 र 9145-84-031
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
9: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
10: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
11: सबैको मान सुने
12: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: खुशीको खबर।
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-169।
3: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
4: लोक सेवा आयोगका किताबहरू,
3: ऐन, नियम, कार्यालय, विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
5: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
6: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुपथ पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
8: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
9: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
10: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
11: Radio Bini FM, Radio Bini FM,
12: Radio Bini FM, 98.6, 102.7 MHz।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, सोमबारदेखि सुधार हुँदै जाने, तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो, अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध, ढादिङको कृष्णभीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा। 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, सुक्खायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने। फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, भारत दोस्रो र इण्डोनेसिया तेस्रोमा। र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। न्यूनचापीय प्रणाली भारतको 36 गढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। उहाँका अनुसार आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। अहिले काठमाण्ड उपत्यकामा हल्का मात्रै पानी परिरहेको छ। आइतबार पर्सि पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायमै रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढ़ी पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि धेरै जसो ठाउँमा हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। यसैबीच रूपन्देहीको तिनाउ नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। तिनाउ नदीमा बहाव बढ़दो क्रममा रहेको र बाढ़ीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। लुम्बिनीमा उच्च सतर्कता सहित सशस्त्र प्रहरीको टोली र उपकरण तयारी अवस्थामा राखिएको छ। लगातारको वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित बनेको छ। यस्तै नुवाकोटको त्रिशुली नदी धुन्चे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ़न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सड़कबाट सकेसम्म यात्रा नगर्न भनिएको छ। तिनाउ, त्रिशुली सहित बूढ़ी गण्डकी, मर्स्याङदी, मोदी, मादी, सेती र कालीगण्डकी नदीका जलाधारमा लगातार वर्षा भइरहेको छ। पूर्वको कोशीतर्फ वर्षा केही घटे पनि भोटेकोशी, तामाकोशी, सुनकोशी, रोशी र दूधकोशीमा अझै वर्षा हुने भएकोले सप्तरी सुनसरी क्षेत्रको सप्तकोशीमा पनि उच्च सतर्कता आवश्यक रहेको मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाड़ी गुड्न सकिरहेका छैनन्। नारायणगढ मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क चालनमा ल्याउन सकिने अवस्था छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुंगा खस्ने क्रम रोकिएको छैन। चितवनको इच्छा कामना गाउँपालिका 4 धारा पानीमा सड़क भाँसिएपछि अवरूद्ध छ। त्यस्तै इच्छा कामना गाउँपालिका 5 सिमल धारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध छ। इच्छा कामना 5 तुइन खोला र नाम्सी खोलामा माथिबाट ढुंगा तथा पहिरो खसेपछि सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसै गरी नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोला, नाम्सी पुल 15 किलो 17 किलोमा पनि सामान्य ढुंगा माटो खसेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोडान गाउँपालिका 7 कृष्णवीर र ज्यामिरी घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध छ। गजुरी गाउँपालिका छ जरेखेत र थाक्रे गाउँपालिका दुई कमेरी भीरमा पनि पहिरोका कारण सड़क प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो। कृष्णवीर सिमलधारा धारापानी नाम्सी खोला र तुइन खोलामा सड़कमा खसेको पहिरो हटाउने काम भइरहेको छ। जोखिम बढ़ेपछि हिजो नै नारायणगढ़ मोडलिङ सड़क र पृथ्वी राजमार्गमा रातमा गाड़ी चलाउन रोक लगाइएको थियो। आज बिहानदेखि पनि गाड़ी रोकिएको हो। त्यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। काभ्रेको नमोबुद्ध छ चौकी डाँडा र रोशी सातको घुमाउनेमा बाढ़ीले अस्थायी डाइभर्सन बगाएको हो। रोशी खोला पनौतीमा बाढ़ी बढ़दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा भोलि बिहानसम्म उच्च सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा परेको छ। भदौ दशमा भटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण झण्डै तीन हप्ता अवरूद्ध सड़क वैकल्पिक ट्र्याक खोलेर गएको असोज एक गतेदेखि संचालनमा आएको थियो। नयाँ ट्र्याकको तल्लो भागबाट नदीले निरन्तर कटान गर्दा सड़क भाँसिने जोखिम छ। कृष्णवीरको पुरानो सड़कमा सुरक्षाका लागि बनाइएको तारजाली सहितको पर्खाल भाँसिएको जिल्ला प्रहरीकारले धादिङले जनाएको छ। पर्खाल केही तल खसेको कारण नयाँ ट्र्याकमा समेत जोखिम परेको बेनीघाट रोराङ गाउँपालिका सातका वडा अध्यक्ष कुमार बस्नेतले बताउनुभयो। नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार थप क्षति हुन सक्ने अवस्थालाई ध्यानमा राखेर गाड़ी चलाउन रोक लगाइएको छ। यसअघि प्लास्टिक ओडाएको ठाउँमा भने खासै समस्या छैन। कृष्णवीरको भौगोलिक अवस्था निकै कमजोर र संवेदनशील मानिन्छ। सड़क डिभिजन कार्यालयले प्राविधिक टोली मार्फत पछिल्लो अवस्थाको अनुगमन गरिरहेको छ। पृथ्वी राजमार्गको यो खण्ड राजधानी काठमाण्डुलाई जोड्ने मुख्य लाइफलाइन भएकोले अवरूद्ध हुँदा यात्रु र माल सामान ढुवानी प्रभावित हुने गरेको मुख्य राजमार्ग अवरूद्ध हुँदा आज गाड़ीहरूलाई काठमाण्डुमा नै रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। आयोजनाबाट उत्पादित विद्युत काली गण्डकी करिडोर 220 केवी प्रसारण लाइन मार्फत प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुन्छ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रो पावर लिमिटेड संचालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, COVID-19 को महामारी, बाढ़ी लगायतका चुनौतीका बावजूद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँले विद्युतको उच्च माग हुने बेलुकाको समय अर्थात पीक आवरमा दैनिक 4 घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकोले सुक्खायाममा विद्युत माग व्यवस्थापनमा आयोजनाबाट महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। आयोजनाबाट वार्षिक 24 करोड़ 79 लाख युनिट विद्युत उत्पादन हुनेछ। कुल वार्षिक ऊर्जा मध्ये झण्डै 34% विद्युत सुक्खायाममा उत्पादन हुनेछ। अब विदेशको खबर। फिलिपिन्स विश्व जोखिम सूचकांक 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंक सहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकांकले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंक सहित दोस्रो र इण्डोनेशिया 44.63 अंक सहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंक सहित 146 स्थानमा छ। विश्व जोखिम सूचकांकले विपदको जोखिमलाई कुनै पनि देश प्राकृतिक जोखिमको कति सम्पर्कमा छ र त्यसको सामाजिक संवेदनशीलता कस्तो छ भन्ने दुई मुख्य आधारमा मूल्यांकन गर्छ। यसमा विपदको सामना गर्ने तथा त्यसमा अभ्यस्त हुने क्षमता समेत समावेश हुन्छ। अब खेल खबर। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जोराले 34, रोहित पौडेलले अभिजित 33 रन बनाए। अफगानिस्तानका फरिदुन दाउद जई, अब्दुल्लाह अमर जाई र अरब गुलले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। अफगानिस्तानका फैसल खान, अहमद जई र नजीबुल्लाह जादरानले समान 30 रन बनाए। नेपालका कुशल भुर्तेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान 5:45 बजे जापानसँग खेल्नेछ। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि भेट भएको हो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनलभन्दा अगाडि बढ़न सकेको छैन। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, सोमबारदेखि सुधार हुँदै जाने, तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो, अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध धादिङको कृष्णभीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा 40 मेगावाटको राहुगाड जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुखायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा भारत दोस्रो र इण्डोनेसिया तेस्रोमा र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ
5: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
4: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
5: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्ध पथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43 वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083/6/10 भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ
4: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759
7: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
8: के भो बोलादै के गुनगुनाइरहेको
7: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
8: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
7: यति सजिलै
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी FM।

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693। विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
4: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
2: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाणपत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
6: रेडियो भेरी FM।

0: देशको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
2: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन सिधै वीरेन्द्रनगर चार एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
2: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
2: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर चार एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि मोबाइल नम्बर 98480 44631

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सम्भावित मौसमी जोखिम र क्षतिबाट सतर्क रहन सर्वसाधारणलाई कर्णाली प्रदेश सरकारको आग्रह। रातिको समयमा गाड़ी चलाउन रोक। सल्यानको दारमा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट ज्यान गुमाउनेको संख्या 8 पुग्यो। र जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपाली क्रिकेटको विजयी शुरूआत। अफगानिस्तानमाथि शानदार 5 विकेटको जीत। महिला कबड्डीमा नेपाल कास्तेमै सीमित। सुर्खेतसहित देशका विभिन्न जिल्लामा गए रातीदेखि नै पानी परिरहेको छ। सुर्खेतको वीरनगर लगायतका ठाउँमा पानी परिरहे पनि ठूलो वर्षा भने भएको छैन। यसैबीच कर्णाली प्रदेश सरकारले भारी वर्षाको सम्भावित मौसमी जोखिम र क्षतिबाट सतर्क रहन सर्वसाधारण सबैलाई अनुरोध गरेको छ। कर्णाली प्रदेश विपद व्यवस्थापन कार्य समितिको बैठकले बाढ़ी पहिरो डुबान तथा सड़क दुर्घटनाको जोखिमबाट सचेत रहन सबै कर्णालीवासीलाई आग्रह गरेको जनाएको छ। पर्सि आइतबारसम्म भारी वर्षा हुने सम्भावित जोखिमबाट सजग रहन र आवश्यक पूर्व तयारी अपनाउन सबै तहबीच आवश्यक संचार र समन्वय गर्ने निर्णय पनि बैठकले गरेको बताइएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रदेश सचिव लक्ष्मी कुमार विकले प्रदेशका जोखिमयुक्त सड़क र राजमार्गमा रातिको समयमा यातायात संचालनमा रोक लगाइएको बताउनु भएको छ। मौसम प्रतिकूल हुने अवस्थाको मध्यनजर गरी रातिको समयमा बाढ़ी तथा पहिरोले सड़क अवरूद्ध हुने मात्र नभई सवारी साधन पुरिने तथा यात्रु अल्पत्र पर्ने जोखिम हुने भएकाले उच्च सावधानी अपनाउन निर्णय गरिएको बताउनु भएको छ। कर्णाली र सुदूरपश्चिमका पहाड़ी बाहेकका देशका धेरै जसो ठाउँमा निरन्तर झरी परिरहेको छ। यसैबीच मौसम पानी पार्ने मौसमी प्रणाली पूर्वबाट विस्तारै पश्चिमतर्फ सरकारले पश्चिमतर्फ विशेष सतर्कता अपनाउन भनिएको छ। आज र भोलि जोखिम बढ़ी भएकाले विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ। भोलि 10 गते शनिबार कर्णाली र सुदूरपश्चिमतिर अलि बढ़ी वर्षाको जोखिम रहेकाले सचेतता अपनाउन भनिएको छ। विभागले जाजरकोट जुम्ला मुगु कालीकोट डोल्पा हुम्ला लगायतका जिल्लामा बढ़ी सतर्क रहन भनेको छ भने सुर्खेत दैलेख सल्यान बाँके बर्दिया प्युठान रोल्पा रूकुम पश्चिम लगायतका जिल्लामा सतर्क अवस्थामा रहन भनेको छ। आउँदो 11 गतेदेखि पनि पानी पार्ने प्रणाली विस्तारै कम हुँदै जाने जनाइएको छ। सल्यानको दारमा गाउँपालिकामा फैलिएको स्क्रब टाइफसका कारण ज्यान गुमाउनेको संख्या 8 पुगेको छ। दारमा गाउँपालिका 3 दुवाङका 69 वर्षे खली खत्रीको उपचारका क्रममा नेपालगंजमा ज्यान गुमाएपछि ज्यान गुमाउनेको संख्या 8 पुगेको हो। गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको परीक्षणबाट संक्रमितको संख्या 151 पुगेको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शिविर तथा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा अहिलेसम्म 712 जनाको संक्रमण परीक्षण गरिएकोमा 151 जनामा टाइफस पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख एके बस्नेतले बताउनु भएको छ। संक्रमण बढ़दै गएपछि दारमा गाउँपालिका र स्वास्थ्य सेवा कार्यालय सल्यानले प्रभावित क्षेत्रमा परीक्षण तथा उपचार तीव्र बनाएका छन्। कुशल भुटेल ललित नारायण राजवंशीको उत्कृष्ट बलिङमा नेपालले जापानमा जारी विश्व एसियाली खेलकुदमा टेस्ट राष्ट्र अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको छ। 103 रनको सामान्य लक्ष्य नेपालले 17 ओभर 2 बलमा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि सन्दीप जोराले 35 बलमा 3 चौका र 1 छक्कासहित सर्वाधिक 34 रन बनाउनुभयो भने रोहित पौडेलले अभिजित 33 रन बनाउनुभयो। अफगानिस्तानका फारिदुन अब्दुल्ला अमरजाई र अरब गुलले एक एक विकेट लिँदा नेपालका दुई खेलाड़ी रनआउट हुन पुगे। यसअघि कागोरी स्पोर्टस पार्कमा भएको खेलमा टस जितेर शुरूआती ब्याटिङ गरेको अफगानिस्तानले विश्वभरमा 7 विकेट गुमाउँदै 102 रन मात्र बनाएको हो। अफगानिस्तानका फैजल खान र नाजिबुल्लाह जर्डानले समान 30 रन बनाउनुभयो। अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा ललित नारायण राजवंशीले शुरूआती ओभरमै महत्वपूर्ण तीन विकेट लिनुभयो भने त्यसपछि कुशल भुटेलले लगातार चार विकेट झार्नुभयो। नेपालले भोलि जापानसँग खेल्नेछ। पहिलो खेलमा अफगानिस्तानले जापानलाई 48 रनले हराएको छ। अफगानिस्तान र नेपालको लगभग क्वार्टर फाइनल यात्रा पक्का भएको छ। यदि भोलि नेपाललाई जापानले हराउन सकेमा भने क्वार्टर फाइनल पुग्ने दुई टोलीको टुङ्गो रन रेटका आधारमा लाग्नेछ। जापानमै जारी एसियाली खेलकुदमा महिला कबड्डीमा भने नेपाल काँस्य पदकमै सीमित भएको छ। आज भएको सेमी फाइनलमा उपाधि दावेदार भारतसँग 24-48 अंकले पराजित भएपछि नेपाली महिला टोली काँस्य पदकमै चित्त बुझाउनु परेको हो। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हराउँदै सेमी फाइनल प्रवेश गरेको थियो। सेमी फाइनल प्रवेश गर्ने टोलीले महिला कबड्डीमा पदक पाउने पक्का भएपछि नेपालले काँस्य पदक पक्का गरेको हो। यसअघि सन् 2023 पनि चीनमा भएको 19 संस्करणको प्रतियोगितामा नेपालले महिला कबड्डीमा काँस्य पदक जितेको थियो। एसियाली खेलकुदमा लगातार दुई पटक पदक जिताउने महिला टोली मात्रै बनेको छ। जारी प्रतियोगितामा नेपालले अहिलेसम्म दुईवटा काँस्य पदक पक्का गरेको छ। कराते खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई जारी एसियाडमा पहिलो काँस्य दिलाउनु भएको छ। हवस् तरीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट्स सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारु र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
2: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
8: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ।

0: 괜찮은 사치선 더 가오니 스트레스코 두스만 나버렸나 라가오니 라크댁 굴이육다요 시탈 달려오니 굴굴 말리시게 미토닌드라려오니 하우프라타 नवरत्न कूल ओइल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कूल ओइल चिसो चिसो कूल कूल
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ
3: उच्च रक्तचाप उच्च कोलेस्ट्रोल सुगर मधुमेह सास फुल्ने छाती र मुटु दुख्ने शरीर सुन्निने मुटुको बाथरोग मुटुको पेस मेकर एन्जियोग्राफी एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेशन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला
4: उपलब्ध सेवाहरू मुटुको ईसीजी इको 24 घण्टे होल्टर एबीपीएम टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ
2: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-580-50-696
5: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस
5: नाक बन्द हुने समस्या
6: नाकबाट रगत बग्ने
5: नाकभित्र मासुको गिर्खा पलाएको
6: घ्राण शक्ति गुम्ने
5: कान सम्बन्धी समस्याहरू कान दुख्ने
6: कानको संक्रमण
5: कान सुन्न गाह्रो हुने
6: कान बज्ने समस्या
5: चक्कर लाग्ने
6: घाँटी सम्बन्धी समस्याहरू ग्ल्यान्ड सुन्निने
5: घाँटी दुख्ने
6: आवाज बन्द हुने
5: निल्न गाह्रो हुने
6: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस् एचसीआरसी अस्पताल
5: चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081-538-150 081-535-151
7: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
3: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
3: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्।
6: सम्पर्क मोबाइल नम्बर 9802-90053, फोन नम्बर 083-523-400 वा 9802-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
6: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
7: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
10: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90
11: रेडियो भेरी एफएम।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
1: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13, करेखोला, सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार सपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13, करेखोला, सुर्खेत।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेश बाइजना भया
4: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईँलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748036175 र 9848039576।
8: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
9: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: माल पहाड़ जोड सबैलाई साँझ पाँच बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी डट कम डट एनपी मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सम्भावित मौसमी जोखिम र क्षतिबाट सतर्क रहन कर्णाली प्रदेश सरकारको अनुरोध, रातिको समयमा गाड़ी चलाउन रोक, सल्यानको दारमामा फैलिएको स्कर्प टाइफस संक्रमणबाट ज्यान गुमाउनेको संख्या 8 पुगे, उच्च सतर्कता अपनाउन सम्बन्धित सबैलाई आग्रह, र जापानमा जारी एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको विजयी शुरूआत, अफगानिस्तानमाथि 5 विकेटको शानदार जीत। सुर्खेत सहित कर्णालीका विभिन्न जिल्लामा गए रातीदेखि लगातार जसो पानी परिरहेको छ। वीरेन्द्रनगर लगायत आसपासका क्षेत्रमा ठूलो पानी नपरे पनि लगातार सानो पानी भने परि नै रहेको छ। यसैबीच कर्णाली प्रदेश सरकारले भारी वर्षाको सम्भावित मौसमी जोखिम र क्षतिबाट सतर्क रहन सम्बन्धित सर्वसाधारणलाई अनुरोध गरेको छ। कर्णाली प्रदेश विपद व्यवस्थापन कार्य समितिको बैठकले बाढ़ी, पहिरो, डुबान तथा सड़क दुर्घटनाको जोखिमबाट सतर्क रहन प्रदेशवासीलाई आग्रह गरेको छ। पर्सि आइतबारसम्म भारी वर्षा हुने सम्भावित जोखिमबाट सजग रहन र आवश्यक पूर्व तयारी अपनाउन सबै स्थानीय तहबीच आवश्यक समन्वय र संचार गर्ने निर्णय पनि बैठकले गरेको छ। भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशका 10 जिल्लामा रात्रिकालीन यातायात सञ्चालनमा पनि रोक लगाउने निर्णय गरिएको छ। यसैबीच पानी पार्ने प्रणाली पूर्वबाट विस्तारै पश्चिमतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद रोजन लामिछानेले पश्चिमी भूभागहरूमा आज रातीदेखि पानी पर्ने क्रम अझै बढ़ने भन्दै विशेष सतर्कता अपनाउन सम्बन्धित सबैलाई सुझाव दिनुभएको छ। सल्यानको धर्मा गाउँपालिकामा स्कर्प टाइफस संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या 8 पुगेको छ। धर्मा गाउँपालिका 3 दवाङका 69 वर्षीय खली खत्रीको उपचारका क्रममा नेपालगंजमा मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या 8 पुगेको हो। गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको परीक्षणबाट संक्रमितको संख्या 151 पुगेको स्वास्थ्य शाखाले जनाएको छ। शिविर तथा गाउँपालिकाभित्र स्वास्थ्य संस्थामा अहिलेसम्म 712 जनाको परीक्षण गरिएकोमा 151 जनामा संक्रमण स्कर्प टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले बताउनु भएको छ। संक्रमित बढ़दै गएपछि गाउँपालिकामा प्रभावित क्षेत्रमा परीक्षण, उपचार लगायतका सचेतनामूलक कार्यक्रम पनि तीव्र पारिएको स्वास्थ्य कर्मीहरूले बताएका छन्। कुशल भुर्तेल र ललित नारायण राजवंशीको उत्कृष्ट बोलिङमा नेपालले जापानमा जारी विश्व एसियाली खेलकुदमा अफगानिस्तानलाई 5 विकेटले हराएको छ। 101 रनको लक्ष्य नेपालले 17 ओभर 2 बलमा 5 विकेटको क्षतिमा पूरा गरेको छ। नेपालका लागि सन्दीप जोराले 35 बल खेल्दै 3 चौका र 1 छक्काको मदतसहित सर्वाधिक 34 तथा रोहित पौडेलले 33 रन बनाउनुभयो। अफगानिस्तानका फारिदिन दुओजाई, अब्दुल्ला अमरजाई र अरब गुलले एक एक विकेट लिँदा नेपालका दुई खेलाड़ी रनआउट हुन पुगे। यसअघि कारोगी स्पोर्ट्स पार्कमा भएको खेलमा टस जितेर शुरूआती ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन मात्र बनाएको हो। अफगानिस्तानका फैजल खान र नाजिबुल्लाह जर्डानले समान 30 रन बनाउनुभयो भने अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले पहिलो क्रमका 3 अफगानी ब्याटरलाई आउट गर्दै नेपाललाई राम्रो शुरूआत दिलाउनु भयो। यसै गरी कुशल भुर्तेलले लगातार 4 विकेट लिनुभयो। नेपालले अब आफ्नो दोस्रो खेलमा भोलि जापानसँग खेल्नेछ। पहिलो खेलमा अफगानिस्तानले जापानलाई 48 रनले हराएको थियो। महिला कबड्डीमा भने नेपाली टोली काँस्य पदकमै सीमित भएको छ। सेमी फाइनलमा आज भारतसँग 48-24 अंकले पराजित भएपछि नेपाल काँस्य पदकमै चित्त बुझाउनु बाध्य भएको हो। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हराउँदै सेमी फाइनल प्रवेश गरेपछि काँस्य पदक पक्का गरेको थियो। नेपाली महिला टोलीले यस अघि पनि कबड्डीमा एसियाली खेलकुदमा काँस्य पदक नै जितेको थियो। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य पदक जितेको हो। जापानमा जारी एसियाली खेलकुदमा नेपालले अहिलेसम्म 2 पदक पक्का गरेको छ। हवस् तरीलाई साँझ पाँच बजेको फेरि हाइलाइट सकियो। साँझ साढे छ बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नुभएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: खुसीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ। सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
4: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
4: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
4: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
4: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
4: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ, मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
5: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहीबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनु हुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
9: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ उस्तै छ।

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा
0: नसास्थ्य परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर

0: शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385910199।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 0385205045।
6: अब सुन्नुहोस् श्री स्टिल रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्या त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई।

0: गिरी तीन थानामा यसको अफिस रहेको छ।
1: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
2: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715971590 9715971590।
3: सूचना विशेष गरी खोला खोल्सा नदी तथा तल्लो भूभागका आसपासमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अप्नाउनु होला। अत्यावश्यक काम बाहेक वर्षाको समयमा घरबाट बाहिर ननिस्कनुहोस्। रातिको समयमा यात्रा नगर्नुहोला। खोला तथा खोल्सामा पानीको बहाव बढेको अवस्थामा पैदल, मोटरसाइकल वा अन्य कुनै पनि माध्यमबाट खोला पार गर्ने प्रयास नगर्नुहोला। सम्भावित बाढ़ी तथा डुबानबाट बस्न महत्वपूर्ण कागजात, नगद, औषधि, मोबाइल, चार्जर, खाने पानी, टर्च तथा अति आवश्यक सामग्री सुरक्षित स्थानमा तयार राख्नुहोला। घर वरपरका नाली, पानी निकासा तथा कलबटहरू सफा राख्नुहोस् र पानीको निकास अवरुद्ध हुने गरी फोहोर नफाल्नुहोस्।
4: मौसम तथा विपजन्य आधिकारिक सूचना नियमित रूपमा सुन्नुहोस्। अफवाह र अपुष्ट सूचनाको पछि नलाग्नुहोस्। विपद संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकहरू समयमा नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, खोला र सुरक्षित स्थानका बारेमा जानकारी लिने, विपदको जोखिम भएका स्थानमा बसोबास गर्ने परिवारहरूले पूर्व तयारी अवस्थामा रहनुहोस्। विपदको जोखिम अवस्थामा सुरक्षित स्थानतर्फ जानुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। विपद तथा आपतकालीन अवस्थामा नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा मौसम जन्य विपद सम्बन्धी जानकारीका लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र 11-55 र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र 12-34 खबर गर्नुहोस्।
5: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-522-045।
3: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
3: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसुति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: रेडियो भेरी एफएम

0: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
1: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
0: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
1: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
0: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
1: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
0: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
2: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
3: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
4: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल
6: के तपाईँलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ
7: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ
8: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ
6: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत फोन 083-522-360
9: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान।
2: भोलि र पश्चिम लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमै धेरै जस्तो ठाउँहरूमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको देखिन्छ भने पूर्वतिर भने चाहिँ यसको प्रभाव अलिकति कम हुने देखिन्छ।
0: काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरुद्ध, चाप बढेपछि त्रिभुवन राजपथमा पालै पालो गाड़ी सञ्चालन। सप्तकोशीमा जलसतह बढेपछि कोशी ब्यारेजका 31 ढोका खोलियो।
1: लगातारको वर्षाले भोटेकोशीको बाढ़ीबाट प्रभावितको जनजीवन थप कष्टकर। भोटेकोशी बाढ़ी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई।
0: सिंगापुरको वित्तीय क्षेत्रले 80,000 कर्मचारीलाई एआई तालिम दिने, नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्ने।
1: र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजयी शुरूआत, T20 वरियतामा नेपाल 14 स्थानमा।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा मौसम, जनजीवन र सड़क अवस्था बारेका खबर। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर पानी परिरहेको छ। न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने, त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ जाने मौसमविदले बताएका छन्। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको हो। आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जाने अनुमान छ र मौसममा सुधार आउने सम्भावना छ। पर्सि आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायम रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। हिजो अस्तिदेखि नै निरन्तर परेको पानीले जनजीवन भने प्रभावित बनाएको छ। अहिले पनि पानी परिरहेका क्षेत्रमा सावधानी अपनाउन, अनावश्यक यात्रा नगर्न, नदी तटीय क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। हल्का वर्षासँगै हिमपात पनि भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन समेत प्रभावित बनेको छ। आज राति, भोलि र पर्सीसम्मको थप मौसमी अवस्थाबारे साथी कृष्ण शर्माले मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहालसँग कुराकानी गर्नुभएको छ।
2: आज रातिलाई पनि देशको जुन धेरै जसो स्थान छ त्यहाँ मध्यमसम्मको वर्षाको सम्भावना देखाएको छ। क्रमशः रूपमा पूर्वतिर चाहिँ अलिक हल्का मात्रै वर्षा भएको छ र पूर्वतिरबाट बिस्तारै अलिकति यसको प्रभाव अलिक कम हुँदै पश्चिमतिर सर्ने क्रममा रहेको छ। र त्यस कारणले आजको लागि चाहिँ विशेष गरी यो बागमती प्रदेशको पनि पश्चिमी भेग अनि साथसाथै लुम्बिनी गण्डकी प्रदेश, कर्णाली प्रदेश यो क्षेत्रहरूको चाहिँ धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुने र थोरै स्थानहरूमा चाहिँ अब धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको देखिन्छ। र यो प्रणाली चाहिँ बिस्तारै पश्चिमतिरै यसले अलिकति प्रभाव बढी पार्ने भएकोले भोलि र पर्सीको लागि पनि यो लुम्बिनी प्रदेश रहेको छ, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमै धेरै जसो ठाउँहरूमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको देखिन्छ भने पूर्वतिर भने चाहिँ यसको प्रभाव अलिकति कम हुने देखिन्छ भोलि र पर्सीको लागि।
8: पानी अझै ठूलो पर्ने, त्यसको प्रभाव अझ बढी देखिने भन्ने खालको कुराहरू पनि आइरहेको छ। बाहिरिएका यी कुराहरूमा कतिको सत्यता छ?
2: स्वतन्त्र व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूको पनि अब अलिकति एकदम धेरै वर्षा हुन सक्ने, अझै पनि के वर्षा हुन धेरै ठूलो हुने भन्ने आइरहेको छ। खासमा त्यसले त्रसित बनाउने भन्दा पनि अहिले चाहिँ कस्तो छ भन्दाखेरि अवस्था अब आजकै जस्तो रहने भोलि र पर्सीलाई पनि भारी वर्षासम्म हुन सक्ने सम्भावना धेरै जसो स्थानमा छ। विशेष त यो जुन मध्य भूभाग छ नेपालको त्योबाट चाहिँ अलिक पश्चिमतिर गण्डकी र लुम्बिनी प्रदेशमा अलिकति बढी प्रभाव पर्ने देखिन्छ। साथसाथै सुदूरपश्चिम प्रदेशको पनि यो तराई क्षेत्रतिर अनि कर्णाली प्रदेशतिर पनि अलिकति प्रभाव बढी पर्ने देखिन्छ। यद्यपि ती क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना धेरै रहे पनि एकदम त्रसित हुनभन्दा पनि सतर्कता अपनाउनु पर्ने अवस्था चाहिँ रहेको छ।
8: जसरी यहाँले पूर्वी क्षेत्रमा क्रमशः सुधार उन्मुख देखिन्छ भन्नुभयो, त्यो हिसाबले ठ्याक्कै प्रदेशगत रूपमा कहाँसम्मको मौसम चाहिँ सफा देखिने अर्थात् अलिक कम प्रभावित भएको देखिने छ?
2: पूर्वी क्षेत्रमा अब प्रभाव नपर्ने हुँदा प्रभाव अलिकति कम पर्ने खालको चाहिँ छ। र जुन कोशी प्रदेश अनि यो बागमती प्रदेश र मधेस प्रदेशमा चाहिँ यहाँको अब धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना चाहिँ रहेको छ भने भारी वर्षा चाहिँ अलिकति हिजो आजको भन्दा अलिकति कम हुने सम्भावना छ। यद्यपि अब थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना भने चाहिँ कायमै रहन्छ।
8: हजुर, यसको बीचमा चट्याङ, हुरी बतास र बाढीको प्रभाव पनि उत्तिकै रहन्छ। यहाँको अध्ययनका आधारमा त्यसको प्रभाव कस्तो पर्ने देखिन्छ?
2: पक्कै पनि अहिले यति बेला पनि अब धेरै जसो स्थानमा वर्षा हुँदाखेरि पनि मजाले हावाहुरी सहित नै वर्षा भइरहेको छ र साथसाथै चट्याङ पनि भइरहेको छ। तर अरू बेलाको जुन यो प्री मनसुनमा हुने जस्तो भन्दा चाहिँ अहिले चट्याङको सम्भावना रहे पनि अलिकति कम सम्भावना रहन्छ।
8: 11 गतेदेखि नै यो मौसमको प्रभाव हट्दै जाने हो या हट्ने नै हो? ठ्याक्कै मौसममा सुधार कहिले आउला?
2: हजुर, 11 गतेबाट मौसममा यो एकदम प्रिय प्रणाली हट्ने भन्दा पनि बिस्तारै सुधार आउँदै जाने हो। खासमा आइतबारबाट एकैचोटि हट्ने जस्तो चाहिँ देखिन, बिस्तारै यो पूर्वबाट चाहिँ क्रमशः रूपमा प्रभाव कम हुँदै हुन्थे अनि चाहिँ बाहिरिने जस्तो देखिन्छ। यति बेला चाहिँ अब देशको धेरै जस्तो ठाउँहरूमा वर्षा भइरहेको अवस्था छ। विशेष गरी चाहिँ भारी वर्षा हुन सक्ने क्षेत्रहरू अथवा सम्भावित क्षेत्रहरू हामीले चाहिँ मौसम पूर्वानुमान भनेका क्षेत्रहरूमा चाहिँ भारी वर्षाको सम्भावना रहेको र त्यो क्षेत्रहरूमा चाहिँ बाढी पहिरो छ र यो जुन खोला छेउछाउमा बस्नुहुनेहरूलाई चाहिँ एकदम सतर्कता अपनाउनु हुन र साथसाथै अहिले हिमाली क्षेत्रहरूमा पनि भारी हिमपातको सम्भावना वर्षाको सम्भावना रहेकोले चाहिँ जुन हिमाली क्षेत्रमा हुनुहुनेहरूले पनि सतर्कता अपनाउने र अब आगामी एक दुई दिनमा त्यस्तो अति आवश्यक परी यात्रा नगर्ने र जुन यो हिमाली क्षेत्रमा पर्वतारोहण गर्नेहरू टुरिस्टहरू हुनुहुन्छ उहाँहरूलाई पनि आगामी एक दुई दिनमा चाहिँ यात्रा नगर्नु हुन चाहिँ हार्दिक अनुरोध गर्दछु। र जुन यो मौसम पूर्वानुमान महाशाखाबाट अध्यावधिक हुने यो पछिल्लो मौसमी सूचनाहरू छ त्यो बारे चाहिँ जानकारी हुन भनेर म सबैलाई चाहिँ हार्दिक अनुरोध गर्दछु।
1: उहाँ हुनुहुन्थ्यो मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहाल। फेरि पनि खबरकै सिलसिला, काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाड़ी गुड्न सकेका छैनन्। नारायणगढ़ र मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकाले तत्काल सड़क संचालनमा ल्याउन सकिने अवस्था छैन। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका सात कृष्णभीर र ज्यामिरी घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बाङ्गेमा पनि ठूलो पहिरो खसेको छ। जोखिम बढ़ेपछि हिजो नै नारायणगढ मुगलिन सड़क र पृथ्वी राजमार्गमा रातमा गाड़ी चलाउन रोक लगाइएको थियो। आज बिहानदेखि पनि गाड़ी रोकिएको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालयले मुख्य राजमार्गमा रातमा गाड़ी चलाउन पूर्ण रोक लगाएका छन्। सड़क अवरूद्ध हुँदा काठमाण्डुबाट छुट्ने गाड़ी पनि रोकिएका छन्। यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। काभ्रेको नमबुद्ध छ चौकी डाँडा र रोशी सातको घुमाउनेमा बाढ़ीले अस्थायी डाइभर्सन बगाएको हो।
0: पृथ्वी राजमार्ग बीपी र कान्ति राजमार्ग अवरूद्ध भएपछि काठमाण्डौ हेटौँडा आवत जावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालै पालो गाड़ी संचालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ। त्रिभुवन राजपथमा गाड़ीको चाप अत्यधिक भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाण्डौ र काठमाण्डौबाट हेटौँडा छुट्ने गाड़ीलाई छुट्टा छुट्टै समय निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आज काठमाण्डौबाट हेटौँडातर्फ सिंहभन्ज्याङ चौकीबाट बेलुका 7 बजेदेखि राति 11 बजेसम्म मात्र गाड़ी चल्नेछन्। भोलि शनिबार हेटौँडाबाट काठमाण्डौतर्फ बिहान 4 बजेदेखि 8 बजेसम्म तथा रातमा भोलि 10 बजेदेखि आइतबार बिहान 2 बजेसम्म गाड़ी संचालन गरिनेछ। त्यस्तै काठमाण्डौबाट हेटौँडातर्फ भने भोलि दिउँसो 1 बजेदेखि बेलुका 5 बजेसम्म र आइतबार बिहान 7 बजेदेखि 11 बजेसम्म गाड़ी संचालन गरिनेछ। प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका बाहेक 10 चक्के भन्दा लामा र 15 टन भन्दा बढ़ी भार भएका मालवाहक गाड़ीलाई त्रिभुवन राजपथमा संचालन गर्न रोक लगाएको छ। यात्रुवाहक बस भने 11 मिटर लम्बाईसम्मका मात्र संचालन गर्न पाइने व्यवस्था गरिएको छ। तोकिएको समय तालिका अनुसार मात्रै यात्रा गर्न चालक यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
9: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
10: विशेषताहरू ₹3 करोड़सम्मको कर्जा सुविधा
9: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
9: न्यून सेवा शुल्क न्यून ब्याज दर
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
12: हरेक मान्छेको सपना जपना र चाहना पैसा
9: पैसामा छ शक्ति पैसामा छ सहारा
12: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
9: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
12: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
12: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
9: इतिहास गाथा र कथा गाँठका कुरा
12: गाँठका कुरा
9: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान उच्च हिमाली क्षेत्रमा हिमपात निरन्तरको वर्षाले जनजीवन प्रभावित काठमाण्डौ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध चाप बढ़ेपछि त्रिभुवन राजपथमा पालै पालो गाड़ी संचालन लगायतका खबर प्रस्तुत गर्यौं।
1: निरन्तर पानी परेपछि सप्तकोशीमा जलसतह बढ़ेको छ। कोशी ब्यारेजका 31 ढोका खोलिएका छन्। आज दिउँसो कोशी ब्यारेजमा 2,40,000 क्युसेक पानी मापन भएको छ। कोशी ब्यारेजमा 56 ढोका रहेका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले सप्तकोशीमा बाढ़ी बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सीसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। यस्तै रूपन्देहीको तिनाउ नदीमा बहाव बढ़दो क्रममा रहेको र बाढ़ीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नुवाकोटको त्रिशुली नदी धुन्जे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता पार गरेको छ। जलसतह अझै बढ़न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सड़कबाट सकेसम्म यात्रा नगर्न भनिएको छ। काभ्रेको रोशी खोलामा पनि बाढ़ी आएको छ। त्यस्तै काठमाण्डु उपत्यकाभित्रका नदी खोलामा पनि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आग्रह गरेको छ। ललितपुरको च्यासलमा बाढ़ीले आज दिउँसो पुल छोएसँगै ट्राफिक प्रहरीले माइकिङ गरी करिडोरमा यात्रा नगर्न आग्रह गरेको हो। यस्तै भक्तपुरको हनुमन्ते खोलामा बहाव बढ़ेर जलसतह पार गरेपछि लोकन्थलीको सिर्जना टोलबाट 16 परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ। लगातार परेको पानीका कारण काठमाण्डु उपत्यकाको पोहोर अन्तिम व्यवस्थापनमा समस्या भएको छ। काठमाण्डु महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाका कारण सिस्टोल ल्याण्डफिल साइडमा लेदो सहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो।
0: यस्तै कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकामा जोगबुढा नदीमा पानीको बहाव बढ़न सक्ने भन्दै स्थानीय 14 परिवारको सामान सुरक्षित ठाउँमा सारिएको छ। सशस्त्र प्रहरी बल 35 नम्बर गण शैलेश्वरीका गणपति, सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले दोधरा चाँदनी नगरपालिका 3 पटरा खल्लामा 14 घर परिवारको अन्नबाली लगायत सामग्री जमुना आधारभूत विद्यालयमा सारिएको जानकारी दिनुभयो। जिल्लाभरको सम्भावित विपद क्षति न्यूनीकरण तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना भई आवश्यक निगरानी समेत बढ़ाइएको छ।
1: भोटेकोशी उदय त्रिशुली नदीमा भदौ 10 आएको बाढ़ीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षाबाट थप समस्यामा परेका छन्। खुला ठाउँमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिक थप कष्टकर बनेको हो। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ता कपड़ा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आएका उत्तर गया गाउँपालिका 1 वडा अध्यक्ष मानसिंह तामाङले बताउनुभयो। उहाँका अनुसार खुला ठाउँमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमीनमा बगेको फल टेन्टभित्र पस्दा थप समस्या भएको छ। रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न ठाउँमा बसोबास गर्दै आएका 344 परिवार मध्ये 142 परिवार विदुर नगरपालिका 5 बाडा चौतारामा अस्थायी टेन्टमा बस्दै आएका छन्। टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ता कपड़ा भिजेको तथा ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको खाल्डेबाट विस्थापित भई बाडा चौतारोमा बस्दै आएका दाबा मिङमार तामाङले बताउनुभयो। अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुहिन नदिन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले त्रिपाल उपलब्ध गराएर सहयोग गरिरहेको छ। निरन्तरको वर्षाका कारण बाढ़ीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको काम समेत प्रभावित भएको छ। त्रिशुली बजार तथा त्रिशुली नदीको पारीपट्टि बाढ़ीले पुरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाले कठिनाई भएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताउनुभयो।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनु उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधन पूर्वाधार जलविद्युत तथा जनजीविकामा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझ बढ़िरहेका बताउनुभयो। उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र त्यसबाट सिर्जना आउने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभएको छ। जलवायु न्याय, सहज र पहुँचयोग्य जलवायु वित्त प्रविधि हस्तान्तरण तथा विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगमा प्रधानमन्त्री शाहले जोड़ दिनुभयो। जलवायुजन्य विपदको क्षति न्यूनीकरण गर्न पूर्व तयारी, सूचना प्रणाली र जोखिम व्यवस्थापनमा लगानी बढ़ाउनु पर्नेमा उहाँले विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको हो। अन्तर्महादेशीय क्षेप्यास्त्र र राइफल तथा गोला बारूद तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर नेपालका किसानले आवश्यक परेका बेला बजार मूल्यमा मल र इन्धन समेत पाउन नसक्ने अवस्था रहेको पनि उहाँले बताउनु भएको छ।
1: संयुक्त राष्ट्रसंघको 81 महासभामा आज बिहान प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु संकट र भोटेकोशी विपद बारे राख्नु भएको धारणालाई संघीय संसदले आफ्नो मुख्य निर्देशक सिद्धान्त बनाएर अघि बढ़ने भएको छ। रसुवा भोटेकोशी विपद अध्ययन गर्न प्रतिनिधि सभाद्वारा गठित सर्वदलीय विशेष समितिका सदस्य सचिव तथा संघीय संसद सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले प्रधानमन्त्रीको सम्बोधन केवल अन्तर्राष्ट्रिय भाषणमा मात्र सीमित नरहने भन्दै त्यसलाई कार्यान्वयन योग्य राष्ट्रिय कार्य योजनामा रूपान्तरण गर्न संसदले गृह कार्य थालेको बताउनु भएको छ। प्रधानमन्त्रीको सम्बोधन लगत्तै न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सचिव डाक्टर पाण्डेले भोटेकोशी त्रिशुलीको बाढ़ीले विश्वव्यापी रूपमै नीतिगत बहसको ढोका खोलेको उल्लेख गर्नुभयो। उहाँले संयुक्त राष्ट्रसंघका महासचिवले विगतमा नेपालमै आएर दिएको चेतावनी स्मरण गराउँदै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चार वर्ष अघि नेपाल आएर विश्वको छानो खस्दैछ भनेको र अहिले यो हाम्रै आँखा अगाडि प्रमाणित भएको बताउनुभयो। गएको असोज 5 गते प्रतिनिधि सभाले सत्तापक्ष र प्रतिपक्षका सबै दलहरूको सहमतिमा 3 महिने कार्यदेश सहित गठन गरेको विशेष समितिले विपदका 9 क्षेत्रमा अध्ययन थालेको डाक्टर पाण्डेले जानकारी दिनुभयो। डाक्टर पाण्डेले आउँदो नोभेम्बरमा टर्कीमा हुने 31 जलवायु सम्मेलनमा नेपाल नयाँ रणनीति सहित प्रस्तुत हुने दावी पनि गर्नुभएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला
13: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
14: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
15: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
13: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
16: समय बदलियो, पुस्ता फेरियो,

0: 98585096।
1: समय बदलियो, पुस्ता फेरियो।

0: जनता केवल पाँच दशकदेखि
1: ब्यूरोले दुई घर भत्किँदा एक महिलाको अवस्था थाहा हुन सकेको छैन। डिब्दीकोट गाउँपालिका छ ढुसटुङका केशुराम सारूकी श्रीमतीको अवस्था थाहा हुन नसकेको हो। वडाध्यक्ष प्रकाश रायमाझीका अनुसार अहिले पनि पहिरो खसिरहेको र हिलो माटोको दलदल हुँदा खोज तथा उद्धारमा समस्या भएको छ।
2: मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जलसतह बढ़न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन गरिएको छ। जलसतह बढ़ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रहलाद राउतले जानकारी दिनुभयो। अहिले कुलेखानी जलाशयको जलसतह 1522.75 मिटर रहेको छ। तीनवटै युनिटबाट पूर्ण रूपमा विद्युत उत्पादन भइरहेका कारण जलसतह थप धेरै बढ़न नपाएको राउतले बताउनुभयो। उहाँका अनुसार कुल 106 मेगावाट क्षमताको कुलेखानी आयोजनाको पहिलो युनिटबाट 60, दोस्रोबाट 32 र तेस्रो युनिटबाट 14 मेगावाट विद्युत उत्पादन भइरहेको छ। जलसतह 1527 मिटर पुगेपछि नागरिकलाई सम्भाव्य जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन चेतावनी स्वरूप साइरन बज्ने व्यवस्था मिलाएको पनि राउतले जानकारी दिनुभयो।
1: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावाटको रघुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। आयोजनाबाट उत्पादित विद्युत काली गण्डकी करिडोर 220 केवी प्रसारण लाइन मार्फत प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुनेछ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रो पावर लिमिटेडका संचालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, कोविड 19 महामारी, बाढ़ी लगायतका चुनौतीका बावजूद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँले विद्युतको उच्च माग हुने बेलुकाको समय अर्थात पीक आवरमा दैनिक 4 घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकाले सुखायाममा विद्युत माग व्यवस्थापनमा आयोजनाले महत्वपूर्ण योगदान पुर्याउनेछ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले आज इन्द्रजात्राको अवलोकन गर्नुभएको छ। वहाँले बसन्तपुर पुगेर इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्री गणेश, भैरव र कुमारीको रथयात्रा अवलोकन गर्नुभयो। वर्षा, सहकाल, समृद्धि, शक्ति उपासना र सामुदायिक सहभागितासँग इन्द्रजात्रा पर्व जोड़िएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। सिंगापुरको वित्तीय क्षेत्रले सन् 2028 80,000 भन्दा धेरै कर्मचारीलाई कृत्रिम बुद्धिमत्ता अर्थात एआई सम्बन्धी सिपको तालिम दिने भएको छ। उप प्रधानमन्त्री गान किम योङले यसबारे जानकारी दिनुभएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। आईबीएफ डिस्टिङसन इभनिङ कार्यक्रममा उप प्रधानमन्त्री योङले बैंकिङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रमा त्यस वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएका बताउनुभयो। ती संस्थाले भर्खरै शुरू भएको इन्स्टिच्यूट अफ बैंकिङ एण्ड फाइनान्स आईबीएफ एआई वर्कशपको को ल्याब मार्फत आफ्ना कर्मचारीलाई तालिम दिनेछ। आईबीएफबाट मान्यता प्राप्त कार्यक्रम मार्फत आधा भन्दा धेरै कर्मचारीले यस सम्बन्धी तालिम लिइसकेका छन्। एआई वर्कशप को ल्याबले रोजगारदाता र साझेदार संस्थालाई एकै ठाउँमा ल्याएर कामको प्रकृतिमा भइरहेको परिवर्तनको मूल्यांकन गर्नेछ। साथै तालिम तथा कार्यप्रणालीमा आवश्यक परिवर्तन सम्बन्धी व्यवहारिक उपयोग परीक्षण गरी त्यसबाट प्राप्त अनुभव वित्तीय क्षेत्रसँग साझा गर्ने खबरमा उप प्रधानमन्त्री योङका अनुसार एआईले ग्राहक सेवा, वित्तीय परामर्श, ऋण स्वीकृति, ठगी पहिचान, बजार विश्लेषण र सफ्टवेयर विकास लगायत क्षेत्रमा वित्तीय संस्थाको कार्यशैलीमा परिवर्तन ल्याइसकेको छ। एआईको प्रयोगबाट सिंगापुरका नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्न चाहेको उहाँले बताउनुभयो।
2: फिलिपिन्स विश्व जोखिम सूचकांक 2026 शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंकसहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकांकले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंकसहित दोस्रो र इण्डोनेशिया 44.63 अंकसहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंकसहित 146 स्थानमा रहेको छ।

0: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकूदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। आईसीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जुराले 34, रोहित पौडेलले अभिजित 33 रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। नेपालका कुशल भुटेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान पाउने 6 बजे जापानसँग खेल्नेछ। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकूदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि फेरि भेट भएको हो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकूदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ्न सकेको छैन।
1: र आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल दुई स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। आईसीसी टी20 वरियतामा भारत शीर्ष, इंग्ल्याण्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा यथावत छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान।
1: काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध। चाप बढ़ेपछि त्रिभुवन राजपथमा पालै पालो गाड़ी सञ्चालन। सप्तकोशीमा जलसतह बढ़ेपछि कोशी ब्यारेजका 31 ढोका खोलियो।
0: लगातारको वर्षाले भोटे कोशीको बाढ़ीबाट प्रभावितको जनजीवन थप कष्टकर। भोटे कोशी बाढ़ी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई।
1: सिंगापुरको वित्तीय क्षेत्रले 80,000 कर्मचारीलाई एआई तालिम दिने। नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्ने।
0: र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत। टी20 वरियतामा नेपाल 14 स्थानमा।
1: आजको नेपाल दर्पण सकियो। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। पानी परिरहेको छ, सम्भावित जोखिम घटाउने उपायहरू अपनाऊ। नमस्कार।

0: सुर्खेत्र जुम्लामा 100 मिलिमिटर भन्दा धेरै वर्षा सम्भावित मौसमी जोखिम र क्षतिबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध रातिको समयमा गाड़ी चलाउन रोक
1: सल्यानको दार्मा गाउँपालिकामा स्कब टाइफसका संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुग्यो 151 जनामा संक्रमण पुष्टि
0: बाँकेमा 35,000 जनसंख्या बाढ़ीको उच्च जोखिममा रहेको पूर्वानुमान राप्ती सुनारी नरायणपुर र डुडुवा गाउँपालिका बढ़ी प्रभावित हुने
1: र जापानमा जारी एसियाली खेलकुदमा नेपाल क्रिकेट टोलीको विजय शुरूआत अफगानिस्तानमाथि 5 विकेटको शानदार जीत हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझ 6:30 बजेको फेरि खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार तपाई हामीलाई radiobheri.com.np को साथै हाम्रो पात्रो मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ
0: अब खबर विस्तारमा सुर्खेत सहित कर्णालीका विभिन्न जिल्लामा गैरातीदेखि लगातार जस्तो पानी परिरहेको छ यसैबीच कर्णाली प्रदेश सरकारले भारी वर्षाको सम्भावित मौसमी जोखिम र क्षतिबाट सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढ़ी पहिरो डुबान तथा सड़क दुर्घटनाको जोखिमबाट सतर्क रहन प्रदेशवासीलाई आग्रह गरेको हो वर्ष आइतबारसम्म भारी वर्षा हुने सम्भावित जोखिमबाट सजग रहन र आवश्यक पूर्व तयारी अपनाउन सबै तहबीच आवश्यक संचार र समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी प्रदेशका 10 वटै जिल्लामा रात्रिकालीन यातायात संचारमा रोक लगाएको छ रातिको समयमा बाढ़ी तथा पहिरोको असरले सड़क अवरूद्ध हुने मात्र नभई सवारी साधन पूरिने तथा यात्रु अल्पत्र पर्ने जोखिम हुने भएकाले सावधानी अपनाउने निर्णय गरिएको बताइएको छ यस्तै मंगलबहादुर मुख्यमन्त्री मंगल बहादुर साईले विपद जोखिमको प्रतिकारका लागि सुरक्षा निकायलाई पूर्व तयारी अवस्थामा रहन आवश्यक निर्देशन दिएको बताउनु भएको छ कर्णाली तथा भेही करिडोर मध्य पहाड़ी लोकमार्ग र मदन भण्डारी राजमार्ग लगायत प्रदेशका प्रमुख सड़क तथा स्थानीय सड़कमा आवश्यक निगरानी बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ
1: मौसम पूर्वानुमान महाशाखाको बाढ़ी पूर्वानुमान महाशाखाले निरन्तरको झरीका कारण आगामी 2 दिन 38 जिल्लामा बाढ़ीको उच्च जोखिम रहेको बताएको छ महाशाखाले सुर्खेत दैलेख सल्यान बाँके दाङ बर्दिया प्युठान रोल्पा कैलाली र कञ्चनपुरका साथै डोटी र डरेलधुरामा बाढ़ीको उच्च जोखिम रहेको छ आज र भोलि जोखिम बढ़ेकाले विशेष सावधानी अप्नाउन महाशाखाले अपील समेत गरेको छ न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ़ र आसपासको क्षेत्रमा रहेको क्षेत्र नेपाल प्रवेश गर्दा त्यसको प्रत्यक्ष असर आज परेको हो आज पानी परिरहेका क्षेत्रमा तथा चेतावनी जारी गरिरहेका ठाउँमा बाढ़ी र पहिरो तथा डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अपील गरेको छ
0: कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर साईले भारी वर्षा र त्यसबाट हुन सक्ने सम्भावित क्षतिको पूर्व तयारीका लागि प्रदेश अस्पताल सुर्खेतको अनुगमन गर्नुभएको छ सामाजिक विकास मन्त्री जितबहादुर मल्ल सहित प्रदेश अस्पताल कालागाउँ पुग्नुभएका मुख्यमन्त्री साईले अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर गणेश थापासँग अस्पतालको अवस्थाबारे जानकारी लिनुभएको छ अस्पतालको इमर्जेन्सी वार्डको अनुगमनका साथै प्राकृतिक विपदका बेला उपचारमा अपनाइने चरण र तयारीका बारेमा मुख्यमन्त्री साईले विशेष चासो राख्नु भएको थियो अस्पतालका मेसुर थापाले आफूहरूले जाजरकोट भूकम्पदेखि अन्य दुर्घटनासम्मका काम गरेको अनुभव सुनाउँदै हुन सक्ने सम्भावित घटना र पूर्व तयारीका बारेमा जानकारी गराउनु भएको थियो उहाँले अस्पतालको सम्पूर्ण टीम 24 घण्टा तयारी अवस्थामा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ आफूहरूसँग इमर्जेन्सीमा प्रयोग गरिने डाक्टर तथा अन्य कर्मचारी औषधि अन्य मेडिकल सामग्री र धेरै बिरामी राख्ने स्थानहरू समेत पर्याप्त रहेको र आफूहरू पूर्व तयारीमा
1: यसैबीच पानी पर्ने प्रणाली पश्चिम पूर्वबाट पश्चिमतर्फ सरिरहेको नेपाल मौसम पूर्वानुमान महाशाखाले बताएको छ महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा गैरातीदेखि नै वर्षा भएको छ कर्णालीका विभिन्न ठाउँमा वर्षा भइरहेको छ सुर्खेत र जुम्लामा 100 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको बताइएको छ नेपाल मौसम पूर्वानुमान महाशाखा प्रदेश कार्यालय कर्णालीका प्रदेश प्रमुख इन्दिरा कडेलले कर्णालीका विभिन्न जिल्लामा भारी वर्षा समेत भएको बताउनु भएको छ यसैबीच मैले उहाँलाई कर्णालीका कुन कुन क्षेत्रमा कति पानी पर्यो भनेर सोधेको छु
2: हजुर गए रातिदेखि कर्णाली प्रदेशमा रहेको छ माथिल्लो भूभागहरूमा हिमपात पनि हुन सुरु गरेको छ हामीहरूको यो जल तथा मौसम विज्ञान विभाग साबितको थियो भने अहिले चाहिँ हामी नेपाल मौसम विज्ञान विभाग भनिरहेका छौँ। नेपाल मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार यो कर्णाली प्रदेशको जुम्ला र सुर्खेतका केही स्थानहरूमा र दैलेखको केही स्थानहरूमा भारी वर्षा भएको छ। हामीले 50 देखि 100 मिलिमिटरसम्म वर्षा भयो भने 24 घण्टामा यो वर्षालाई चाहिँ भारी वर्षा भन्छौँ भने केही स्थानमा चाहिँ मध्यम खालको वर्षा भएको छ। यो वर्षा हुने क्रम चाहिँ जारी रहेको छ।
1: यो वर्षा कहिलेबाट कम हुँदै जाने आकलन छ कर्णाली प्रदेशमा?
2: यो आज भोलि र पर्सि 3 दिन चाहिँ कर्णाली प्रदेश अलिक सचेत हुनुपर्ने अवस्था छ। केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ भने केही स्थानहरूमा मध्यम वर्षा छ।
1: यो हावाहुरी सहितको वर्षा पनि भन्ने गरिएको छ, यो कर्णाली प्रदेशमा यसको प्रभाव रह्यो कि रहेन?
2: नि चाहिँ अलि माथिल्लो भूभागमा भएको भएर हावा चाहिँ त्यति धेरै नलाग्ला यो बिचसम्म, तर हिमाली भूभागमा चाहिँ हावा चल्न सक्छ। माथि अलि पहाडमा 5000 भन्दा माथि चाहिँ हावाहरू चल्न सक्छ। यदि कोही पदयात्रामा हुनुहुन्छ, हिमाल आरोहण गर्दै हुनुहुन्छ भने चाहिँ उहाँहरूले चाहिँ त्यो आरोहणलाई चाहिँ रोक्नुपर्ने अवस्था छ। माथिल्लो भूभागमा चाहिँ हावा चल्न सक्छ।
1: जस्तो यो कर्णाली प्रदेशका 10 जिल्ला मध्ये जोखिमको हिसाबले भन्दा चाहिँ कुन कुन जिल्लालाई अलि जोखिमको रूपमा चाहिँ हेरिएको छ? कुन कुन ठाउँमा धेरै वर्षाको आकलन यहाँहरूले गर्नु भएको छ?
2: यो वर्षा चाहिँ तल्लो भूभागमा बढी छ, सुर्खेत दैलेख सल्यानतिर। जोखिम वर्षाको जोखिम अथवा हिमपातको जोखिम चाहिँ हामीहरूले साबिकको कर्णालीका जिल्लाहरूमा चाहिँ बढी देखेका छौँ। आजलाई हिसाब गर्ने हो भने चाहिँ डोल्पामा हामीलाई यो रातो अलर्ट प्रतिकार नै गर्नुपर्ने, अघि मैले भने कोही हिमाल आरोहण गर्दै हुनुहुन्छ भने चाहिँ उहाँहरू रोकिनु पर्यो होइन। त्यस्तो अवस्थाको यो सचेतना जारी भएको छ भने शनिबारको लागि साबिकका कर्णाली हुम्ला अनि त्यसपछि यतापट्टि डोल्पा जुम्ला कालीकोट यिनीहरू लगायतका जिल्लाहरूमा माथिल्लो भूभागका जिल्लाहरूमा रातो अलर्ट जारी गरिएको छ। त्यसमा हामीहरू चाहिँ केही त्यस्तो बाहिर जाने अथवा पहिरो जोखिममा छ भने चाहिँ पहिरो जोखिममा भएकाहरूले सुरक्षित स्थानमा जानु पर्यो, अनि पदयात्रामा हुनुहुन्छ त्यस्तै हाईमाटतिर जाँदै हुनुहुन्छ भने रोक्नु पर्यो, त्यस्तो खालको अलर्ट हो यो। र अन्य कर्णालीका जिल्लाहरूमा सुन्तला रङको अलर्ट छ, त्यो भनेको चाहिँ अहिले हामी चाहिँ तयारी अवस्थामा चाहिँ रहनु पर्यो, भोलि भवितव्य केही हुन सक्छ भनेर केही सूचना पाउने बित्तिकै तत्कालै हामी घर छोडेर अथवा चाहिँ सुरक्षित स्थानमा चाहिँ जानको चाहिँ तयारी अवस्थामा चाहिँ बस्नुपर्ने अवस्था छ।
1: अब यो अन्तिममा जस्तो यो अहिले यो असोजको महिना ठुलो पानी परेको छ, ये के को प्रभाव हो, यो कसरी चाहिँ यति ठुलो पानी पर्यो, मौसम पूर्वानुमान महाशाखाले के भन्छ यसलाई खास?
2: यो अहिले मुख्यतया चाहिँ बंगालको खाडीमा न्यूनतापीय प्रणाली भन्छौँ होइन, त्यस्तो खालको एउटा वेदर सिस्टम हो, यो प्रणाली छ, त्यो त्यहाँ विकास भयो र यो भारत प्रवेश गरेर भारतको आन्ध्र प्रदेश हुँदै प्रवेश गरेर यो चाहिँ उत्तर पश्चिमतिर सर्दैछ। यसको आंशिक प्रभाव चाहिँ नेपालमा परेको, यो न्यूनतापीय प्रणालीको प्रभाव चाहिँ नेपालमा प्रत्यक्ष चाहिँ रहँदैन, तर यो आंशिक प्रभाव पर्दा पनि हाम्रोमा धेरै वर्षाहरू चाहिँ गराउने गरेको हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो नेपाल मौसम पूर्वानुमान कार्यालय सुर्खेतका प्रमुख मौसमविद इन्दिरा कणेल भेरी खबरसँग कुराकानी गर्दै। भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अल्ला भने यो छोटो विश्राम।
1: तपाईहरूको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसजीएल मै।
1: एसजीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
3: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150, 081535151।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71284 र 9749-60840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेत र जुम्लामा 100 मिलिमिटर भन्दा धेरै वर्षा, सम्भावित मौसमी जोखिम र क्षतिबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध, रातिको समयमा गाड़ी नचलाउन आग्रह, अबको दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, सोमबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या आइपुगेको छ। पछिल्लो पटक दार्मा गाउँपालिका 3 दुबाङका 69 वर्षीय खली खचीको उपचारका क्रममा नेपालगंजमा मृत्यु भएको हो। गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको परीक्षणबाट संक्रमितको संख्या 151 पुगेको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शिविर तथा गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा हालसम्म 712 जनाको परीक्षण गरिएकोमा 151 जनामा स्क्रब टाइफस पुष्टि भएको स्वास्थ्य शाखाका प्रमुख एके बस्नेतले बताउनु भएको छ। संक्रमित मध्ये 31 जना महिला र 120 जना पुरूष रहेका छन्। संक्रमण बढ़दै गएपछि दार्मा गाउँपालिका र स्वास्थ्य सेवा कार्यालय सल्यानले प्रभावित क्षेत्रमा परीक्षण तथा उपचार तीव्र बनाएको छ। स्वास्थ्यकर्मी परिचालन गरी सम्भावित संक्रमितको पहिचान, परीक्षण र उपचारसँगै रोगबारे सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। यसैबीच सल्यानको कालीमाटी र कुमाखा गाउँपालिका तथा बागचौर नगरपालिकाले पनि स्क्रब टाइफस परीक्षण किट माग गरेका छन्।
1: अविरलको वर्षाका कारण सड़कको अवस्था जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय दाङले पनि राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट खण्डमा सवारी साधन आगमनमा पूर्ण रूपमा बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना जारी गर्दै राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट सड़क खण्ड असोज 11 गतेसम्मका लागि बन्द गरिएको बताइएको छ।
0: बाँकेमा निरन्तर वर्षा भइरहेकाले राप्ती नदी लगायतका जिल्लाका विभिन्न खोला तथा नालामा बाढ़ी र डुबानको सम्भावना बढ़ेको भन्दै जिल्ला विपद व्यवस्थापन समितिले पूर्व तयारी तीव्र पारेको छ। जिल्ला विपद व्यवस्थापन समितिका अनुसार निरन्तर वर्षाका कारण सम्भावित बाढ़ी डुबान कटान र पहिरोको जोखिममा रहेका बस्तीको अवस्था विश्लेषण गरी विभिन्न स्थानमा सुरक्षित आश्रय स्थल र खुला स्थानको व्यवस्था गरिएको छ। राप्ती नदीको तटीय क्षेत्रका उच्च स्थानमा समेत सुरक्षित आश्रय स्थलको व्यवस्था गरिएको समितिले जनाएको छ। विपद व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जिल्लाका विभिन्न स्थानमा बिहिबारदेखि नै निरन्तर वर्षा भइरहेकाले सम्भावित विपदबाट जोगिन आवश्यक तयारी पूरा गरिएको बताउनु भएको छ। उहाँले तीन दिनसम्म भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण रहेकाले वर्षाका कारण सड़क अवरूद्ध हुन नदिन आवश्यक उपकरण तथा जनशक्तिलाई तयारी अवस्थामा राखिएको बताउनु भएको छ। आपतकालीन कार्य संचालन सूचना केन्द्र बाँकेका सूचना व्यवस्थापनमा अधिकृत रूपन गिवालीले जोखिमयुक्त स्थानमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका द्रुत प्रतिक्रिया टोलीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी लगायत विपद व्यवस्थापनमा क्रियाशील संघ संस्थालाई समेत तयारी अवस्थामा राखेको उहाँले बताउनुभयो। उहाँले जिल्लाका आठ स्थानीय तह र विषयगत कार्यालयले सम्भावित बाढ़ी डुबान कटान तथा पहिरोको जोखिममा रहेका बस्तीको अवस्था विश्लेषण गरी निगरानी बढ़ाएको बताउनु भएको छ।
1: यसैबीच विद्युत खानेपानी दूरसंचार लगायतका आवश्यक तथा सेवा अन्य सेवाहरू निरन्तर सञ्चालन राख्न सम्बन्धित निकायलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएको समितिले बताएको छ। यस वर्ष बाँकेका 8,500 घर परिवार करिब 35,000 जनसंख्या बढ़ी बाढ़ी तथा डुबानबाट प्रभावित हुन सक्ने अनुमान छ। विपद पूर्व तयारी तथा प्रतिकारी योजना अनुसार अध्यावधिक विवरण अनुसार जिल्लामा 35,000 जनसंख्या बाढ़ीको उच्च जोखिममा रहेको पूर्व अनुमान गरिएको छ।
0: कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराताल जाने नागमा गमगढ़ी सड़क अन्तर्गतका दुईवटा पक्की पुल निर्माण अलपत्र परेका छन्। विभिन्न जोखिमयुक्त खोलामा 32 करोड़ लगानीमा 10 पक्की पुल निर्माण थालिएकोमा दुईवटा अलपत्र परेका हुन्। सड़क डिभिजन जुम्लाले नागमा गमगढ़ी सड़कको प्रवेश बिन्दु कालीकोटको तिलागुफा नगरपालिका र जुम्लाको हिमा गाउँपालिकाको सीमा क्षेत्र बालुवा खोला र कनका सुन्दरी गाउँपालिका 6 स्थित गोठी जिउला खोलामा पुल जग्गा विवादले पुल अलपत्र परेको जनाएको छ। पुल नबनेपछि बर्खायामा जोखिम मोलेर सवारी साधन खोलामै गुडिरहेका छन्। करिब 5 वर्षदेखि निर्माण थालेका 10 पुलको सम्झौता म्याद पुन थपिएको छ। रोकाई बाडाको पुल निर्माण सम्पन्न भए पनि जग्गा विवादले सञ्चालनमा आउन सकेको छैन। यस्तै बालुवा खोलामा हिमा गाउँपालिका तर्फ पिल्लरका सरियामा खिया लागेर काम नलाग्ने भएका छन्। कालीगुड तर्फको जग्गाधनीले जग्गा दिन नमानेपछि पुल निर्माण अघि बढ़न सकेको छैन। पटक पटक जग्गाधनीसँग छलफल गरिए पनि निष्कर्ष निस्केको छैन। सरकारले डिजाइन एस्टिमेट परिवर्तन गरेर पुल अर्को ठाउँमा निर्माण गर्ने तर मुआवजा दिन नमिल्ने भएकाले जग्गा विवाद सुल्झिएको छैन।
1: उता कनका सुन्दरी गाउँपालिकाको गोठीजिउला खोलामा निर्माण हुने पुल पनि अहिलेसम्म तयार भएको छैन। पुल बनाउँदा खप्त्यार जाने बाटो बन्द हुने र केही घर भत्काउनु पर्ने भएकाले स्थानीयले जग्गा दिन मानेका थिएनन्। पुलको लम्बाई 20 मिटर भएकाले जग्गा व्यवस्थापन नसकस भएको छ। पुल निर्माणमा ढिलाइ हुँदा रारा जाने पर्यटकदेखि अन्य सवारी साधन बाटोमै गुडिरहेका छन् खोलामै गुलिरहेका छन्। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतारले गुटीजुला पक्की पुलको विवाद समाधान भए अब निर्माणको प्रक्रिया अगाडि बढ़ने बताउनुभयो। बालुवा खोलाको पुल जग्गा विवाद भने अझै समाधान भएको छैन। डिभिजन प्रमुख महताराले नागमा गमगढ़ी सड़कमा 10 पक्की पुल बन्दै गरेको बताउनुभयो। जग्गा दिनेलाई मुआवजा दिने तयारी भइरहेको उहाँको भनाइ रहेको छ। धेरै खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
8: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
9: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध
1: गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
5: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
0: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
10: नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
10: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198-198।
9: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
11: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
12: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
0: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13 करेखोला सुर्खेत। तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेला हामीले छिमेक सरेप्रसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमले सेवा गराईलाई सहज सरल र सेवा मैत्री सेवा उपलब्ध गराउनका लागि सेवा निशुल्क उपलब्ध गराउने भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मानबहादुर ओलीले सेवा गराईले जिल्ला प्रशासन कार्यालयमा निवेदन तथा फारम भर्ने सेवा निशुल्क प्राप्त गर्न सक्ने बताउनु भएको छ। यस्तै राष्ट्रिय परिचय पत्र र राहदानीका लागि अनलाइन फारम भन्ने सेवा समेत निशुल्क गरिएको छ। फोटोकपी तथा स्क्यान सेवा र इमेल मार्फत पत्राचार गरी आवश्यक अभिलेख पठाउने, प्राप्त गर्ने र प्रिन्ट गर्ने सेवा निशुल्क उपलब्ध गराउने सहायक प्रमुख जिल्ला अधिकारी ओलीले बताउनु भएको छ। कार्यालयको नागरिक सहायता कक्ष तथा सम्बन्धित शाखाबाट प्रदान गरिने गरी यी सेवा निशुल्क गरिएको हो।
1: नेपाली कंग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत सुर्खेतको अधिवेशन स्थगित भएको छ। जिल्ला निर्वाचन समितिले प्रतिकूल मौसमका कारण स्थगित भएको बताएको छ। आज एक विज्ञप्ति जारी गर्दै सुर्खेतको वीरेन्द्रनगर नगर कार्य समितिका लागि भएको निर्वाचन पनि स्थगित भएको निर्वाचन समितिले बताएको छ। प्रतिकूल मौसमका कारण निर्वाचन स्थगित गर्नु परेको बताएको छ। नेपाली कंग्रेसले वडा तहदेखि पालिका तहसम्मको निर्वाचन सम्पन्न गरिसकेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको निर्वाचन भने हुन सकेको छैन, वर्षाका कारण देखाउँदै निर्वाचन समितिले आज हुने भनेको मतदान पनि रोकेको बताएको छ। अबको केही दिनमै निर्वाचन कार्यतालिका ल्याउने निर्वाचन कार्यतालिका कर्णाली प्रदेशका संयोजक उत्तम आचार्यले जानकारी दिनुभयो।
0: फेरी खबरको अन्त्यमा अब केही खेल खबर। कुशल भुर्तेल र ललित नारायण राजवंशको उत्कृष्ट बोलिङमा नेपालले जापानमा जारी विश्व एसियाली खेलकुदमा अफगानिस्तानलाई 5 विकेट हराएको छ। 103 रनको लक्ष्य नेपालले 17 ओभर 2 बलमा 5 विकेटको नोक्सानीमा पूरा गर्यो। नेपालका लागि सन्दीप जुराले सर्वाधिक 34 तथा रोहित पौडेलले अभिजित 33 रन बनाउनुभयो। अफगानिस्तानका फारी दुन दो दयजाई अब्दुल्लाह अहमदजाई तथा अरब गुनले भने एक एक विकेट लिँदा नेपालका दुई खेलाड़ी रन आउट भएका थिए। यसअघि कारोगी पार्कमा भएको खेलमा टस जितेर शुरूआती ब्याटिङ गरेको अफगानिस्तानले विश्वभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको हो। अफगानिस्तानका फैजल खान र नाजी बल्लाह जडानले भने 30 समान जोड्नु भए अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले पहिलो क्रममा 3 अफगानी ब्याटरलाई आउट गर्दै नेपाललाई राम्रो शुरूआत दिलाउनु भएको हो। यसै गरी कुशल भुर्तेले लगातार 4 विकेट लिएपछि अफगान टोली सस्तैमा समेटिन पुगेको हो। नेपालले भोलि जापानसँग खेल्नेछ। समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई 48 रनले हराएको थियो। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनल पुग्नेछन्।
1: यसै गरी महिला कबड्डीमा भने नेपालले कास्य पदकमै चित्त बुझाएको छ। सेमी फाइनलमा नेपाल भारतसँग 24-28 अंकले पराजित भएको हो। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हराउँदै सेमी फाइनलमा प्रवेश गरेको हो। यो सँगै नेपाली महिला टोली कप्तानीमा कास्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो। जारी प्रतियोगितामा कराते खेलाड़ी तेन्जिन शर्माले कास्य पदक जित्दै जारी एसियाडमा नेपाललाई पहिलो पदक दिलाउनु भएको छ। पुरूष 84 केजीमाथिको कुमेटेमा तेन्जिङले लाओसका भाथाना जायदासलाई 9-1 अंकले पराजित गर्दै कास्य पदक दिलाउनु भएको हो। खेल खबरसँगै अहिलेलाई साँझको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: सुर्खेत र जुम्लामा 100 मिलिमिटर भन्दा धेरै वर्षा। सम्भावित मौसमी जोखिम र क्षतिबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध। रातिको समयमा गाड़ी चलाउन रोक।
1: सल्यानको दारमा गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुग्यो। 151 जनामा संक्रमण पुष्टि।
0: बाँकेमा 35,000 जनसंख्या बाढ़ीको उच्च जोखिममा रहेको पूर्वानुमान। राति सुनारी नरेनापुर र डुडा गाउँपालिका बढ़ी प्रभावित हुने।
1: र जापानमा जारी एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको विजय शुरूआत। अफगानिस्तानमाथि 5 विकेटको शानदार जीत। हवस् त तपाईँ हाम्रो भेट अब भोलि बिहान 6:30 बजेको भेरी खबरमा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित साँझको भेरी खबरबाट डिलु रावत र मधुबन विषय विदा हुन्छौ। नमस्ते।
13: सूचना।
14: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
15: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
16: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
11: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
12: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
5: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने,
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-8 र मोबाइल नम्बर 98-688-41-535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
17: समय बदलियो, पुस्ता फेरियो, तर साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412-88391, 98580-40382।
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफथ पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
6: रेडियो भेरी एफएम।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 97679-044443।
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
8: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
9: रेडियो भेरी एफएम

समय बदलियो, पुस्ता फेरियो, पर साथ साथ उस्तै छ।

0: कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ओइल चिसो चिसो कूल कूल।
1: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
2: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
1: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
1: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने,
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-8 र मोबाइल नम्बर 98-688-41-535।
1: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।

0: जनता केवल पांच दशक देखि
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिशले निचो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओयल को दुई मिनट को मालिशले रख्छ तपाईलाई।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ट्ज।
2: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, राजमार्गदेखि बस्तीसम्म जोखिममा, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह, यात्रा नगर्न सरकारको आग्रह।
3: धेरै क्षति भएको देखिया छैन भने तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाघले गरेर केही पहिरोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ।
2: लेदो खस्ने क्रम नरोकिएपछि कृष्णभीरको सवारी सञ्चालनमा पनि रोक। पाँच थर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुममा सड़क प्रभावित। बीपी राजमार्ग पनि पर्सीसम्म नचल्ने। कोशी ब्यारेजका 36 ढोका खोलियो। गुठी जग्गा अतिक्रमणको विषयमा विवाद, विरोधमा उत्रिए स्थानीय। वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्न मधेसमा युवा अभियान घोषणा।
4: हामी सबै कुरा अरूले गरिदेऊस् भन्ने परिकल्पनामा बाँचिरहेका छौं त यो प्रकारको ट्रेन्डबाट राजनीतिलाई हामी शुद्ध राजनीतिमा ल्याउन खोजिरहेका छौं।
2: र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गर्यो। आईसीसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपाल 2 स्थान अगाडि।
5: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: बर्खा भइरहेको छ, बाटो खराब छ, यात्रा सुरक्षित छैन भन्ने थाहा पाएर पनि हिँड्नेहरूको कमी छैन। वर्षा मात्र होइन, सड़कै कारण सड़क यातायात यतिसम्म असुरक्षित भइसके कि दिनहुँ ठूला ठूला दुर्घटना भइरहेका छन्। सड़क यातायातलाई सुरक्षित बनाउने र सड़कमा सानो पानी आउँदैमा पहिरो जाने अवस्थाको अन्त्यका लागि निर्माणको योजनादेखि नै सोच्नु अपरिहार्य छ।

0: अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोले देशका विभिन्न क्षेत्रमा सड़क यातायातदेखि बाढ़ी प्रभावित विस्थापित परिवारको दैनिकीसम्म प्रभावित भएको छ। पृथ्वी राजमार्ग कोशी प्रदेशका विभिन्न सड़क तथा कान्ति लोकपथमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ। धादिङको कृष्णभीरमा फेरि पहिरो खस्दा नयाँ डाइभर्सनलाई टेको दिएको ग्याबिन जाली त्रिशुली नदीमा खसेको छ। ग्याबिन वाल झरे पनि मुख्य सड़क ट्र्याक भने हाल सुरक्षित रहेको जनाइएको छ। तर माथिल्लो भागबाट लेदो खस्ने क्रम नरोकिएकाले कृष्णभीरमा सवारी साधन सञ्चालन हुन सकेको छैन। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमनमा पूर्ण रोक लगाइएको छ। पृथ्वी राजमार्गको इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र पास हुने अवस्था छ। धादिङको बेनीघाट र कृष्णभीर क्षेत्रमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
1: अब विशेष गरेर यो अविरल वर्षाको कारणले गर्दाखेरि पृथ्वी राजमार्गका विभिन्न ठाउँहरू अहिले दुईतर्फी रूपमा अवरुद्ध भएको अवस्था छ। विशेष गरेर पृथ्वी राजमार्गको जवान खोला, चालिसे, बाङ्गे, ज्यामिरे, कृष्णभीर, परेवा भीर, कमेरे भीर, छरे लगायतका ठाउँहरूमा चाहिँ पहिरो खसेर दुवैतर्फ सवारी साधन चलाउन सक्ने अवस्था छैन। त्यसकारणले गर्दाखेरि प्रशासनले सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्मको लागि भनेर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर सम्पूर्ण सवारी साधनहरूलाई आवागमनको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाएको अवस्था छ।
0: कोशी प्रदेशका पहाड़ी जिल्लामा पनि बाढ़ी र पहिरोले विभिन्न सड़क खण्ड थप्पछन्। पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुमका सड़क प्रभावित भएका छन्। ललितपुरको बागमती गाउँपालिका स्थित भेटी डाँडा र गोदावरी नगरपालिकाको बर्खेधारा क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी काभ्रे र सिन्धुली सड़क खण्डमा पर्ने बीपी राजमार्गमा असोज 11 गतेसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रेको रोशी गाउँपालिका स्थित किम्ती बेसीमा पहिरो जाँदा बीपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: मुख्य राजमार्ग बीपी राजमार्ग र अरनीको राजमार्ग हो। त्यसमध्ये बीपी राजमार्ग चाहिँ रातिदेखि नै ठाउँ ठाउँमा पहिरो गएर र ठाउँ ठाउँमा रोशी खोलाले कटान गरेर डाइभर्सनहरू बगाउँदा अवरुद्ध छ। मलाई लाग्छ अब यो यसलाई चाहिँ पानी नरहेसम्म मर्मत गर्न सम्भव छैन। पानी रहेपछि पनि 2 दिन लाग्न सक्छ। अब सड़क डिभिजन कार्यालयले पानी रहेपछि स्थलगत अनुगमन गरेर मात्रै भन्न सकिने भनेको छ। अरनीको राजमार्ग चाहिँ धुलिखेलदेखि दलालघाटसम्मको खण्डमा विशेष गरी खावा क्षेत्रमा त्यहाँ सानातिना पैराहरू गएको ढुङ्गाहरू खस्ने क्रम छ। दिउँसोमा चाहिँ सवारी चलिराखेकै छ तर बेलुका चाहिँ त्यो सड़क पनि बन्द हुन्छ।
0: रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन्। मकवानपुरको कान्ति राजमार्ग र त्रिभुवन राजपथमा पनि पहिरोका कारण बाटो बन्द हुनुका साथै रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाएको छ। दोलखा र सिन्धुपाल्चोकका सम्पूर्ण सड़क खण्डहरूमा रातको समयमा यात्रा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यता सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ़दै गएपछि ब्यारेज वरिपरि नदी किनारका बस्तीलाई सावधानी अपनाउन आग्रह गरिएको छ। हाल कोशी ब्यारेज 36 वटा ढोका खुलेको सुनसरीका प्रमुख जिल्ला अधिकारी श्री प्रसाद अर्यालले बताउनुभयो। यहाँबाट अहिले कोशी ब्यारेजमा करिब 2,40,000 क्युसेक पानीको बहाव मापन गरिएको छ। त्यसको तुलनामा अहिलेको बहाव कम भए पनि लगातार बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो।
3: कोशीको चाहिँ जुन पानीको बहाव बढ्दो छ होइन, आज बिहानदेखि क्रमशः बढ़िरहेको अवस्था हो। अहिले चाहिँ 2,70,740 क्युसेक पानीको बहाव छ। अहिलेको डिस्चार्ज त्यति हो। त्यसले त्यो डिस्चार्जमा अहिले चाहिँ 56 मध्ये 6 वटा ढोकाहरू कोशी ब्यारेजका खोलिएका छन्। त्योभन्दा बढी बहाव आयो भने अब 3.5 लाख क्युसेकसम्म पानीको डिस्चार्ज हुँदासम्मलाई 56 वटा ढोका खोलिँदै जान्छ। अहिले चाहिँ त्यस्तो समस्या चाहिँ केही पनि छैन।
0: उहाँका अनुसार बाढ़ीको मापन थप बढ़ीमा परिस्थितिको मूल्याङ्कन गरी आवश्यक निर्णय लिइनेछ। जोखिमको अवस्था हेरेर आवागमन रोक्नेदेखि अन्य आवश्यक सुरक्षा उपाय अपनाउन सकिने प्रशासनको भनाइ छ। यसअघि अघिल्लो वर्ष सप्तकोशीमा 5 लाख क्युसेक भन्दा बढ़ी बाढ़ी मापन भएको थियो। यसैबीच ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न, मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र नदी तटीय क्षेत्रका बासिन्दा अझै सावधान रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
4: आजसम्म मानवीय क्षति चाहिँ खासै भएको देखिया छैन, तर एउटा चाहिँ अब मकवानपुरमा चाहिँ एउटा बाढीमा परेर चाहिँ एकजनाको मृत्यु भएको विवरण चाहिँ छ अहिलेसम्म, नत्र अरू विपत्ता हुने र अरू थप चाहिँ त्यसो धेरै क्षति भएको देखिया छैन भने, तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाढीले गरेर केही अपयोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ, त्यो हामीले हाम्रो वेबसाइटमा पनि अपलोड गरेका छौँ। तर त्यो भन्दै गर्दाखेरि चाहिँ हामीले सतर्क चाहिँ अझै हुनुपर्ने देखिन्छ। आज भोलि र पर्सि आइतबारसम्म पनि यो वर्षाको हुने छँदैछ, आंकलन अनुसार नै परिराखेको छ र अब अस्ति आइतबार अलिक कम हुन्छ कि भन्ने थियो, फेरि आजको त्यो सिस्टम मनसुन प्रणाली हेर्दाखेरि चाहिँ फेरि आइतबार पनि यो गण्डकी लुम्बिनी लगायत यो पश्चिमतिर जाने देखिया छ। त्यो भएको भएर आइतबारसम्म नै अलिक बढी सतर्क हुनुपर्ने, नदी किनार तटीय क्षेत्रमा बस्नुहुनेले चाहिँ बढी सजग हुनुपर्ने देखिन्छ भने, अब कतिपय त हामीले स्थानीय प्रशासनबाट रात्रिकालीन यातायातहरू चाहिँ बन्द नै भइसकेका छ, कतिपय चाहिँ दिउँसो पनि बन्द गर्ने सुरु भएको छ। जस्तै भोलिको केसमा चाहिँ लुम्बिनीतिर चाहिँ दिउँसो पनि यातायात चाहिँ सञ्चालनमा रोक लगाउने भन्ने किसिमको आज पनि हाम्रो छलफल भएको थियो, किन भन्दा अझै इन्टेन्सिटी अझै आज भोलि त्यो क्षेत्रमा बढ्ने देखिया छ त्यही भएको भएर, तर हामी सबैले चाहिँ अझै सतर्क हुनुपर्ने अवस्था चाहिँ छ।
0: लगातारको वर्षाले भोटेकोशी बाढ़ी प्रभावितको अवस्था पनि थप कष्टकर बनेको छ। यसैबीच मौसमविदले अझै केही दिन पानी पर्ने भएकाले खेतीपातीको काम गर्दा कृषिविदहरूसँग सल्लाह गरेर मात्र काम गर्न सुझाव दिएका छन्। विशेष गरी धान काट्न, नयाँ बाली लगाउन नआतिन मौसमविद डेभिड ढकालले आग्रह गर्नुभयो।
5: यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौँ। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिला पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर एकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढ़ी हुने गर्छ।
0: जनकपुर धामा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान विरूद्ध प्रदर्शन गरिएको छ। गुठी कुटी घर जग्गा व्यवस्थापन संघर्ष समितिले जनकपुर धामको विभिन्न भागमा प्रदर्शन गरेको हो। संघर्ष समितिले गुठी संस्थान जनकपुर धाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जल सतह बढ़न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन भइरहेको छ। जल सतह बढ़ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रहलाद राउतले जानकारी दिनुभयो। दुई दिनदेखि नियमित रूपमा पानी परेका कारण काठमाण्डु उपत्यकाको फोहोर अन्तिम व्यवस्थापनमा समस्या भएको छ। काठमाण्डु महानगरपालिका वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाको कारण सिस्टोल ल्याण्डफिल साइटमा लेदो सहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो। अन्तिम फोहोर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहोर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ। विभिन्न दल छाडेका युवाहरूले देश र मधेसका लागि विचार सहितको वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्ने उद्देश्यले हुङ्गार मधेस अभियान घोषणा गरेको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रमका बीच शक्तिशाली राजनैतिक संगठनको जग निर्माण गर्न र सक्षम तथा योग्य युवा नेतृत्व तयार पार्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। आज टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालको 10.3 ओभरमै विजय लक्ष्य पूरा भएको हो। यसैबीच आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 114 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ।
6: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रका मानिसहरूका लागि हेरचाहको आवश्यकता
7: केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11:15 फोन गरेर जानकारी लिन सकिन्छ।
6: स्वास्थ्य र अन्य जानकारीका सूचना अनि जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र प्राकृतिक र रैथाने बाली संरक्षणका लागि किसानलाई सचेत गराउन आवश्यक लगायतका कुराकानी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
13: अहिले पानी परिरहेको छ, यो बेला सकेसम्म यात्रा नगरेकै राम्रो। कतै जानै परे मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविदहरूको सुझाव छ।
14: यदि तपाईँ यात्रा गर्ने सोचमा हुनुहुन्छ भने सर्वप्रथम मौसमको अवस्था बुझ्नुहोस्, त्यसपछि बाटोको अवस्था बुझ्नुहोस् र यात्रा गर्दा विशेष सावधानी अप्नाएर यात्रा गर्न सकिन्छ। मौसमको अवस्था बुझ्नको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइटहरू र सामाजिक सञ्जालहरू हेर्न सक्नुहुन्छ। वेबसाइटको लागि www.dhm.gov.np/mfd र सामाजिक सञ्जालहरू फेसबुकको लागि नेपाल वेदर फोरकास्ट साथै एक्स, टिकटक र युट्युबहरूको लागि चाहिँ nmd/weather 11:55 त्यसपछि आएको निर्देशन अनुसार एक थिचेर चाहिँ मौसम सम्बन्धी जानकारी लिन सक्नुहुन्छ।
13: बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट, धादिङमा यात्रा गर्दै हुनुहुन्छ भने अझ बढ़ी ख्याल गर्नुहोस् है। अनि तपाईलाई गाड़ीको यात्रा, पदमार्ग, घर, टोल, छरछिमेकमा बाढ़ी र अरू विपदको बेला सहयोग चाहियो भने कहाँबाट लिने भन्ने जान्न मन छ। रसुवाका सहायक सीडीओ ध्रुव प्रसाद अधिकारी।
15: हिमरसा जिल्लाका पनि माथिल्लो क्षेत्रमा, हिमाली क्षेत्रमा चाहिँ मेघगर्जन सहितको हिमपात, चट्टानहरू पर्ने, तल्लो क्षेत्रमा चाहिँ ठूलो भोलुमा वर्षात हुने भन्ने सूचना भएकोले यहाँहरू सबै आफू एकदमै सुरक्षित स्थानमा बस्नुहुन, अनावश्यक बाहिर हिँडुल नगर्नुहुन र कतै निस्किनु परेमा चाहिँ हाम्रो सुरक्षा संयन्त्र तथा जिल्ला प्रशासन कार्यालयको सूचना लिएर मात्रै हिँड्नुहुन अनुरोध गर्छु भने रसर जिल्लामा अब हाम्रो पदमार्ग छन्दुका लाङटाङ र गुसाइकुण्ड त्यो पदमार्गमा पदयात्रा गर्नुहुने पर्यटकहरूले पनि आवश्यक सुरक्षा सतर्कता अप्नाउनुहुन म सबैलाई अनुरोध गर्छु। तपाईँहरूलाई केही सुरक्षा चुनौती भयो, त्यस्तो जोखिम भयो भने अविलम्ब तपाईँहरूले चाहिँ हाम्रो जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र डिओजी छ, लाइन नम्बर 1234 जिल्ला प्रशासन कार्यालयको सूचना अधिकारीको नम्बर छ 98511-64422 त्यसमा पनि तपाईँहरूले अविलम्ब सूचना दिन सक्नुहुन्छ। जुन तीन दिन मैले वर्षाको समय भने यो तीन दिनमा चाहिँ बोटेपछि तिर्सुली मात्रै होइन अरू खोलाहरू पनि छन्, यतापट्टि हाम्रो फलाको खोला छ, उतापट्टि फलाको खोला छ, होइन विगतमा पनि यस्ता घटनाहरू घटेका छन्। तपाईँहरू वर्षाको समयमा सकेसम्म नदी अथवा खोला बेसिन क्षेत्रमा चाहिँ कतै पनि जानुहुने छैन भन्ने चाहिँ मेरो अपेक्षा छ।
13: तपाईँले सड़कको अवस्था थाहा पाउन नेपाल प्रहरीको 100, ट्राफिक प्रहरीको 103, सशस्त्र प्रहरीको 1114 र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। बाढ़ी प्रभावित क्षेत्रमा पानी उमालेर मात्रै पिउन चिकित्सकहरूको सुझाव छ। ठूलो पानी पर्दा खानेपानीका स्रोतहरू दूषित हुने भएकाले उमालेर वा फिल्टर गरेर खानुपर्छ। सर्वारोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे,
7: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जाउँ है, र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 1115 फोन गरेर जानकारी लिन सकिन्छ। र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 1115 फोन गरेर जानकारी गराउनुहोला। र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला, डेङ्गी लगायतका समस्याहरूबाट हो।
13: पानी उमालेर फिल्टर गरेर मात्रै पिउन अनि पानी जम्ने खाल्डो पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्राकृतिक र रैथाने बालीहरूको संरक्षणका लागि किसानहरूलाई सचेत गराउन आवश्यक,
16: प्रकृति सम्मत ढंगको चाहिँ खेती गरौं भन्ने खालको हामीले सुरु गरेका छौं होइन, त्यसकारणले जैविक विविधता युक्त वस्तुहरू थोरै फल्ला।
6: कृषि र पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
17: मरेका पशु पंक्षीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशु पंक्षी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशु पंक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशु पंक्षीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशु पंक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
13: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
17: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
18: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्, क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागि मात्र ₹5,700 मा साथ ही क्यारो टीवी ऐप मा पाउनुहोस् 200 भन्दा बढी HD र SD टीवी च्यानल हरू वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ धेरै उत्पादन हुने जात प्रयोग हुँदा रैथाने पोसिला बालीहरू लोप हुने अवस्थामा छन् किसानहरूलाई नाफा मात्र होइन पोषणको महत्वको बारेमा पनि जानकारी गराउनु आवश्यक छ कृषक समूह महासंघका अध्यक्ष पञ्चकाज श्रेष्ठसँग हामीले यसै सन्दर्भमा कुराकानी गरेका छौं
16: सबभन्दा पहिला हामीले पोषण लगायतका खाने बानीमा सुधार गर्नुपर्छ कस्तो चिज खाने भन्ने खालको पहिचान चाहिँ गराउन सक्नु पर्यो
6: अब किसानहरूको यस्तो हेरिन्छ खेतबारीमा पनि दुध दही चाहिँ बेच्नुहुन्छ अनि त्यहाँबाट त्यो मेला आएको मान्छेहरूलाई चाहिँ कोक ल्याउनुहुन्छ फ्यान्टा ल्याउनुहुन्छ होइन त्यही दुध दही मही खाँदै त हुने खाए हुने त्यो बानी छ नि किसान नेपाली किसानको
16: त्यो चाहिँ हामीले सुधार्नुपर्छ भनेर हाम्रो धेरै ठाउँमा हामीले अब डेरी उत्पादक संघले पनि यो सुरु गरिसकेका छ हामीले पनि भन्दै आएको कुरा हो अब आफ्नो घरमा भएको चिजलाई किनेर खाने भन्दा आफ्नो घरमै भएको चिजलाई सदुपयोग गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले सिकाएनौ हाम्रो संस्कार भएन त्यो खाँदा सानो मान्छे हुन्छ किनेर ल्याएर खुवाएपछि मात्रै त्यो राम्रो हुन्छ भन्ने खालको हाम्रो त्यो संस्कृति भनौँ अब परम्परा त्यस्तै बस्दै आयो
6: अलिकति अब किसानहरूको स्वास्थ्यका कुराहरू उनीहरूले कुन समयमा खान्छन् उनीहरूले खाएका कुराहरू पोसिलो छ कि छैन त्यो कुरामा उहाँहरूलाई ध्यान दिनको लागि होइन यो विषयमा चाहिँ कतिको भ्याइन्छ काम गर्न
16: यो चाहिँ हामीले हामी आफै पनि काम गर्न किसान कृषिमा काम गर्न थालेपछि अब हामी खाना खाएर बिहान गएपछि खाने खाने ढिला हुन्छ होइन काम यति सकेर जाउन भन्ने खालको हुन्छ टाइम टेबलको हिसाब हुँदैन
6: अब अहिले अब कामकाजी महिलाहरूको त धेरै कुराहरू आउँछ अब जस्तो अफिस कार्यालयमा हुँदा स्तनपान गराउने कुराहरू होइन तर अब खेती किसानी गर्ने महिला हुन्छ उसले त मेला गयो अथवा काम गर्न खेतमा टाढा गयो बच्चा घरमा कोक्रोमा राखिदिएर अथवा सुताइदिएर गएको हुन्छ होइन अब त्यस्तो कुरामा चाहिँ के गर्दा राम्रो होला
16: त्यही बच्चाहरूलाई लगेर त्यहीँ राख्ने एउटा खेल्ने ठाउँ बनाइदिने सुताइदिने ठाउँ बनाइदिने अलिकति अब घरै बनाउन नसके पनि यसो छापो हालेर घाम पानी रोक्ने खालको बनाएर त्यहीँ राख्न पनि सकिन्छ त्यस्तो खालको पनि अलिकति प्रकृति मैत्री शीतल खालको ठाउँ बनाएर गर्मी भयो गाह्रो भयो भने एकछिन आराम गर्न पाइयो त्यो खालको चाहिँ हामीले बनाउनु पनि सक्छौँ
6: हजुर अब हाम्रो रैथाने बालीहरू लोप हुँदै गइरहेछ होइन विभिन्न उन्नत कुरा आउने अनि त्यसले पोषणको मात्रा पनि कम हुने अब होलिस्टाइन गाई आएपछि दुध चाहिँ दुई पाथी दिन्छ तर त्यसमा पोषणको मात्रा कम देखिने हुन्छ हो त्यस्तै गरी अन्न अनाजमा पनि रैथाने बालीमा भएको त्यो रैथाने सिमीमा भएको जस्तो पोष त अहिलेको नयाँ सिमी बजारमा आउने सिमीमा त हुँदैन नि त होइन हो यो कुरामा चाहिँ किसानहरूले कतिको सहयोग पाएको छ रैथाने बाली संरक्षणको लागि पोसिलो कुराहरू संरक्षणको लागि
16: यो किसानहरूमा त्यो अलिक बढी ज्ञानको ग्याप छ त्यसमा शून्यता देखिन्छ होइन खालि बढी फलाउने भन्ने मात्रै होडबाजी छ अहिले पनि बजारमा धेरै फलाएर धेरै बेच्ने त्यसबाट धेरै कमाउने भन्ने मात्रै सोच छ यो कुरामा सरकारले केही कतै चाहिँ कार्यक्रमको रूपमा पनि यसलाई अगाडि बढाएको छ तर त्यो चाहिँ बुझ्ने गरी बुझाउने गरी गरेको छैन प्रोग्रामको रूपमा धेरै कुराहरू धेरै पालिकाहरूमा पनि छ तर त्यो जुन ठाउँमा गर्यो त्यही ठाउँमा सीमित रह्यो अर्को भनेको अब यो FAO लगायत विभिन्न संस्थाले पनि यसलाई बढी मात्रामा हाइलाइटेड गरेको छ तर त्यो चाहिँ जुन ठाउँमा गर्यो त्यही मात्रै भयो कि प्रोग्रामको रूपमा मात्रै भयो त्यसलाई ज्ञानको रूपमा विचारको रूपमा पनि यसलाई सुनाउनुपर्छ सुन्नुपर्छ अरूले पनि जान्नुपर्छ भन्ने खालको चाहिँ वातावरण बनेन हामीले त्यही कारणले हामीले चाहिँ यो जैविक विविधताको संरक्षण गरौं प्रकृतिलाई प्रकृति सम्बद्ध ढंगको चाहिँ खेती गरौं भन्ने खालको हामीले सुरु गरेका छौं होइन त्यस कारणले जैविक विविधता युक्त वस्तुहरू थोरै फल्ला फल्छ तर त्यो त्यसको गुणस्तर चाहिँ राम्रो हुन्छ
6: किसानहरूलाई नि अब त्यो बुझाउन नसकेको अथवा त्यो फाइदाको हिसाब गर्न नसकेर होला जस्तो कृषि घाटाको पेसा भयो भन्ने हुन्छ होइन तर अब आफ्नो उपभोगको लागि त शुद्ध कुराहरू राम्रो कुरा पोसिलो कुरा त पाउँछ नि त किसानले तर त्यो त्यसको तुलना पैसासँग गर्दा अथवा भनौँ न नाफासँग गर्दाखेरि त किसानले त्यो छोड्दैछ
16: एकदम सही हो अब यो धेरै मैले अघि तुलनात्मक हिसाबले धेरै फल्ने कि लगाउने कि कम फल्ने लगाउने भन्ने छ अब अहिले जमिन साँगुरो हुँदैछ खेती योग्य जमिन कम हुँदैछ बिस्तारै एकातिर सरकारी यो प्राइभेट सेक्टर सबैले त्यो कृषि भूमिमाथि नै आक्रमण गरिएको देखिन्छ अब यसपालिको बाढीले त अझै ठुलो क्षति पुर्याएको छ होइन. यो पोहोर सालको परार सालको चाहिँ यो के उता हाम्रो काभ्रे सिन्धुपाल्चोकको चाहिँ बाढीले पनि धेरै क्षति गर्यो होइन. अब यस्तै यस्तै गरी पटक पटक आउने बाढीले बर्खाले भेलले यसलाई कृषि जमिनहरू कम गरिरहेको छ, बगरमा परिणत गर्ने. त्यस कारणले हामीलाई चाहिँ खेती साँगुरिएको कारणले हामीलाई खानालाई त धेरै चिज फलाउनु पर्यो सधैँ खानालाई. मिठो खाएर त के गर्नु, एकछिन खाने हो भन्ने हुन्छ, अनि एकछिन खाएर त भएन सधैँ खानु पर्यो भन्ने हिसाबले मान्छेले धेरै फल लगाउने, त्यसमा पनि हाइब्रिड छान्ने भयो. त्यसले गर्दा हाम्रो लोकल चिजहरूको रैथानी चिजहरूको लोप हुँदै गयो. त्यसमा यसलाई संरक्षण गर्नको लागि हामीले यसैलाई पनि नेपाल सरकारको जुन अहिले नाक छ नाकलाई यसलाई पनि जोगाउँदै जानलाई र हाम्रो यो रैथानी चिज अथवा हाम्रो आफ्नै प्रडक्टलाई पनि उत्पादनलाई पनि जोगाउँदै लाने फलाउँदै लाने त्यसलाई संरक्षण गर्दै जाने नीति अनुरूप चाहिँ यसलाई अलिक बढी चाहिँ ध्यान दिनुपर्ने, अनुसन्धानमा काम गर्नुपर्ने, यसलाई नेपालीकरण गरेर नेपाली वस्तुलाई हावापानी सुहाउँदो खालको बालीहरू उत्पादन गर्ने, त्यसको बिउको विकास गर्ने गर्ने काम चाहिँ अलि रफ्तारमा गर्नुपर्ने देखिन्छ.
6: अविरल वर्षाले जनजीवन प्रभावित भएको छ. राजमार्गदेखि बस्तीसम्म जोखिम बढ़ेको छ. कोशी ब्यारेजमा बाढ़ी बढ़ेपछि 36 ढोका खोलिएको छ. लेदो खस्ने क्रम नरोकिएपछि कृष्ण भीरमा सवारी सञ्चालनमा रोक लगाइएको छ. पाँचहरी इलाम ताप्लेजुङ सोलुखुमु र तेह्रथुमका सड़क प्रभावित भएका छन् भने बीपी राजमार्गमा पनि राति सवारी साधन चलाउनमा रोक लगाइएको छ. ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ. लगातारको वर्षाले भोटीकोशी बाढ़ी प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ. जनकपुर धाममा गुठीको अतिक्रमण गरिएका जग्गा खाली गराउन अभियान गरिएको छ. र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ. हवस्त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना
3: विशेष गरी खोला, खोल्सा, नदी तथा तल्लो भूभागका आसपासमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अप्नाउनुहोला। अत्यावश्यक काम बाहेक वर्षाको समयमा घरबाट बाहिर ननिस्कनुहोस्। रातिको समयमा यात्रा नगर्नुहोला। खोला तथा खोल्सामा पानीको बहाव बढेको अवस्थामा पैदल, मोटरसाइकल वा अन्य कुनै पनि माध्यमबाट खोला पार गर्ने प्रयास नगर्नुहोला। सम्भावित बाढ़ी तथा डुबानबाट बस्न महत्वपूर्ण कागजात, नगद, औषधि, मोबाइल, चार्जर, खाने पानी, टर्च तथा अत्यावश्यक सामग्री सुरक्षित स्थानमा तयार राख्नुहोला। घर वरपरका नाली, पानी निकासा तथा कलबटहरू सफा राख्नुहोस् र पानीको निकास अवरुद्ध हुने गरी फोहोर नफाल्नुहोस्।
2: मौसम तथा विपजन्य आधिकारिक सूचना नियमित रूपमा सुन्नुहोस्। अफवाह र अपुष्ट सूचनाको पछि नलाग्नुहोस्। विपद संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकहरू समयमा नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, खोला र सुरक्षित स्थानका बारेमा जानकारी लिने, विपदको जोखिम भएका स्थानमा बसोबास गर्ने परिवारहरूले पूर्व तयारी अवस्थामा रहनुहोस्। विपदको जोखिम अवस्थामा सुरक्षित स्थानतर्फ जानुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। विपद तथा आपतकालीन अवस्थामा नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा मौसम जन्य विपद सम्बन्धी जानकारीका लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र 11-55 र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र 12-34 खबर गर्नुहोस्। सूचना
4: समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत GM कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
8: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
9: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
9: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-0296, 98-412-88-391, 98-580-40-382।
10: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: खुसीको खबर,
4: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
3: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
4: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
3: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
4: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
3: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
4: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
4: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
3: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
4: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
5: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाई बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
10: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97151915 90 97151915 90।
11: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
12: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
11: हाम्रा सेवाहरू
12: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
11: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98 4 80 44 6 31।
13: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
4: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने।
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
1: कस्तो गर्मी बढेको! अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
6: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहीबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनु हुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
8: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
9: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
10: नवरत्न कुल ऑयल को 2 मिनट को मालिसले राख्छ तपाईलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ऑयल, चिसो चिसो कुल कुल।
11: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
12: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-521-148 र 520-702।
13: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत। डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
14: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
13: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
14: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
13: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
14: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्
5: आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
13: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
15: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
13: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
16: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
13: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083/84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412888391, 98580403482।

0: रेडियो भेरी FM
1: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले अघि सारे नेपाल सहित त्रिदेशीय नेतृत्वमा जलवायु सहकार्यको अवधारणा, भारत र चीन जोड्न कति सम्भव
2: प्रस्ताव मात्रै होइन त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौ। यी विषयहरूलाई हामीले कसरी लिएर जान्छौं भन्ने तयारीमा ध्यान दिनुपर्ने देखिन्छ।
1: अविरल वर्षाको दोस्रो दिन कस्तो छ प्रभाव?
3: भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ केही ठाउँमा। अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ।
1: र पेट्रियट प्रतिरक्षा प्रणाली उपलब्ध गराउन ट्रम्पले सहमति जनाएका जेलेन्स्कीको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। आफ्नो फ्रान्स भ्रमणको शुरूमा मन्तव्य दिँदै पोप लियोले यन्त्रहरूद्वारा शासित स्वर्गको सृजनाले मानवमाथि संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति एमेन्युएल म्याक्रो सहित पाहुनाहरू सामु एलिजे दरबारमा बोल्दै उनले उनकै शब्दमा हाम्रो मानवता गुम्न नदिन आर्टिफिशियल इन्टेलिजेन्सका बारेमा नैतिक मूल्याङ्कन गर्नु अति जरूरी भइसकेको बताए। उनले इच्छा मृत्युको व्यवस्थाप्रति क्याथोलिक चर्चको विरोध दोहोर्याए। राष्ट्रपति म्याक्रोले पोपको भ्रमणले मानिसहरूलाई प्रेरणा दिएको टिप्पणी गरेका छन्। बीबीसीका महानिर्देशकले उनकै शब्दमा सुरक्षाका उपायहरू अवलम्बन गर्दै कार्यक्रम निर्माण र प्रस्तुतिका लागि भविष्यमा एआईको प्रयोग हुन सक्ने संकेत गरेका छन्। म्याट ब्रिटिनले प्रविधिले के गर्छ र के गर्न सक्दैन भनेर आफूहरूले परीक्षण गर्न चाहेको भने पनि बीबीसीले गर्ने कुनै पनि काम एआईबाट प्रतिस्थापित हुनुपर्ने जस्तो आफूलाई नलागेको बताए। प्रविधिको उडानबारे चर्चा गर्ने क्रममा ब्रिटेनले 6 कम्पनीले भविष्यमा सूचनाको पहुँचमाथि नियन्त्रण कायम गर्ने जोखिम रहेको बताए। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई पेट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणको लागि अनुमति दिन पुनः आश्वासन दिएको बताएका छन्। जुलाईमा त्यस्तो वाचा गरिएको थियो तर त्यसको केही सातापछि ट्रम्पले अरू कसैलाई उक्त प्रणाली निर्माण गर्न दिन अमेरिका सावधान हुनुपर्ने बताएका थिए। जेलेन्स्कीले अब अन्तिम निर्णय भएको बताएका छन् तर वाशिङटनले त्यसको पुष्टि गरिसकेको छैन। युक्रेनका शहरहरूलाई रूसी बलिस्टिक क्षेप्यास्त्र हमलाबाट जोगाउन पेट्रियटको भूमिका महत्वपूर्ण मानिन्छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अघिल्लो महिनाको विनाशकारी बाढ़ी स्थानीय विपत्ति मात्र नभएर विश्वका लागि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँग जुझ्न नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाइनुपर्ने प्रस्ताव गर्दै त्यसबाट भू उपग्रहको तथ्याङ्क आदान प्रदान गर्न र पूर्व चेतावनी प्रणाली बलियो बनाउन सहयोग मिल्ने बताए। जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुनु हुँदैन। हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्छ। प्रधानमन्त्री शाहले कुल हरित गृह ग्यास उत्सर्जनको 0.1% भन्दा कमका लागि नेपाल जिम्मेवार रहेको बताउँदै जलवायु परिवर्तनसँग सम्बन्धित क्षतिसँग जुझ्न थप आर्थिक सहायताका लागि आह्वान गरेका छन्। अघिल्लो महिना नेपाल चीन सीमामा पर्ने भोटेकोशी नदीमा आएको बाढ़ीमा 1400 ज्यान गएको थियो भने 6000 भन्दा बढ़ी बेपत्ता छन्। र पाकिस्तान अफगानिस्तान सीमामा अर्को हिंसा शुरू भएको खबरहरू आइरहेका छन्। पाकिस्तानी स्रोतहरू र सरकारी संचार माध्यमहरूले आक्रमक गतिविधि गर्न सीमा पार गरेर बलुचिस्तान प्रवेश गर्ने प्रयास गरेका अफगान तालिबानका कैयौं सदस्यहरू मारिदिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विपत्तिलाई स्थानीय त्रासदीमा सीमित नराखी विश्वकै लागि एउटा चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघीय महासभालाई स्थानीय समयअनुसार बिहिबार सम्बोधन गर्दै उनले भोटेकोशी त्रिशुली बाढ़ीबाट भएको क्षति, हरित गृह ग्यास उत्सर्जन र जलवायु न्याय लगायतका विषय उठाएका हुन्। एक रिपोर्ट। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अति कम भए पनि जलवायु परिवर्तनको परिणाम नेपालले धेरै भोग्नु परेको उल्लेख गरे। जलवायु न्यायको कुरा संयुक्त राष्ट्रसंघको दस्तावेजमा एउटा सुन्दर नारामा सीमित हुन नहुनेमा उनको जोड़ थियो। जलवायु परिवर्तनले निम्त्याइरहेको संकटबीच शाहले नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाउने अवधारणा पनि अघि सारे। त्यो संयन्त्र मार्फत हामी भू उपग्रहका तथ्याङ्क र प्राविधिक ज्ञान आदान प्रदान गरौं, जोखिमयुक्त हिमतालहरूको संयुक्त निगरानी गरौं र संयुक्त पूर्व सूचना प्रणालीलाई सुदृढ बनाऊ। प्रधानमन्त्री बालिन शाह सन् 2015 गोर्खा भूकम्पपछिको पुनर्निर्माण कार्यमा जस्तै सहयोग र ऐक्यबद्धताको अपेक्षा राखेको पनि प्रधानमन्त्री शाहले बताए। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाएका विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञको भनाइ छ। यसै सन्दर्भमा हामीले न्यूयोर्कमा रहेका जलवायु कूटनीतिज्ञ मनजित ढकाललाई सम्पर्क गरी प्रधानमन्त्री शाहको सम्बोधनले लक्षित अन्तर्राष्ट्रिय समुदाय र साझेदारहरूको कतिको ध्यान आकर्षण गरेको महसुस गर्नुहुन्छ भनेर सोधेका छौं।
2: अहिलेको हाम्रो रसवा भोटेको सिको जुन विपद र त्यसलाई प्रष्ट रूपमा हामीले जलवायु परिवर्तनसँग सम्बन्धित भनेर भनिरहेको थियौं, त्यो सन्दर्भमा पनि प्रधानमन्त्रीज्यूको सम्बोधनलाई निकै चासोको साथ हेरिएको थियो र जुन खालको अन्तर्राष्ट्रिय संचार माध्यमदेखि लिएर अरूहरूले अहिले कुरा गरिराख्नु भएको छ यहाँ न्यूयोर्कमा, त्यो जुन खालको एउटा एक्सपेक्टेशन थियो त्यो दिन सकियो जस्तो लाग्छ मलाई। यसमा समस्याका कुरा मात्रै होइन, हामी कसरी यो विषयलाई तत्काल र दीर्घकालीन रूपमा सम्बोधन गर्न सक्छौ भन्ने खालका कुराहरू पनि प्रष्ट रूपमा आएको देखिन्छ।
1: यो सम्बोधनमा उठाइएका विषयहरू र तपाईँले इंगित गर्नुभएका सन्दर्भहरू सहायता, सहकार्य र प्रतिबद्धतामा परिणत हुन सक्ने आधारहरू चाहिँ के हुन सक्छन्?
2: जुन प्रकारले सरकार प्रमुखबाट यसरी सम्बोधन भइसकेपछि र जुन प्रकारका विभिन्न प्रस्तावहरू त्यहाँ पेश गरिन्छ सम्बोधनको क्रममा, तिनलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा हाम्रो कूटनीतिक प्राविधिक संयन्त्र अन्तर्गत काम गर्नुपर्ने हुन्छ। त्यहाँ भनिएका केही विषयहरू संयुक्त राष्ट्रसंघको फोरममै रहेर अगाडि बढ़ाउनु पर्ने विषयहरू पनि छन्। केही चाहिँ जलवायु परिवर्तन सम्बन्धी युएनका फोरममा गर्नुपर्ने विषयहरू छन् भने केही हामीले क्षेत्रीय स्तरमा अगाडि बढ़ाउनु पर्ने कुराहरू छन्।
1: यहाँनिर अब प्रधानमन्त्रीज्यूले चाहिँ नेपाल, भारत र चीनको नेतृत्वमा जलवायु र हिमाली क्षेत्रसँग सम्बन्धित संयन्त्र निर्माणको अवधारणा पनि अघि सार्नु भएको देखिन्छ। त्यसको व्यावहारिक भविष्य चाहिँ कस्तो हुने देख्नुहुन्छ अथवा त्यो केमा भर पर्ने देख्नुहुन्छ?
2: त्यो प्रस्ताव मात्रै होइन, त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौं। यो संयन्त्र अन्तर्गत एउटा अन्तर्राष्ट्रिय होइन लेबोरेटोरी अफ द इन्टरनेशनल कोअपरेसन हिमालय सम्बन्धी त्यसरी हामी अगाडि बढ़न चाहन्छौं भन्नुभएको छ। अब हाम्रा बायोलेटरल मिटिङहरूमा सम्बन्धित राष्ट्रहरूसँग हुने छलफलहरूमा र युएनमै पनि यी विषयहरूलाई हामीले प्रस्तावका रूपमा कसरी लिएर जान्छौं भन्ने त्यो तयारीमा अब विशेष ध्यान दिनुपर्ने देखिन्छ।
1: अब अर्को कुरा चाहिँ नेपालले जलवायु सम्बन्धी लस एण्ड ड्यामेजका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोगको माग गर्दै आएको छ। प्रधानमन्त्रीले पनि नेपाललाई पर्याप्त सहायताको खाँचो रहेको कुरा औल्याउनु भएको देखियो। त्यसको त्यो स्तरमा प्रक्रियागत सजिला अप्ठ्यारा चाहिँ के देख्नुहुन्छ तपाईँ?
2: म आफै त्यो फण्डसँग नजिक भएर काम गरेको छु। त्यो एउटा सानो रकम हो, तर त्यसको राजनैतिक र त्यसको प्राविधिक जुन महत्व छ त्यो चाहिँ हामीले बुझ्न जरुरी छ। हामी आफैले क्राउड फण्डिङबाट प्रधानमन्त्री राहत कोषमा 90 मिलियन अमेरिकन डलर जति जम्मा भइसकेको छ, त्यो कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा हामीले यति गर्यौं, अब अन्तर्राष्ट्रिय समुदायको भूमिका छ भनेर विविध स्रोतबाट सहयोग चाहिँ जुटाउनु पर्ने आवश्यकता देखिन्छ। किनभने अहिलेको अन्तर्राष्ट्रिय संयन्त्रमा त्यति सहज पक्कै छैन यो अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि।
1: जलवायु कूटनीतिज्ञ मनजित ढकाल। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। देशका विभिन्न स्थानमा बुधबार रातीदेखि शुरू भएको अविरल वर्षा आज पनि जारी छ। मौसम तथा विपद सम्बन्धी निकायका अनुसार आज विशेष गरी बागमती, लुम्बिनी र गण्डकी प्रदेशका कतिपय क्षेत्रमा भारी वर्षा भएको छ। वर्षाका कारण कतिपय नदी तथा खोलामा पानीको सतह बढ़ेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। बुधबार रातीदेखिको वर्षाको समग्र प्रभावबारे हामीले केही बेर अघि विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीसँग टेलिफोन मार्फत कुराकानी गरेका छौं।
3: धेरै ठाउँमा भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ। केही ठाउँमा सबभन्दा बढी वर्षा चाहिँ गण्डकी र बागमतीको चाहिँ बोर्डरमा लुम्बिनी प्रदेशको माथिल्लो पहाड़ी क्षेत्रमा भारी वर्षा भएको अवस्था छ। लगभग 188 मिलिमिटर, 210 मिलिमिटर वर्षा पुगेको छ 24 घण्टामा होइन। पूर्वबाट विस्तारै पश्चिम छर्दै गएको हुनाले चाहिँ अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ। आज रातीदेखि नै सुदूरपश्चिम कर्णाली र लुम्बिनीमा अझ भारी वर्षा हुने सम्भावना छ। अहिलेसम्म झन्झनको क्षेत्रमा जनको क्षति एउटा चाहिँ यो मकवानपुरमा खोला तर्दाखेरि एकजना मान्छे बगेको भन्ने चाहिँ खबर आएको छ, त्यो दुःखद छ, तर त्योभन्दा बाहेक चाहिँ अहिले अरू चाहिँ केही खबर आएको छैन।
1: अनि राजमार्ग लगायत अन्य क्षेत्रमा चाहिँ अहिलेसम्म कस्तो प्रभाव देखिन्छ?
3: यो पृथ्वी राजमार्ग कृष्णभेजमा चाहिँ अब पहिरो गएको कारणले पुरै पहिरो गएर राजमार्ग बगाएको होइन, तर तलको वाल बगाएको हुनाले चाहिँ हामीले अहिले त्यहाँ सवारी चलाउन दिएका छैनौँ र बिपी राजमार्ग बन्द गरेका छौँ। किन भन्दाखेरि ढोसी खोलामा चाहिँ बाढी लगभग सतर्कता तह पार गरेको छ र धेरै जसो चाहिँ नदी सिस्टममा सतर्कता तह र सतर्कता तहको वरिपरि बाढीको लेभल भएको हुनाले चाहिँ हामी कुनै पनि जनताले दुःख नपाउन्, बाटोमा आएर अल्पत्र नपरून् भन्ने उद्देश्यले ठाउँ ठाउँमा पहिरो पनि जाँदैछ। यद्यपि हामीले पहिरो पन्छाउनको लागि चाहिँ 240 डोजरहरू मोबिलाइज गरेका छौँ, र त्यो मोबिलाइज भएको डोजरले कुनै ठाउँमा पहिरो गयो भनेर कसैले चाहिँ 1234 टोल फ्री नम्बर हो त्यो जिल्लाको चाहिँ जिल्ला विपद व्यवस्थापन समितिमा त्यो फोन उठ्छ र तुरन्तै चाहिँ त्यसपछि हाम्रो त्यो परिचालन पनि हुन्छ, त्यो पनि व्यवस्था गरेका छौँ।
1: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब एकैछिन लागौं भोटेकोशी त्रिशुली करिडोरतर्फ। विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूले लगातारको वर्षाले थप समस्या निम्त्याएको बताएका छन्। तालमा बस्दा पानी चुहिने र जमीनबाट चिसो पस्ने समस्या भइरहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: रसुवाको उत्तर गया गाउँपालिका खाल्टेका टेम्बा तामाङले भने
6: सबै हिलो हिलो छ, सुत्ने ठाउँ छैन, राति भएपछि टेन्सन हुन्छ, कहाँ भाग्ने ठाउँ छैन, भागो भइसक्यो नि सबै, भारीले पर्यो, तिनवटा छोरी लायो, श्रीमती छैन, चारो लगायो।
5: अस्थायी शिविरमा बस्दै आएकी बुटी तामाङले विनाशकारी बाढीमा आमा बुबा श्रीमान र आफन्तहरू गुमाए। परिवार गुमाउँदाको पीड़ासँगै अस्थायी शिविरमा कहिले चर्को घाम त कहिले पानीले बस्न कठिन भएको उनले बताइन्।
7: अब भोलि 10 गते त 1 महिना ठ्याक्क पुग्छ, हामी यस्तै बिचले रूपमै बसिरहेछौ, बसम यस्तै चिसो हिरो ठाउँमा नबसम कहाँ जाने, पानी चुहिन्छ धरधरी, धेरै पीड़ाहरू भोगेर यसरी बसिरहेको छ। सरकारबाट बसोबासको लागि चाहिँ दिगो रूपले छिटो छिटो हेरिदिनु भए सहज हुन्थ्यो।
5: त्यस्तै अर्का विस्थापित रमेश घले भन्छन् आफूहरूलाई खानाको राम्रो व्यवस्था छ, बस्ने ठाउँमा पानी आएर बिजोग छ,
8: लास्टै गाह्रो भएको छ, पानी पर्दाखेरि अब हिलो हिलोमा हुन्छ, खाड छैन केही छैन, तलबाट चिसो आउँछ, भित्र भने पानी छिरेर बस्ने ठाउँ हुँदैन।
5: टेन्टमा कष्टकर जीवन जिउन बाध्य आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिट्टै नीति तयार गरेर व्यवस्थापन गरे सहज हुने उनीहरू ठान्छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणका लागि इजाजत पत्र उपलब्ध गराउनेमा आश्वस्त पारेका बताएका छन्। रूसी बलिस्टिक क्षेप्यास्त्र हमलामा मानिसहरूको ज्यान जोगाउन उक्त प्रणाली महत्वपूर्ण हुने गर्छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
4: यो डोनाल्ड ट्रम्पले भोलि फेरेको अर्को एउटा उदाहरण हो। गएको जुलाईमा उनले अकस्मात युक्रेन स्वयंलाई प्याट्रियट उत्पादन गर्न अनुमति दिने घोषणा गरे, तर त्यसको 3 सातामै आफ्नो धारणा उल्ट्याउँदै उनले अरूलाई यस्तो प्रणाली दिँदा अमेरिका अति सावधान हुने बताए, तर अहिले जेलेन्स्कीले अन्तिम निर्णय लिएको बताएका छन्। तर व्हाइट हाउसले त्यसको पुष्टि गरिसकेको छैन। यो परियोजना कार्यान्वयन भएको खण्डमा उत्पादन प्रणाली निर्माण गर्न नै कम्तीमा 2 वर्ष लाग्छ। ड्रोनहरूको झुण्डमाथि प्याट्रियटको प्रयोग गर्नु खर्चिलो हुन्छ, तर उनीहरू खतरनाक बलिस्टिक क्षेप्यास्त्रबाट युक्रेनी शहरहरूको रक्षा गर्ने उपयुक्त अस्त्र हुन्। यसैबीच खिएवका मेयरले रूसी ड्रोन हमलामा परेको एउटा कार्यालय भवनको भग्नावशेषबाट 3 जनाको शव फेला परेको बताएका छन्। 7 जना घाइते भएका छन्। त्यसअघि रूसले नियन्त्रण गरेको जापोरिजा क्षेत्रमा मस्कोले नियुक्त गरेका एक अधिकारीले युक्रेनी हमलामा मानवीय सहयोग लिएर कारमा आइरहेका 3 स्वयंसेवक मारिएको बताएका थिए। युक्रेनले भोल्गा स्थित एउटा रक्षा उद्योग र अन्य 2 स्थानका तेल रिफाइनरीमा पनि हमला गरेको जनाइएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: बस्तीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-50-227।

0: रेडियो एरी एफएम 98.6 हर्रे बाटा 102.7 वीरेंद्र नगर सुर्खेत बाटा
1: गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजल।

के लत बस्यो मलाई कहिले सुधार हुन्छ। एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ। एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ। साथी रहेछ दुःख हरपल सवार हुन्छ। साथी रहेछ दुःख हरपल सवार हुन्छ। सुख पाउना रहेछन् छुट्नै हतार हुन्छ। एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ। पानी परेर धरती आकाश हुन्छ सुन्दर। पानी परेर धरती आकाश हुन्छ सुन्दर। धरती बनेर तिम्रो के नै बिगार हुन्छ। एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ। खोला नदी समुद्र जे नाम होस् न आखिर। खोला नदी समुद्र जे नाम होस् न आखिर। अस्तित्व राखी राख्ने मात्रै किनार हुन्छ। एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ। के लत बस्यो मलाई कहिले सुधार हुन्छ। गजलमन डाक्टर प्रदीप कुमार मैनालीका यिनै गजलका शेरहरूको वाचन सँगसँगै नमस्कार अनि गजलमय अभिवादन व्यक्त गर्छु। गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजलको यो अर्को नयाँ श्रृंखलामा प्रविधिका पूर्ण र विनोदको साथमा तपाईँकै नजिकको साथी म हेन्द्रको तर्फबाट कार्यक्रम गीत गजल आउने गर्छ हरेक शुक्रबार यस्तै समयदेखि करिब करिब 10 बजेको हाराहारीसम्म। हिमाल पहाड़ हुँदै तराई समयकी साथ गुञ्जने अनि सबै सबैको मन छुने रेडियो भेरी एफएम 98.6 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np हाम्रो पात्रो फेसबुक पेज लगायतका अनलाइन माध्यमबाट हामी तपाईँको छेउमा तपाईँकी आसपासमा उपस्थित हुने गर्छौं र कार्यक्रम गीत गजल विशुद्ध गजल प्रधान कार्यक्रम हो। त्यसैले हामी गजलका कुराकानी गर्छौं। गजलसँग सम्बन्धित भएर विभिन्न खालका प्रस्तुतिहरू पस्कन्छौं र गजल सँगसँगै गीतहरूलाई पनि हामी पस्कन्छौं। यसर्थ पनि कार्यक्रमको नाम गीत गजल रहेको छ। त्यसैले हामीले गजल गजल सँगसँगै गीतहरूलाई पस्कन्छौं र विविध श्रृंखलाहरू पस्कने क्रममा हामीले थुप्रै प्रकारका गजल कोशेलीहरू हामी तपाईँको माझमा पस्कने गर्छौं। यही क्रमलाई जोड्नका निम्ति आज पनि म तपाईँको छेउमा उपस्थित भइसकेको छु। आजको श्रृंखलामा हामी दुईजना स्रष्टाका गजलहरू सुन्नेछौ। निकै मीठा गजलहरू निकै मीठो प्रस्तुति शैली सहित हामी तपाईँको माझमा जस्ताको तस्तै गजलहरू पस्कन गइरहेका छौं। म दुईवटा खण्डमा दुईजना स्रष्टालाई उहाँको आफ्नै प्रस्तुति शैली सहित जस्ताको तस्तै पस्कने कोशिश गरिरहेको छु। आज म महफिलमय श्रृंखला तपाईँको माझमा पस्कनेछु। विभिन्न महफिलहरूमा स्रष्टाहरूले प्रस्तुत गर्नुभएका गजलहरू उहाँको आवाजमा उहाँकै शैलीमा र त्यहाँको परिवेश माहौल अनुसार त्यहाँको हुटिङ जस्ताको तस्तै तपाईँको माझमा राख्ने गरी आजको श्रृंखलामा म उपस्थित भएको छु। आज हामी गजलमन राम अविरल विष्ट र मुना बोहरा दुईजना गजल स्रष्टाहरूलाई सुन्नेछौ, उहाँका प्रस्तुति सुन्नेछौ। त्यसैले आजको श्रृंखला पनि सुनेर साथ दिनुहुन्छ भन्ने आशा विश्वास मैले मनमा लिएको छु। म यहाँनिर एउटा मिठो संगीतले तपाईँलाई हार्दिक स्वागत गर्छु। त्यसपछि म एकजना गजल स्रष्टालाई लिएर तपाईँको माझमा उपस्थित हुनेछु। यहाँनिर यो मिठो गीत

0: हजुर, यो सुमधुर संगीतपछि पुनः तपाईलाई हार्दिक स्वागत गर्छु। हामी कार्यक्रम गीत गजलको बसाईमा छौं र आजको श्रृंखलामा हामी दुईजना श्रोताहरूलाई सुन्दैछौ, दुईजना गजलकारहरूलाई सुन्दैछौ। गजलकार राम अविरल विष्ट र गजलकार मुना बोहरालाई आजको श्रृंखलामा हामी सुन्नेछौ। त्यसैले ढिला नगरी म यहाँनिर गजल मनहरूका गजल प्रस्तुतिहरूलाई राख्न गइरहेको छु। सबैभन्दा पहिला गजल मन राम अविरल विष्टलाई जोड्दैछु। उहाँले काठमाण्डुमा प्रस्तुत गर्नुभएका गजलहरू, उहाँको आवाज, उहाँकै शैली र त्यहाँकै माहौल अनुसार हामी जस्ताको तस्तै तपाईँको माझमा राख्दैछौ। बाटो काट्यौं बाटोले आँगन काट्यो, बाटो काट्यौं बाटोले आँगन काट्यो, अनि देश काट्ने औंलाले रिबन काट्यो, अनि देश काट्ने औंलाले रिबन काट्यो।
1: बाटो काट्यौं बाटोले आँगन काट्यो, बाटो काट्यौं बाटोले आँगन काट्यो, अनि देश काट्ने औंलाले रिबन काट्यो, अनि देश काट्ने औंलाले रिबन काट्यो। खै कस्तो आन्दोलनको तयारी हुँदैछ, खै कस्तो आन्दोलनको तयारी हुँदैछ, खै कस्तो आन्दोलनको तयारी हुँदैछ, अभ्यास हो भन्दै उसले गर्दन काट्यो। खै कस्तो आन्दोलनको तयारी हुँदैछ, अभ्यास हो भन्दै उसले गर्दन काट्यो, अनि देश काट्ने औंलाले रिबन काट्यो। लाग्छ बुहारीको चलखेल शुरू भयो, लाग्छ बुहारीको चलखेल शुरू भयो, लाग्छ बुहारीको चलखेल शुरू भयो, छोराले पहिलो पल्ट वजन काट्यो। लाग्छ बुहारीको चलखेल शुरू भयो, छोराले पहिलो पल्ट वचन काट्यो, अनि देश काट्ने औंलाले रिबन काट्यो। जवानी सरकार सरकार भन्दै काट्नेछ, जवानी जवानी सरकार सरकार भन्दै काट्नेछ, जवानी सरकार सरकार भन्दै काट्नेछ, माटो खाएर भर्खर बचपन काट्यो। पैतला मुनि छौ उद्धार गर्नु, पैतला मुनि छौ उद्धार गर्नु, हेर्दा अलिक विचार गर्नु, माटो भएर म बाटो बनिदिउँला, माटो भएर म बाटो बनिदिउँला, माटो भएर म बाटो बनिदिउँला, तिमीले हर दिन टेकेर सवार गर्नु, तिमीले हर दिन टेकेर सवार गर्नु, म जुन हेरेर रात कटाउँला, म जुन हेरेर रात कटाइदिउँला, लक्ष्मण म जुन हेरेर रात कटाइदिउँला, तिमीले जुन हेरेर श्रृङ्गार गर्नु, जुन हेरेर रात कटाइदिउँला, म जुन हेरेर रात कटाइदिउँला, तिमीले जुन हेरेर श्रृङ्गार गर्नु, हेर्दा अलिक विचार गर्नु, मुटु लग्यो त आँखा पनि लैजाऊ, मुटु लग्यो मुटु लग्यो मुटु लग्यो आँखा पनि लैजाऊ, सहर पुगेपछि व्यापार गर्नु, मुटु लग्यो आँखा पनि लैजाऊ, मुटु लग्यो आँखा पनि लैजाऊ, सहर पुगेपछि व्यापार गर्नु, पैसा हुने छौ उद्धार गर्नु, हिँड्दा अलिक विचार गर्नु। यो दुनियाँमाथि उसैको हावी रह्यो, यो दुनियाँमाथि उसैको हावी रह्यो, जहिलेसम्म हातमा चाबी रह्यो, जहिलेसम्म हातमा चाबी रह्यो, न त सधैँ खान पाए भोकाहरूले, न त सधैँ खान पाए भोकाहरूले, न त सधैँ खान पाए भोकाहरूले, न त देशमा माहौल सधैँ सुनावी रह्यो, न त देशमा माहौल सधैँ सुनावी रह्यो, हरेक दिन मदिराको असर छापी रह्यो, पत्रकार सराबी थियो सराबी रह्यो, हरेक दिन मदिराको असर छापी रह्यो, पत्रकार सराबी थियो सराबी रह्यो, न त भेटिन्छन् ती प्यारा मान्छेहरू, न त भेटिन्छन् ती, न त भेटिन्छन् ती प्यारा मान्छेहरू, न त यो ओठ नै अब गुलाबी रह्यो, न त भेटिन्छन् ती प्यारा मान्छेहरू, न त यो ओठ नै अब गुलाबी रह्यो, जहिलेसम्म हातमा चाबी रह्यो, यो दुनियाँमाथि उसैको हाली रह्यो। मिठो बोली वचनमा आएर बस्छ, मिठो बोली वचनमा आएर बस्छ, त्यो मान्छे अझै मनमा आएर बस्छ, त्यो मान्छे अझै मनमा आएर बस्छ, प्रदेशबाट बाको नासो पुग्नै हुँदैन, प्रदेशबाट बाको नासो पुग्नै हुँदैन, प्रदेशबाट बाको नासो पुग्नै हुँदैन, साहु टक्क आँगनमा आएर बस्छ, प्रदेशबाट बाको नासो पुग्नै हुँदैन, साहु टक्क आँगनमा आएर बस्छ, त्यो मान्छे अझै मनमा आएर बस्छ, हाम्रो क्रान्ति त्यो दिन मात्रै सिद्धिनेछ, हाम्रो क्रान्ति त्यो दिन मात्रै सकिनेछ, हाम्रो क्रान्ति त्यो दिन मात्रै सिद्धिनेछ, जुन दिन बाहुन आरामा आएर बस्छ, जुन दिन बाहुन आरामा आएर बस्छ, त्यो मान्छे अझै मनमा आएर बस्छ, जुन अकेलाको धुलो म आँसुले पखाल्थे, जुन अकेलाको धुलो म आँसुले पखाल्थे, अचेल त्यही अकेला गर्दनमा आएर बस्छ, मर्ने कि बाँच्ने विवाद आउँछ, मर्ने कि बाँच्ने विवाद आउँछ, जब जब तिम्रो याद आउँछ, मर्ने कि बाँच्ने विवाद आउँछ, जब जब तिम्रो याद आउँछ, उज्यालोले पोतिँदैछ यो धरती, उज्यालोले पोतिँदैछ यो धरती, कि उनी आउँछिन् कि चाँद आउँछ, कि उनी आउँछिन् कि चाँद आउँछ, मर्ने कि बाँच्ने विवाद आउँछ, आफू मरेर अरूलाई बचाउँछु, आफू मरेर अरूलाई बचाउँछु, आफू मरेर अरूलाई बचाउँछु, बदलामा एक धन्यवाद आउँछ, बदलामा आफू मरेर अरूलाई बचाउँछु, बदलामा एक धन्यवाद आउँछ, मर्ने कि बाँच्ने विवाद आउँछ, ती बुढा पैतलाहरू छोएर आऊ, ती बुढा पैतलाहरू छोएर आऊ, ती बुढा पैतलाहरू छोएर आऊ, तिम्रो छाप्लोभरि आशीर्वाद आउँछ, तिम्रो छाप्लोभरि आशीर्वाद आउँछ, मर्ने कि बाँच्ने विवाद आउँछ, तिमी आउँदै गर्नु मुस्कुराउँदै गर्नु, तिमी आउँदै गर्नु, तिमी आउँदै गर्नु मुस्कुराउँदै गर्नु, तिमी आउँदै गर्नु मुस्कुराउँदै गर्नु, अनि पो जिन्दगीमा स्वाद आउँछ, सपनाको सुनौलो सहर बनाएर, सपनाको सुनौलो सहर बनाएर, सपनाको सुनौलो सहर बनाएर, जिन्दगी सकियो अरूको घर बनाएर, जिन्दगी सकियो अरूको घर बनाएर, न हिँड्न मिल्छ न दौडिन मिल्छ, न हिँड्न मिल्छ न दौडिन मिल्छ, न हिँड्न मिल्छ न दौडिन मिल्छ, सिसाको घरमा छाडिदियो पत्थर बनाएर, सिसाको घरमा छाडिदियो पत्थर बनाएर, जिन्दगी सकियो अरूको घर बनाएर, खाडीमा चामल किन्ने पैसा जुटाउँछन्, खाडीमा चामल किन्ने पैसा जुटाउँछन्, खाडीमा चामल किन्ने पैसा जुटाउँछन्, युवाहरू खेतबारी बन्दर छाडेर, युवाहरू खेतबारी बन्दर छाडेर, सन्दीप सेन हाँस्दा हाँसो बनिदिउँला, मर्दा पासो बनिदिउँला, हाँस्दा हाँसो बनिदिउँला, मर्दा पासो बनिदिउँला, तिम्रो घाँटीमा सजाऊ मलाई मफलर बनाएर, अध्ययारो हुन्छ बेलुकी लगिदिनुहोस्, अध्ययारो हुन्छ बेलुकी लगिदिनुहोस्, गाउँमा फर्किँदा टुकी लगिदिनुहोस्, गाउँमा फर्किँदा टुकी लगिदिनुहोस्, बा आमालाई मेरो खबर भए पुग्छ, बा आमालाई मेरो खबर भए पुग्छ, बा आमालाई मेरो खबर भए पुग्छ, बहिनी छ यो पटुकी लगिदिनुहोस्, बहिनी छ यो पटुकी लगिदिनुहोस्, गाउँमा फर्किँदा टुकी लगिदिनुहोस्, सात समुद्र पारी पुगे मेरा मान्छेहरू, सात समुद्र पारी पुगे मेरा मान्छेहरू, देशमै छुट्यो ढुकढुकी लगिदिनुहोस्, देशमै छुट्यो ढुकढुकी लगिदिनुहोस्, गाउँमा फर्किँदा टुकी लगिदिनुहोस्, त्यो सानो नातिको मुख हेर्ने रहर छ, त्यो सानो नातिको मुख हेर्ने रहर छ, आसम्मै पो मर्छु कि लगिदिनुहोस्, गाउँमा फर्किँदा टुकी लगिदिनुहोस्, घरमा खुसी छैन भन्दै रुँदै थिए नानीहरू, घरमा खुसी छैन भन्दै रुँदै थिए नानीहरू, रङ्गी चङ्गी बेलुन ठोकी लगिदिनुहोस्, रङ्गी चङ्गी बेलुन ठोकी लगिदिनुहोस्, अँध्यारो हुन्छ बेलुकी लगिदिनुहोस्, गाउँमा फर्किँदा टुकी लगिदिनुहोस्, धन्यवाद। को बुढ़ेस काल अक्सिजन दिए जानुस् बुढ़ेस काल अक्सिजन दिए जानुस् बालाई कम्तीमा आराम दिए जानुस् बुढ़ेस काल अक्सिजन दिए जानुस् बालाई

0: शरीर किन्न जो जो आए धन दिएर गए,
1: शरीर किन्न
0: जो जो आए धन दिएर गए, अरे शरीर किन्न जो जो आए धन दिएर गए, हजुर त दिलको मान्छे मन दिएर गए। शरीर किन्न जो जो आए धन दिएर गए, हजुर त दिलको मान्छे मन दिएर जानुस्, बालाई कम्तीमा आराम दिएर जानुस्। सिउँदो खाली राख्नेछु दियो बाली राख्नेछु, अन्तिम शेर सिउँदो खाली राख्नेछु दियो बाली राख्नेछु, मलाई फर्किने वचन दिएर जानुस्, मलाई फर्किने वचन दिएर जानुस्, थोरै काललाई अक्सिजन दिएर जानुस्, बालाई कम्तीमा आराम दिएर जानुस्। यति नै पर्ने सानो सधैँ, यति नै पर्ने सानो सधैँ, महलको अगाडि सानो सधैँ, परिचय गरे दिलमै बस्छ, परिचय गरे परिचय गर दिलमै बस्छ, परिचय गरे दिलमै बस्छ, बिरानो रहँदैन बिरानो सधैँ, बिरानो रहँदैन बिरानो सधैँ, महलको अगाडि छानो सधैँ, निदाउन भने कहिल्यै सकेन, निदाउन भने निदाउन भने कहिल्यै सकेन, निदाउन भने कहिल्यै सकेन, परेको छ धरती उत्तानो सधैँ, परेको छ धरती उत्तानो सधैँ, आफ्नो प्रहार आफैले लाग्यो, आफ्नो प्रहार आफैले लाग्यो, बनेको रहेछु अचानो सधैँ, बनेको रहेछु अचानो सधैँ, महलको अगाडि छानो सधैँ, जमिनले उजुरी कहिल्यै गरेन, अन्तिम शेर जमिनले उजुरी कहिल्यै गरेन, जमिनले उजुरी कहिल्यै गरेन, बलात्कार गर्छ हलानो सधैँ, बलात्कार गर्छ हलानो सधैँ, यति नै पर्ने सानो सधैँ, महलको अगाडि छानो सधैँ। बिर्सन्छु म आफ्नै हुलिया बिर्सन्छु, बिर्सन्छु म आफ्नै हुलिया बिर्सन्छु, तिमीलाई देखेपछि दुनियाँ, तिमीलाई देखेपछि दुनियाँ बिर्सन्छु, सहर पुगेपछि बहिनीले भनी, सहर पुगेपछि बहिनीले भनी, दाई बिस्तारै अब यो फरिया बिर्सन्छु, दाई बिस्तारै अब यो फरिया बिर्सन्छु, तिमीलाई गजलमा कोर्न थालेपछि तिमीलाई गजलमा कोर्न थालेपछि, तिमीलाई गजलमा कोर्न थालेपछि, रदिस बिर्सन्छु काफिया बिर्सन्छु, रदिस बिर्सन्छु काफिया बिर्सन्छु, तिमीलाई देखेपछि दुनियाँ बिर्सन्छु। साहुले बाको कंसु देखाउँदै भन्यो, साहुले बाको कंसु देखाउँदै भन्यो, साहुले बाको कंसु देखाउँदै भन्यो, म कहीँ आफ्नो रुपियाँ बिर्सन्छु, म कहीँ आफ्नो रुपियाँ बिर्सन्छु, तिमीलाई देखेपछि दुनियाँ बिर्सन्छु, मेरो एउटा आदत चाहिँ धोकेबाज छ प्रिया, मेरो एउटा आदत धोकेबाज छ प्रिया, मेरो एउटा आदत धोकेबाज छ प्रिया, बोतल पाएपछि चिया बिर्सन्छु, मेरो एउटा आदत धोकेबाज छ प्रिया, मेरो एउटा आदत धोकेबाज छ प्रिया, बोतल पाएपछि चिया बिर्सन्छु, बिर्सन्छु आफ्नै हुलिया बिर्सन्छु, तिमीलाई देखेपछि दुनियाँ बिर्सन्छु, चुलोमा आगो बाल्न सक्दैन, चुलोमा आगो बाल्न सक्दैन, क्रान्तिले परिवार पाल्न सक्दैन, क्रान्तिले परिवार पाल्न सक्दैन, कति गरुङ्गो हुँदो रहेछ यो बेजतीको भारी, कति गरुङ्गो हुँदो रहेछ बेजतीको भारी, कति गरुङ्गो हुँदो रहेछ बेजतीको भारी, ऊ आफ्नै शिर पनि उचाल्न सक्दैन, कति गरुङ्गो हुँदो रहेछ बेजतीको भारी, ऊ आफ्नै शिर पनि उचाल्न सक्दैन, क्रान्तिले परिवार पाल्न सक्दैन, यो समयले यति पाप गरिसक्यो, यो समयले यति पाप गरिसक्यो, अब कुनै समुद्रले पखाल्न सक्दैन, अब कुनै समुद्रले पखाल्न सक्दैन, चुलोमा आगो बाल्न सक्दैन, गरिबीले दिएको कपडा हो छाला पनि, गरिबीले दिएको कपडा हो, घाम पानीको काँडाले फटाल्न सक्दैन, घाम पानीको काँडाले फटाल्न सक्दैन, मानौ कुनै इनारमा फसेको जुन हौ तिमी, मानौ कुनै इनारमा फसेको जुन हौ तिमी, कसैले चाहेर पनि निकाल्न सक्दैन, कसैले चाहेर पनि निकाल्न सक्दैन, चुलोमा आगो पाल्न सक्दैन, क्रान्तिले परिवार पाल्न सक्दैन।

हजुर, राम अविरल विष्ट, राम अविरल विष्टका निकै मिठा निकै सशक्त गजलहरू उहाँको आवाजमा, उहाँको शैली र त्यहाँको समय परिवेश र माहौल अनुसार जस्ताको त्यस्तै तपाईँको माझमा राख्यौं। पक्कै पनि तपाईँले यसमा आनन्द लिनुभयो होला, गजल सुनेर आनन्दित बन्नुभयो होला भन्ने आशा विश्वास मेरो मनमा छ। अब म यहाँनिर अर्को एउटा मिठो गीत जोड्दैछु तपाईँको माझमा, गीतपछि फेरि अर्को श्रष्टालाई बोकेर म तपाईँको माझमा उपस्थित हुनेछु।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: यो छोटो विश्रामपछि तपाईलाई म पुनः हार्दिक स्वागत गर्छु कार्यक्रम गीत गजलको आजको श्रृंखलामा। आजको श्रृंखला गजल वाचनको श्रृंखला हो। एकजना श्रष्टालाई हामीले सुनिसकेका छौं, गजलमन राम अविरल विष्टलाई हामीले सुनिसक्यौं। अबको क्रममा म गजलमन मुना बोहरालाई जोड्दैछु। मुना बोहराले काठमाण्डुमा पस्कनु भएका निकै मीठा गजलहरू तपाईँको माझमा जोड्ने तर्खर मैले गर्दैछु। यहाँनिर म मुना बोहरालाई जोड्छु। तिमी भन्छौ सिन्दूर चुरा गाजल ल्याउने, तिमी भन्छौ सिन्दूर चुरा गाजल ल्याउने, म भन्दैछु जिन्दगीमा फेरबदल ल्याउने, म भन्दैछु जिन्दगीमा फेरबदल ल्याउने।
1: तिमी भन्छौ सिन्दूर चुरा गाजल ल्याउने, तिमी भन्छौ सिन्दूर चुरा गाजल ल्याउने, म भन्दैछु जिन्दगीमा फेरबदल ल्याउने। तिमी भन्छौ सिन्दूर चुरा गाजल ल्याउने, म भन्दैछु जिन्दगीमा फेरबदल ल्याउने। के कमी छ के पुरा गर्नु छ ए जमाना, ए जमाना के कमी छ के पुरा गर्नु छ ए जमाना, के जरुरी पर्यो म जस्तो पागल ल्याउने। के कमी छ के पुरा गर्नु छ ए जमाना, के जरुरी पर्यो म जस्तो पागल ल्याउने। ल्याउन सकिन जुन तारा यति हो कारण, यति हो कारण, ल्याउन सकिन जुन तारा, ल्याउन सकिन जुन तारा यति हो कारण, उसको मेरो सम्बन्धमा बादल ल्याउने। सम्पत्ति देखाएर अन्तिम कोसिस गरी हेरौँ, अन्तिम कोसिस गरी हेरौँ, सम्पत्ति देखाएर अन्तिम कोसिस गरी हेरौँ, मुर्दा घरका लासहरूमा हजर ल्याउने। मलाई लिन मन छ अग्लो हुनुको मजा, अग्लो हुनुको मजा, मलाई लिन मन छ अग्लो हुनुको मजा, म सोच्दैछु झुपडीमा बुइगर ल्याउने, म सोच्दैछु झुपडीमा बुइगर ल्याउने। खरखरेमा तैले खुट्टा राख्नै पर्छ मुना, अन्तिम सेरमा छु खरखरेमा तैले खुट्टा राख्नै पर्छ मुना, खरखरेमा तैले खुट्टा राख्नै पर्छ मुना, कि औकात राख्नु पर्छ मफल ल्याउने। तिमी भन्छौ सिन्दूर चुरा गाजल ल्याउने, म भन्दैछु जिन्दगीमा फेरबदल ल्याउने। माटोमा किसानको शासन पुगेको छैन, माटोमा किसानको शासन पुगेको छैन, अझै यहाँ अन्तिम आन्दोलन पुगेको छैन। माटोमा किसानको शासन पुगेको छैन, अझै यहाँ अन्तिम आन्दोलन पुगेको छैन। देखिँदैनन् ताराहरू आउँदैन जुनी निधार, देखिँदैनन् ताराहरू, देखिँदैनन् ताराहरू आउँदैन जुनी निधार, लाग्दैछ शिरमाथि गगन पुगेको छैन। देखिँदैनन् ताराहरू आउँदैन जुनी निधार, लाग्दैछ शिरमाथि गगन पुगेको छैन। हेर्नुहोस् कस्तो लचक छ निराईमा, हेर्नुहोस् हेर्नुहोस् कस्तो लचक छ निराईमा, हेर्नुहोस् कस्तो लचक छ निराईमा, मलाई दुःख पीडको वजन पुगेको छैन। हेर्नुहोस् कस्तो लचक छ निराईमा, हेर्नुहोस् कस्तो लचक छ निराईमा, मलाई दुःख पीडको वजन पुगेको छैन। उमेर भन्दा जेठा रहेछन् जिम्मेवारी, उमेर भन्दा, उमेर भन्दा जेठा रहेछन् जिम्मेवारी, उमेर भन्दा जेठा रहेछन् जिम्मेवारी, टुगुरोको हातमा बचपन पुगेको छैन। उमेर भन्दा जेठा रहेछन् जिम्मेवारी, टुहुरोको हातमा बचपन पुगेको छैन। अहमताको महल डाल्ने भूकम्प आओस् आओस्, अहमताको महल डाल्ने भूकम्प आओस्, यो सहरलाई थोरै आँगन पुगेको छैन। किसानको शासन पुगेको छैन, अझै यहाँ आन्दोलन पुगेको छैन। कुरै कुरामा जिस्किदिने कला नरहला, कुरै कुरामा जिस्किदिने कला नरहला, ठट्टा मजाक गरिरहने श्रृङ्खला नरहला। कुरै कुरामा जिस्किदिने कला नरहला, ठट्टा मजाक गरिरहने श्रृङ्खला नरहला। एउटा हाँसेको तस्बिर लाँदै जा समय, एउटा एउटा हाँसेको तस्बिर लाँदै जा समय, भोलिसम्म यो जिन्दगी रहला नरहला। एउटा हाँसेको तस्बिर लाँदै जा समय, भोलिसम्म यो जिन्दगी रहला नरहला थाहै नदी मेरो हात बिजैमा छोडिदियो थाहै नदी मेरो हात बिजैमा छोडिदियो बाँकी सफर गर्ने अब हौसला नरहला गाँसौला सुनगाबा गाउँ फर्क परदेशी गाँसौला सुनगाबा गाउँ फर्क परदेशी रानी हार पाउने आशले घना नरहला गाँसौला सुनगाबा गाँसौला सुनगाबा गाउँ फर्क परदेशी रानी हार पाउने आशले गला नरहला दुश्मनको मन पनि त फेरिएला हुन अन्तिम दुश्मनको मन पनि त फेरिएला हुन सधैँ कुल्चिएर जाने पैताला नरहला सँगै हुने कसम खाएको कति भो कति सँगै हुने कसम खाएको कति भो कति हामीले होस गुमाएको कति भो सँगै हुने कसम खाएको कति भो कति हामीले होस गुमाएको कति भो कति चराको आवाजले बिउजाउँथ्यो कुनै बेला चराको आवाजले भ्युजाउँथ्यो कुनै बेला चराको आवाजले भ्युजाउँथ्यो कुनै बेला अचेल निन्द्रै नआएको कति भो चराको आवाजले भ्युजाउँथ्यो कुनै बेला अचेल निन्द्रै नआएको कति भो कति शीतलहर परेको तराई जस्तो छ मन शीतलहर परेको तराई जस्तो छ मन न्यानो घाम अस्ताएको कति भो हामीले होस गुमाएको कति भो कति झुल ल्याउँछु भने हिँडेको मेरो मान्छे झुल ल्याउँछु भने हिँडेको मेरो मान्छे झुल ल्याउँछु भने हिँडेको मेरो मान्छे आकाशमा नै हराएको कति भो हामीले होस गुमाएको कति भो कति निर्दयी हातले चुनिदिन्छन् मुनाहरू निर्दयी हातले चुनिदिन्छन् मुनाहरू निर्दयी हातले चुनिदिन्छन् मुनाहरू न्यायसम्म नपाएको कति भो कति खुल्दै नखोली राखेको राज आयो खुल्दै नखोली राखेको राज आयो जब गलामा दबिएको आवाज आयो खोल्दै नखोली राखेको राज आयो जब गलामा दबिएको आवाज आयो बाले स्टेजरमै सास छोडे खबर पुग्यो बाले स्टेजरमै सास छोडे खबर पुग्यो छोरालाई गाउँ छोड्न जहाज आयो बाले स्टेजरमै सास छोडे खबर पुग्यो छोरालाई गाउँ छोड्न जहाज आयो दाइजोसँग कलेजोको टुक्रा झोक्न दाइजोसँग कलेजाको टुक्रा झोक्न दाइजोसँग कलेजाको टुक्रा झोक्न अहो शिक्षित वर्गको समाज आयो दाइजोसँग कलेजोको टुक्रा झोक्न अहो शिक्षित वर्गको समाज आयो घमण्डले भरिएको रित्तो रित्तो छ घमण्डले भरिएको ऊ रित्तो रित्तो छ घमण्डले भरिएको ऊ रित्तो रित्तो छ निहुरिन जान्मेको शिरमा ताज आयो धोका पाइरहँदा पनि बारम्बार मानेको धोका पाइरहँदा पनि बारम्बार मानेको किन फुल्ले भमरालाई इमान्दार मानेको धोका पाइरहँदा पनि बारम्बार मानेको धोका पाइरहँदा पनि बारम्बार मानेको किन फुल्ले भमरालाई इमान्दार मानेको दुर्गा र लक्ष्मीलाई छाउगोठमा राखेर हो दुर्गा र लक्ष्मीलाई छाउगोठमा राखेर हो उसले यसपालिको दसैँ तिहार मानेको दुर्गा र लक्ष्मीलाई छाउगोठमा राखेर हो उसले यसपालिको दसैँ तिहार मानेको त्यो वृद्ध आश्रम खोल्ने लायकको रहेछ त्यो वृद्ध आश्रम खोल्ने लायकको रहेछ आजको दुनियाँले श्रवण कुमार मानेको टाउको ठोकेर बस्नेले देख्न जरुरी छ टाउको ठोकेर बस्नेले देख्न जरुरी छ टाउको ठोकेर बस्नेले देख्न जरुरी छ पौरखीले पाखुरालाई निधार मानेको आँसुको वर्षामा अभावको मेलो हेर्नुहोस्, आँसुको वर्षामा अभावको मेलो हेर्नुहोस्, आँसुको वर्षामा अभावको मेलो हेर्नुहोस्, किसानले छ बाह्रै मास असार मानेको। म खुसीको बस्ती बसाउने मञ्जुश्री हुँ, म खुसीको बस्ती बसाउने मञ्जुश्री हुँ, म खुसीको बस्ती बसाउने मञ्जुश्री हुँ, मैले दुःखको डाँडोलाई हुँ जोगाड माने। म खुसीको बस्ती बसाउने मञ्जुश्री हुँ, म खुसीको बस्ती बसाउने मञ्जुश्री हुँ, मैले दुःखको डाँडोलाई हुँ जोगाड माने। न नाफाको चिन्ता न नोक्सानी लौहेर, यस्तै हो फकिरको जिन्दगानी लौहेर, कुनैलाई लुट्यो कुनैलाई धारी दियो, कुनैलाई लुट्यो कुनैलाई लुट्यो कुनैलाई झारी दियो, कुनैलाई लुट्यो कुनैलाई झारी दियो, फुलमाथि हावाको मनमानी लौहेर। न नाफाको चिन्ता न नोक्सानी लौहेर, यस्तै हो फकिरको जिन्दगानी लौहेर, छोडेर जानेले रङ लिएर गएको छ, छोडेर जानेले छोडेर जानेले रङ लिएर गएको छ, छोडेर जानेले रङ लिएर गएको छ, चामल पखालेको चौलानी लगेर। बच्चाले आमालाई यसरी बिर्सिदियो, बच्चाले आमालाई बच्चाले आमालाई यसरी बिर्सिदियो, बसेको छ चुसेर डुडानी लगेर। न नाफाको चिन्ता न नोक्सानी लौहेर, यस्तै हो फकिरको जिन्दगानी लौहेर, जलेर सकिँदा पनि सुख दिँदैनन् अन्तिम से, जलेर सकिँदा पनि सुख दिँदैनन्, जलेर सकिँदा पनि सुख दिँदैनन्, गङ्गामा बगाउँछ खरानी लौहेर। सायद उसको किनार छेउमा घर छैन, सायद उसको किनार छेउमा घर छैन, भोलिमा तुफान छ आँखामा डर छैन, सायद उसको किनार छेउमा घर छैन, भोलिमा तुफान छ आँखामा डर छैन, म झरीले रुजेको कपास जस्तो छु, म झरीले रुजेको कपास जस्तो छु, म झरीले रुजेको कपास जस्तो छु, हजुर त रेशम भएदेखि खबर छैन। म झरीले रुजेको कपास जस्तो छु, म झरीले रुजेको कपास जस्तो छु, हजुर त रेशम भएदेखि खबर छैन, हातबाट फुत्किएर फुट्छ कुन दिन, हातबाट फुत्किएर फुट्छ कुन दिन, भाग्य र सिसा गिलासमा अन्तर छैन, भाग्य र सिसा गिलासमा अन्तर छैन, माया र युद्धमा भिन्नता यति त हो, यति त हो माया र युद्धमा भिन्नता, यति त हो माया र युद्धमा भिन्नता, यति त हो मलाई उसँग जित्ने कुनै रहर छैन। माया र युद्धमा भिन्नता यति त हो मलाई उसँग जित्ने कुनै रहर छैन, यो ऐनामा देखिएको अनुहार हुन, अन्तिम शेर, यो ऐनामा देखिएको अनुहार हुन, भित्ताको पेन्टिङ जस्तो सुन्दर छैन, सायद उसको किनार छेउमा घर छैन, भोलिमा तुफान छ आँखामा डर छैन। धन्यवाद। कठोर देखिन्छ माली छैन फुल फुल जस्तो, कठोर देखिन्छ माली छैन फुल फुल जस्तो, तिम्रो बगैँचा पनि रहेछ बोर्डिङ स्कुल जस्तो, कठोर देखिन्छ माली छैन फुल फुल जस्तो, तिम्रो बगैँचा पनि रहेछ बोर्डिङ स्कुल जस्तो, कोसी उर्लिए नै आउँछ समस्या मेरो अघि, कोसी उर्लिए नै आउँछ समस्या मेरो अघि, आउँछ समाधानको उपाय कच्ची पुल जस्तो, कोसी उर्लिए नै आउँछ समस्या मेरो अघि, आउँछ समाधानको उपाय कच्ची पुल जस्तो, कुहिरोमा रुमलिएको काग भयो जिन्दगी, यो जिन्दगी कुहिरोमा रुमलिएको काग भयो जिन्दगी, कतै बाटो पाउँदैन परेको छ रणभूल जस्तो, बेरोजगारको हातमा प्रमाण पत्रको के काम, के काम बेरोजगारको हातमा प्रमाण पत्रको के काम मूर्तिको हातमा थमाइदिएको त्रिशूल जस्तो बेरोजगारको हातमा प्रमाण पत्रको के काम मूर्तिको हातमा थमाइदिएको त्रिशूल जस्तो खाना त छ कति छ पत्ता लगाउन सकिएन उसको माया नखाली राखेको तरुल जस्तो उसको माया नखाली राखेको तरुल जस्तो
0: हजुर मुना बोहरा मुना बोहराका निकै मीठा गजलहरू निकै शान्त तरिकाले प्रस्तुत गरिएका गजलहरू तर सशक्त गजलहरू मीठा गजलहरू तपाईँको माझमा मैले पस्केँ उहाँकै आवाज उहाँकै शैली र उहाँकै माहौल परिवेश अनुसारका मीठा गजलहरू तपाईँको माझमा मैले प्रस्तुत गरे दुईजना स्रष्टालाई सुन्यौं आजको श्रृंखलामा राम अविरल विष्ट र मुना बोहरा दुवैजना स्रष्टाले निकै मीठा गजलहरू पस्कनु भएको छ उहाँका गजल हामीले गीत गजलको माध्यमबाट पनि पस्कने अवसर प्राप्त गर्यौं यसका निम्ति दुवै स्रष्टाहरूलाई म हृदयदेखि नै आभार व्यक्त गर्छु हामी कार्यक्रमको अन्ततिर आइपुग्यौं अब भने विदा लिएर जानुपर्ने बेला भएको छ आजको बसाईमा गजल प्रस्तुत गर्नुहुने स्रष्टाप्रति म आभार व्यक्त गर्छु अनि सुनेर साथ दिनुहुने तपाईँप्रति म कृतज्ञ छु आभार व्यक्त गर्छु अनि प्रविधिबाट सघाउनुहुने वीरेन्द्रनगरका पूर्ण खड्का हरेश स्टेशनका विनोद ओलीलाई पनि विशेष धन्यवाद दिँदै तपाईँको बाँकी समय शुभ रहोस् तपाईँको जय होस् यो सदिच्छा व्यक्त गर्दै तपाईँको माझबाट तपाईँकै नजिकको साथी महेन्द्र चन्द महासागर जोडसुदी हात र भन्छु नमस्ते फेरि भेटौंला शुभरात्री।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
2: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम

शुन्नभो महाराज परीक्षित अब जो श्रीमद भागवत महापुराण को अले दसम स्कंद को उत्तरार्ध को इस किसी बाट एकाउन पचासों अध्याय को बीच में कति कथा को वर्णन विस्तार करें भन्दे थे। ओम नमो भगवते वासुदेवाय श्री सुको वाच अस्ति प्राप्तिश्च कंसस्य महिषो भरतर्षभ मृत्यु भर्तारे दुखार्थे यर्तुस्म पितृग्रियान। सुन्नोस् महाराज परीक्षित अब के भएछ भन्नुहोला भने अस्ति र प्राप्ति भन्ने दुईटा राजा कंसका रानीहरू माइती गए। दुःख पाएपछि मान्छे कहाँ जान्छन्? छोरी मान्छे माइती जान्छन्, हो कि होइन? माइती जान्छु कहीँ नभए त्यहीँ जान्छु भन्छन्। भन्न त जानु मात्रै हो, उहाँ भाउजू लिएर बुहारीले उहाँ औल्टो लिएर बसेछ कता जान्छ, बाबुआमा भए मात्रै नत्र के दुःख छ, फर्कमला भन्नु पर्दैन। त्यसै कारणले यदि भइसकेपछि महाराज अब माइत जाने भनेर अस्ति र प्राप्ति दुईटी जानी गएछन्। गइसकेपछि सरास्र पुगे, अब उहाँ पुगिसकेपछि आखिरको बीचमा केलाई आयो छोरी भन्दा मगध देशका राजा जरासन्ध अहिलेको बिहार प्रान्तमा राज्य गर्दथे। मेरो बुबा हाम्रो हातका चुरा फुटे पोते गए, हाम्रा श्रृङ्गार सौभाग्यवती हामी समाप्ति भयौं। हाम्रो पिताजी हाम्रो ज्वाइँलाई यस्ता हजुरका ज्वाइँलाई माऱ्यो कृष्णले भनेपछि तलाई बेको कहाँ कृष्णले मारेछ पर्खेस्त। मैले पनि जब त्यसलाई सिद्ध्याइदिन्छु भन्ने अनुमान गरेर दुई अक्षौणी भने सत्र अक्षौणी सैनिकका साथ तेइस अक्षौणी सैनिकको साथमा जरासन्ध तयारी भयो। तेइस अक्षौणी सैनिकको साथमा जरासन्ध तयारी भयो अनि भगवान परमात्मा परमेश्वरका प्रतिमा जब राजा कंसासम्म जरासन्ध अगाडि बढ्यो। हरे जरासन्ध राजाको सैनिक हर र जरासन्ध राजाको सैनिक हर र कृष्णपुरी मथुरामा झण्डा।

0: महाराज परीक्षित सुखदेव स्वामी ने आज्ञा गर्नुभयो र राजा जरा महाराज जरासन्ध नाम गरिएको राजाको यस प्रभावबाट अहिले सवारी भयो र राजा जरासन्ध नाम गरेको राजा यस प्रभावबाट निर्णय गरेर अहिले जरासन्ध राजा यस प्रभावबाट लडाईको निमित्त कम्मर कसिसक्यो भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: श्रीमद् भागवतमा पुराणको

सुन्नु भो महाराज परीक्षे तवयो श्रीमत भागवत महाप्राण कति कथा को वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामी अब भागवत कथा को प्रवचन को लागि प्रमाण गर्दै हुनुहुन्छ। अब हिजो को कथा को विषय में राजा परीक्षितलाई प्रमाण यथार्थ पक्ष में भगवत भक्ति को यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ। गरीभक्ष्यो लौत सौनकादृशी प्रणाली भर महाराज परीक्षितलाई सुखदेवले बडो प्रेम साथ आज्ञा गर्नुभयो भगवान को भजन और मनन कीर्तन ध्यान निधि ध्यास इत्यादि को बारे में। लौत राजन एक दिन के भएछ भन्नुला भने देखन बड़ो प्रेम पूर्वक भगवान को भजन भो श्रद्धा भो भावुक कथा को प्रवचन को महिमा को वर्णन विस्तार यहां मैं बताई सके। अब बाकी अंश को लगे तपाई के सुन्न चाहनुहुन्छ भनेर सोध्नुभएको थियो। रुक्मिणी नाम गरिएको महारानी कृष्ण भगवान को पहिलो रानी हुनुभयो। उहाँले पुत्र प्राप्ति गर्ना साथ लक्ष्यकै छ भनेर पुत्र प्राप्ति को साथ मा तुरन्तै कन पुत्र प्राप्ति भयो। पुत्र प्राप्ति का लागि झापै समातेर लगेर फाल दियो। शम्बरासुरले त्यो शम्बरासुर नाम गरेको दानवराज त्यो शम्बरासुरले फालिसकेपछि त्यो शम्बरासुरले फालेको बच्चालाई माछाले नै लियो। माछालाई माझीले पायो। हेरेर कनक वर्णको श्याम सुन्दर बच्चा देखिसकेपछि धन्य हो भनेकन बडो सम्मान साथ गाराते त्यो विन्ती गरेर उनैको घरमा पालिएकी रति महारानीको साथमा दुई सम्बन्ध प्रयोजन भएर अन्ततो गत्वा उनको साथमा कार्यक्रमको पूर्ण रफ्तार भयो। महाराज परीक्षित बाँकी अंशको लागि शम्बरासुरका दरबारबाट शम्बरासुरलाई मारेर रतिसँग विवाह गरे। महाराजको सेवारी अहिले बडो प्रेमपूर्वक दरबारमा भइसकेको छ। उनै पुत्रको नाम प्रद्युम्न राजकुमार हो भन्ने सम्मको कथा यही सद्यबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। सुन्नुभयो महाराज परीक्षित। यही प्रभावबाट राजा परीक्षितलाई सुखदेवले बताउनु भयो भगवान प्रभु परमात्माको महिमा। अब रानीहरूको मध्येमा एक दिन भगवान प्रभुलाई अचानक एउटा समस्या आयो। कस्तो समस्या आयो प्रभुलाई भन्ने सम्बन्धको बारेमा एक दिन परमात्माको दर्शन भेट गर्नका लागि सत्राजित नामगिरीको राजा आउनु भएको रहेछ। सत्राजित नामगिरीको राजा जब पाल्नु भइसकेपछि सत्राजित नामगिरीको राजाले अनि त्यहाँ देख्नु प्रान्तका लागि सत्राजित राजालाई बडो सम्मान गारतले प्रार्थना गरे र भगवान परमात्मा कृष्णले आज्ञा गरिदिनुभयो महाराज सत्राजित केलाई पाल्नुभयो भनेर सोद्धाखेरिमा अरू कुरा केही होइन। एउटा कुरा अनुरोध गरौं भनेर आज्ञा गरिबक्छु। के कुरा अनुरोध भनेर सोद्धाखेरिमा अरू कुरा केही होइन मेरो परमात्मन यदि म माथि हजुरको दया भाव हुन्छ भनेदेखि सत्राजित नामगिरीको राजाले आज्ञा गरिबक्छु। अरू विषयमा सारा सम्पूर्ण प्रकारबाट सबल छ तर एउटा विषयमा उहाँले के गर्नुभयो भनेदेखि हजुरले के को माला लगाउनु भएको भनिदिनुभयो सत्राजित राजालाई। भगवान कृष्णले यो मैले सेमन्तक मणिको माला भन्नुभयो महाराज सत्राजितले प्रभुसँग कृष्णसँग अनि भगवान कृष्णले त्यो माला मलाई दिनुहोस् न भन्नुभयो। एकदम त्यत्रो व्यक्तिले बिल्कुल अरू कुरा केही नगरिकन माला दिनुहोस् भनिदिनु भएको थियो। आकाशमा उड भने मान्छु पातलमा बुढ भने मान्छु तर माला चाहिँ दिन्न है भगवान किनभनेदेखि 8,000 तोलाको एक भार हुन्छ प्रत्येक दिन 8 भार सुन दिन्छ कसरी दिउँ 64,000 तोला सुन एक दिनमा प्राप्त गर्छ यो मणिले दिन्न भनिदिनुभयो। हल नदे नदी रहू भन्नुभयो चुप्प लाग्नु भएको थियो। तर सत्राजित राजाका भाइ प्रसेनले एक दिन त्यही माला लगाएर शिकार खेल्न भनेर जंगलमा गएको सिम्हले कोपरेर मारेछ बाघले मारिदिएछ। त्यो मणि भालुले लगेछ सिम्हलाई मारेर भालुले खेलाइरहेको थियो भालुको दरबारमा। कृष्ण भगवानलाई चोरीको अभियोग लायो। त्यसै मसँग कृष्णले मणि मागेका मैले नदिएको मेरो भाइलाई एकान्त जग्गामा लगेर मारेर मणि चोरेर लगेछन् कृष्ण त चोरैको रहेछन् भन्छन् त्यसै लौ भ। त्यसै कारणबाट आफ्नो जब कृष्ण भगवानलाई परेको अवरुद्धको विषयमा भगवान मणि खोज्न सवारी हुनु भयो भालुको दरबारमा जानु। मणिको जब जब यस किसिमबाट परमात्माले भालुसँग लडाई गरिबक्स्यो। 28 दिनका दिनमा भालुले प्रभुलाई चिनेर अनि विन्ती गर्यो स्वयं परमात्मा पुरुषम पुराणम एकम स्वयं ज्योति अनन्ताद्य माया तनु लोक विमोहनी आम धत्ती पराग्रहेश राम प्रभु मैले गरिएको अपराधका लागि सारा क्षमा पाऊ। यो मैले हजुरलाई कोपरी होला चितोरी होला अन्याय गरी होला यो सारा अपराधको क्षमा गराइ पाऊ प्रभु भनिसकेपछि ल ठिकै छ ल भनेर मणि पनि दियो हजुरलाई म छोरी पनि दिन्छु भनेर भालुको छोरी दियो भगवानलाई। भालुको छोरी कसरी ल्याउने बडो आपत्ति पर्यो र तैपनि दाइजोको लागि भालुको छोरी प्रभुले ल्याउनु भयो र सत्राजित राजाका दरबारमा लगेर त्यो मणि पनि बुझाइदिनु भयो। अनि त्यसदेखि पछाडिबाट त्यो जब
सत्राजित राजाले पनि मणि पनि हजुरलाई टक्ने मैले गरेको अन्यायको लागि माफी पाम भनेर चरणमा पर्यो। सत्राजित राजाले मणि पनि दिए अनि भालुलाईको छोरी र जब सत्राजित राजाकी छोरी सत्यभामा लिएर अहिले परमात्मा कृष्णद्वारा बती नगरी सवारी हुनुभयो। दुईटा रानीका साथमा प्रभुको सवारी तर रुक्मिणी महारानीले पछि विरोधाभास गर्दा तिनीहरूको प्रतिमा जय नै भयो। राजा परीक्षित अब तपाईँ के सुन्न चाहनुहुन्छ? तर भगवान कृष्णले त्यो मणि चाहिँ अहिले मलाई चाहिँदैन, तपाईँको शेषपछि लैजाउँला भनेर छोड्नुभएको थियो। दाजु बलराम सारे रिसराग देश ईर्षा गर्नुभयो। त्यो ईर्षालाई पूर्ण गर्नका लागि म फेरि मणिद्वारावतीमा ल्याउने परमात्मा कोशिशमा विचार गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बलो श्रीमद् भागवत महापुराणको। हे नाथ नारायण।

सिन्नुभो महाराज परीक्षित तब यो श्रीमद भागवत माँ प्राण कति कथा को वर्णन विस्तार गरिंच भने देखने संकित मान महाराज परीक्षित लाई सुखदेव बताऊन अब त्या देखनो प्रांत को लागे लौत सरकार यसै प्रसंग को बीच भगवान ने विविध प्रकार को प्रयोजन गर्दे गर्दे गर्दे जाँदा एक दिन के भय छोला भन देखे बलराम जी सारे ऋषराग्देश गर्नुभयो भाई ने मणि पाको दुईटा श्रीमती प्राप्त भइसकेको तर मणि को माला चाहिँ जब भाई ने आफूलाई जब नदिएको कारणले भाई दाई ने रिस गरेको खण्डमा एक दिन अक्रूर कृत प्रमा शतधन्नो मिले चन्द राजा सत्राजित नाम गरेको राजालाई मारेर कृष्ण भगवान वारणावत नाम गरेको पुरीमा सवारी भएको बखतमा पंच पांडव लाका घर में डडेर मरे भन्ने समाचार पाइसके पछि हुन त लाको घर में डडाएको पनि हो रहे छ तर वास्तव में घटना को चक्र चाहिँ त्यो भएको होइन परमात्मा कृष्ण को प्रताप बाट मूसा को सहयोगले जब सुरुङ खनेर पंच पांडवहरु अहिले गंगा द्वार में निक्लिसकेको अनि आज प्रभु परमात्मा प्रवेश बड़ा प्रेम साथ श्रद्धा साथ भक्ति साथ संग आज्ञा गरी बक्स्यो लौतराजन परीक्षित अत्यन्त रमाइलो साथसँग परमात्माको प्रार्थना भयो र ध्यान भयो मनन भयो कीर्तन भयो र अनि त्यसदेखि पछाडिबाट सारा सम्पूर्ण जनलाई सत्राजित नामको राजाले जब गएर अक्रूकृत प्रमाण सतधन्नो तीनजना मिलेछन् र उनको हत्या गरेर त्यहाँबाट मणि चोरेर लिएर गएछन् त्यो थाहा पाएपछि भगवान सारे दुखी हुनुभयो र सत्यभामा रुँदै जानुभयो अनि त्यसपछिबाट गएर सत्राजित राजाका दरबारमा परमात्मा परमेश्वर पाल्नुभयो मणि रहन्छ काशीमा जानुभयो मणि बाँड्न लागेका रहेछन् एक फड्कामा 400 पुष्प जाने घोडामा चढेर सतधन्नुले मणि फालेर गयो र अक्रूरको पासमा भगवान परमात्मा पाल्नुभयो तर सत्राजितले मलाई मारिदिए यस किसिमबाट सतधन्नु मारिबक्स्यो अक्रूर काका तपाईँ जस्तो महानुभावले पनि यो काम गर्ने भन्दा प्रभु जानिन भनेर शरण शिविरमा विन्ती गर्नुभयो अनि त्यो मणि लिएर दाजुलाई परमात्माले बुझाउनु भयो र आज्ञा गरिबक्स्यो श्रीमन्तक मणिको माला अपाएर श्रीमन्तक मणिको माला अपाएर पुरा काट्नुहुन्न दाजु।

0: मबाट यो कुनै अन्याय भएको छैन भनेर शरणमा विन्ती गर्नु बोल्लो त्यसो भनेदेखि भइगयो भनेर सत्राजित नाम गरिएको राजाका पासबाट ल्याएको मणि दाजुलाई दिनुभयो। त्यो दिनबाट दाजुको चित्त बुझ्यो, कुरा काट्ने कुरा हरायो। लौतराजन परीक्षित भगवान श्री कृष्णचन्द्र परमात्मा परमेश्वर अहिले लालबाल सारा सम्पूर्ण परिवारको साथमा बसेर महाराज यस किसिमबाट आठवटा महारानीका साथमा विवाह परमात्माको भयो, जसमध्येमा सूर्यकी छोरी कालिन्दीको साथमा, फुपूकी छोरी मित्रविन्दाको साथमा, सत्या राजा नग्नजित राजाकी छोरी सत्याका साथमा, फुपूकी छोरी भद्राका साथमा र लक्ष्मणको साथ गरिकन प्रभुका जम्मा आठवटा रानी भए। त्यसमध्येमा यति चाहिँ विवाहिता महारानी हुन् भनेर महाराज परीक्षित भाई सुखदेवले सम्बोधन गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा
1: प्राणको।
0: महाराज परीक्षित अब राजा परीक्षितलाई भगवान परमात्मा कृष्णको प्रतिमा एक दिन समाचार कस्तो आयो भने अदितिको कुण्डल महाराज इन्द्रको छाता भौमासुर नामको दानवले चोरेको छ भन्ने थाहा पाएपछि अहिले अदितिको कुण्डल र महाराज इन्द्रको छाता लिन भगवान प्रभु सवारी भई बसेको छ। प्रागज्योति पूर्मा किल्ला तोडेर त्यसको अभौमासुरलाई मारेर त्यसको छोरो भगदत्त पनि सिद्ध्याउन आँटे बसेको थियो। भगवान क्षमा राखी बक्सु ईश्वर नमारिदिनुहोस् भनेर विन्ती गरिसकेपछि ल ठिकै छ भनेको अहिले सरासरकन प्रागज्योति नामगिरीका पुरीमा पाल्नुभयो र प्रागज्योति नामगिरीको पुरीमा गएर सारा काम प्रभुले पूर्ण गराइबक्स्यो। त प्रागज्योति पुरीको कार्यक्रम परिपूर्ण गरिबक्सेपछि प्रागज्योति नामगिरीको पुरीबाट भगवानको सवारी भयो। त प्रागज्योति नामगिरीको पुरीमा अहिले परमात्मा परमेश्वर बडा गम्भीर वाणीमा ध्यान मनन कीर्तन गरेर त्यसका सम्पूर्ण जब किल्ला तोडेर त्यसको छोरो भगदत्त मार्न आँट्दाखेरिमा पृथ्वीले प्रार्थना गर्नुभयो र त्यहाँबाट प्रभुले म 16,000 कन्या थुनामा राखेको रहेछ, भौमासुरले 20,000 बनाएपछि बिहा गर्छु भनेर अब तिमीहरू तुरन्त जाऊ भन्नुभएको थियो। भगवान हामीहरू हजुर बाटो उद्धार भएको कारणले हामीहरू कहाँ जाने हामी जानेनौ। यसरी प्रार्थना गरिसकेपछि लौ त अब कहाँ जान्छौ भन्दा हजुरसँगै भनेको हुनाले 16,000 त्यहाँबाट ल्याइबक्सु नरकासुरलाई मारेर 100 ल्याउनु भयो। अहिले भगवानका जम्मा 16,108 रानी भए, जसमध्येमा साइली रानी सत्यभामालाई लिएर परमात्मा स्वर्ग सवारी हुनुभयो। महाराज इन्द्रले सम्मान गरे, भगवानले भन्नुभयो यो मणिकोमा जब यो पारिजात मलाई दिनु पर्यो भनेर महारानीले सत्यभामाले पारिजातमा लोभिनुभयो। अनि पारिजात त स्वर्गमा थापित भएको त यो त रत्न हो, यो दिन हुँदैन भनेर यसो गरिमा बिग्रन्छ भन्नुभयो राजा इन्द्रले। हुँदैन लानुपर्छ भनेर दुईपट्टिबाट झगडा आउँदा भगवान कृष्णले पनि भो भो भन्दै हुनुहुन्थ्यो पहिला पत्नीलाई, पछि जिग्रह गर्दा फेरि महाराज इन्द्रसँग माग्नुभयो, विरोध भयो। अन्तत गत्वा इन्द्र नामको राजासँग भगवानले लडाईँ गरेर मणि ल्याउनमा पारिजात सवारी लिएर आइबक्स्यो। हजुरको पाला भरलाई मात्रै पारिजात रहोस् प्रभु, हजुरको पाला पछाडि चाहिँ ल्याइदिनुहोस् भनेर इन्द्र महाराज भने ब्रह्माजीसँगले प्रार्थना गर्नुभयो कृष्ण भगवानसँग। ल ठिक छ भनेर अहिले जेठी रानी माइली रानी समेत सारा 16,108 मध्येमा साइली रानीले मात्रै सत्यभामालाई मात्रै पारिजात पनि ल्याइदिने स्वर्ग पनि लैजाने, उनका बगैँचामा पारिजात रोपेको कारणले सौता जति रिसाउन लागे, कसैकी नभएकी साइली सँगै गाकी मिठो मिठो खाकी पारिजात उसैले ल्याएर रोपेकी, यो घरमा जे पनि हुन्छ मन परेपछि भगवान भन्न खप्न छैन अब कहाँ जाने यो साराले यसरी विरोध गरे। त्यसै बेलामा भगवान परमात्मा परमेश्वरका उपरमा 16,108 रानी विन्ती गर्दछन्। 16,108 सहर घन 16,108

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
1: खुसीको खबर।
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
1: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवा

0: बस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
0: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशना भयो
3: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
2: क्या हुन्छ बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
1: खुसीको खबर
0: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ
0: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा
1: डाक्टर कुलराज शाही वरिष्ठ फिजिसियन पेट छाती मुटु फोक्सो कलेजो मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ
0: डाक्टर तेजेन्द्र साउद वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ हाड जोड्नी मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा
1: डाक्टर महेश तौलागाई वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा
0: डाक्टर अमित कुमार ठाकुर वरिष्ठ रेडियोलोजिस्ट आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
1: डाक्टर अशोक कुमार रोकाया वरिष्ठ जनरल सर्जन विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
0: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
0: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढी चोक सुर्खेत सम्पर्क नम्बर 0385910199
7: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
7: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ।

0: मजाले भोग मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: विगत 30 वर्षदेखि वीरेन्द्र नगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
6: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
7: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा हुन्छ।